बाढ़ी पूर्वानुमान केन्द्रको अनुसार हिजो साँझ 5 बजे रोशी खोलाको जलसतह खतराको तह पार गरेको थियो। केन्द्रका अनुसार हिजो 5 बजे रोशी खोलामा जलसतह 4.507 मिटर र पानीको सतह स्थिर उल्लेख गरिएको थियो। रोशी खोलामा पानीको सतह निरन्तर उकालो लागेपछि तल्लो तटीय क्षेत्रमा अकस्मातका बस्तीहरू कटान र बाढ़ीको जोखिममा परेको छ र त्यसै गरी रोशी खोलामा पानीको सतहले खतराको तह पार गरेपछि जिल्ला प्रशासन कार्यालयले विशेष गरी रोशी गाउँपालिका पनौती नमबुद्ध लगायतका विभिन्न राजमार्ग आसपासका नदी किनारमा क्षेत्र सतर्कता अपनाउनका लागि आग्रह गरिएको छ। निरन्तर भारी वर्षाका कारण आज पनि उक्त क्षेत्रमा जोखिम रहेको छ। प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले रोशी खोलामा जलसतह बढ़ेसँगै खोला आसपासमा मानिसहरू टिकटक बनाउने, रिल्स बनाउने र फोटो भिडियोका लागि खोला छेउमा गएको फोटो र भिडियो सार्वजनिक भएकाले खोला छेउमा नजान आग्रह समेत गरिएको छ। साझा खबरमा अब राष्ट्रिय खबर। नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाको समूहले 15 महाधिवेशनका लागि देशैभर केन्द्रीय प्रतिनिधिहरू खटाएको छ। देउवा समूहको 21-23 मंगिरमा हुने महाधिवेशनका लागि केन्द्रीय प्रतिनिधिहरू खटाएको छ। महाधिवेशनका लागि गठन गरिएको 15 केन्द्रीय महाधिवेशनको तयारी समितिका संयोजक डाक्टर शशंक कोइरालाले 7 प्रदेशका 55 जिल्लामा संयोजकहरू पनि तोकिसकेको छ। महाधिवेशनका लागि गठन गरिएका कोइराला संयोजकत्वमा महाधिवेशनको तयारी समितिका अनुसार 15 असोजमा वडा अधिवेशन हुने भएका छन्। नारायणी नदीमा आएको बाढ़ीका कारण पश्चिम नवलपरासीको सुस्त गाउँपालिका 5 स्थित सुस्ताको थारू टोलमा गाउँका करिब 78 घर परिवार विस्थापनको उच्च जोखिममा परेको छ। नदीको जलसतह तीव्र रूपमा बढ़ेर बस्तीमा पसेपछि र ती घरहरूलाई सुस्ताकै बड़ा टोल, पहाड़ी टोल र सैनिक टोल लगायतका विभिन्न सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। नदीले बस्तीभन्दा जम्मा 40-50 मिटरको दूरीमा तीव्र रूपमा कटान गरिरहेकाले थारू टोल उच्च जोखिममा परेको सुस्ता बचाउ अभियानका प्रवक्ता रविन्द्र जयसवालले जानकारी दिएको छ। रातको समयमा सो स्थानमा बस्न सुरक्षित भएको जोखिम परेका 78 घर परिवारलाई पूर्ण रूपमा सुरक्षित स्थानतर्फ सारिएको कार्य समेत गरिएको छ। यसैबीच पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी दीपक राज नेपालले थारू टोलका नागरिकहरूलाई जोखिमबाट बच्नका लागि सुरक्षित स्थानमा स्थानान्तरण हुन आग्रह गरिएको छ। सुरक्षा निकायको सहयोगमा प्रभावित परिवारहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न कार्य जरूरी रहेको पनि बताएको छ। वर्षातको समयमा पश्चिम नवलपरासीमा बाढ़ी, पहिरो, डुबान र कोटान जस्ता सम्भावित विपदको जोखिमलाई मध्यनजर गर्दै सतर्कता अपनाउनका लागि आग्रह गरिएको छ। क्षति न्यूनीकरण तथा तत्काल उद्धारका लागि जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय तथा स्थानीय सरकारवाला संस्थाहरूलाई हाई अलर्टमा पनि राखिएको छ। संखुवा सभाको मकवालुपा गाउँपालिका 5 फ्याक्सिन्द दोबानमा निर्माणाधीन अरूण तेस्रो जलविद्युत आयोजनाको ड्यामको काम रोकिएको छ। अरूण नदीमा जलसतह बढ़ेपछि निर्माणाधीन 900 मेगावटको अरूणको तेस्रो जलविद्युत आयोजनाको काम पूर्ण रूपमा अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक धनबहादुर राजवंशीले बताएको छ। आयोजनाको निर्माण क्षेत्रमा अरूण नदीको पानीको बहाव बढ़ेपछि डाइभर्सनका लागि अस्थायी रूपमा निर्माण गरिएको टनेलबाट पानी पूर्ण रूपमा निकास हुन नसक्दा पानी अस्थायी ड्याम मार्फत नै बगिएको छ। निर्माणाधीन स्थायी ड्याममा पानी जम्न थालेपछि ड्यामको काम तत्कालका लागि रोकिएको प्रहरी निरीक्षक राजवंशीले बताएको हो। उहाँको अनुसार उक्त क्षेत्रमा अरूण नदीको पानीको बहाव 881.50 मिटर पुगेको छ। आयोजनाको स्थलमा नदीको पानीको बहाव 817 मिटर भन्दा माथि पुगेमा जोखिमपूर्ण बताएको छ। आयोजना स्थलको अवस्था र नदी तटीय पानीको बहावको निरन्तर निगरानी गरिरहेको जनाएको छ। पछिल्लो अवस्थाका कारण आयोजनाको ड्याम निर्माण कार्य प्रभावित भएको छ। निरन्तर भारी वर्षा र खोलाको तटीय क्षेत्र र पहिरोको जोखिम भएका बस्ती पनि उच्च सतर्कता अपनाउन प्रशासनलाई आग्रह गरिएको छ। यूएई
दिल्लीमा रहेका नेपालीले अब आफू कार्यरत जुनसुकै ठाउँबाट पासपोर्ट रहेकै ठाउँमा पासपोर्ट पाउने भएको छ। दुवै स्थित महावाणिज्य दूतावासबाट राहदानी पाउने महावाणिज्य दूतावासले जनाएको हो। यूएई सरकारी हुलाक सेवा इमिरेट्स पोस्टबाट आवेदकले उल्लेख गरेको ठेगानामा नै पासपोर्ट डेलिभरी गरिदिने व्यवस्था गरिएको महावाणिज्य दूतावासले जनाएको छ। यसका लागि पासपोर्टको आवेदक बायोमेट्रिक दिएकै समयमा आवेदकले डेलिभरी फारम पनि भर्नुपर्नेछ। पासपोर्ट बनेर आएपछि महावाणिज्य दूतावासले डेलिभरीका लागि इमिरेट्स पोस्टलाई दिनेछ। यो सँगै पोस्टले लिनका लागि मात्र छुट्टी लिनुपर्ने तथा समय र यात्रा खर्च हुने झन्झटको अन्त्य गरिएको छ। तर हुलाक मार्फत पासपोर्ट लिँदा डेलिभरी शुल्क भने श्रमिकले तिर्नुपर्ने बताएका छन्। सप्तकोशी नदीमा हिजो बिहानदेखि पानीको बहाव निरन्तर बढ़िरहेको छ र बाढ़ीको पहाड़ पूर्वी पहाड़ी जिल्लामा लगातार भइरहेको वर्षातका कारण नदीमा पानीको सतह बढ़दै गएपछि हिजो कोशी ब्यारेजका 56 मध्ये हिजोसम्म 33 ढोका खोलिएको थियो र सप्तकोशी नदीमा 4 बजेको मापन अनुसार पानीको बहाव प्रति सेकेण्ड 2,54,060 क्युसेक रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निमित्त प्रमुख डीएसपी चन्द्र ढकालले खड्काले जानकारी दिएको छ। सप्तकोशी नदीमा प्रति सेकेण्ड 1,50,000 क्युसेक भन्दा बढ़ी पानीको बहावलाई खतरा मानिने भएकाले नदी आसपासको क्षेत्रमा उच्च सतर्कता अपनाएको छ र नदीमा आज पनि बहाव बढ़दो रूपमा रहेको हुनाले अन्य ढोका रोपन खोल्न सकिने सम्भावना रहेको छ। नदीको बहाव उच्च भएपछि कोशी ब्यारेजमा खतराको संकेत स्वरूप बत्ती समेत बलिएको छ र पानीको बहाव निरन्तर बढ़दै गएपछि ब्यारेजका सबै ढोका अहिलेसम्म खोलेको छैन तर त्रसित बनिसकेका छन् त्यहाँका नागरिकहरू। श्रीलंका ट्राफुका स्थानीय सन्तोष चन्द्रवासीले सप्तकोशीमा पानीको बहाव बढ़दै गएकाले आसपासको बस्तीका नागरिकहरू त्रासमा रहेको पनि बताएको छ। सुनसरीको बाराह नगरपालिका र अन्य कोशी गाउँपालिका अन्तर्गत सप्तकोशी नदी आसपासको क्षेत्रमा नागरिकले सुरक्षाका लागि प्रहरीको उद्धार टोली समेत परिचालन गरिएको प्रहरीले जनाएको छ। यसलाई मध्यनजर गर्दै नदी तटीय क्षेत्रका वासिन्दाहरूलाई सचेत र सुरक्षित रहन बारम्बार आग्रह समेत गरिरहेको छ। मध्य र पश्चिम क्षेत्रका ठाउँ ठाउँमा निरन्तर झरी परिरहेको छ। झरी परिरहेको ठाउँमा नदी खोलामा बाढ़ी आएको छ र सिंखुवा सुभाको अरूण पर्वतको कालीगण्डकी लमजुङको चेपो खोला म्याग्दीको मंगल लगायतका विभिन्न नदी खोलामा ठूलो बाढ़ी आएको सतर्कता अपनाउनका लागि बाढ़ी पूर्वानुमान महाशाखाले अनुरोध गरिएको छ। काठमाडौँ उपत्यका सहित पूर्वका धेरै ठाउँहरूमा भारी वर्षा र केही रोकिएको छ। पूर्वका केही ठाउँमा वर्षा कम भए तापनि काठमाडौँको सहित देशका अरू ठाउँ ठाउँमा धेरै ठूलो पानी पर्ने सम्भावना भने कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाको अनुसार आज पनि बागमती गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न ठाउँहरूमा भारी वर्षाको सम्भावना छ र भारी वर्षा समेत भइरहेको छ। आज गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा निकै ठूलो वर्षाको सम्भावना छ र कोशी र बागमती प्रदेशको एक दुई ठाउँमा ठूलो पानीको सम्भावना रहेको छ। मध्य प्रदेश कोशी प्रदेश बागमती गण्डकी लुम्बिनी प्रदेशका तराईका केही ठाउँमा हावाहुरी समेतको सम्भावना छ र अरू ठाउँमा मेघ गर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। बंगालको खाड़ीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले बुधबार बेलुकादेखि नै देशका धेरैजसो ठाउँमा निरन्तर पानी परिरहेको छ। आज र भोलि पश्चिमी क्षेत्रमा वर्षा केन्द्रित हुने र पर्सि सोमबारदेखि पानी पर्ने क्रम क्रमशः मौसममा पूर्वानुमान महाशाखाले जनाएको छ र आज लामो दूरीको यात्रा नगर्न र आवश्यक सावधानी अपनाउन मौसमविदहरूले आग्रह गरिएको छ भने हिमाली क्षेत्रमा पनि लगातार हिमपात भइरहेकाले जनजीवन व्यापक रूपमा प्रभावित बनेका छन्।
साझा खबरमा अब विदेशको खबर। चीनिया राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बीच वाशिङटनमा भएको चौस्तरीय वार्तामा अमेरिका चीन व्यापार युद्ध विरामलाई निरन्तरता दिने विषयमा समझदारी भएको छ। व्हाइट हाउसमा हिजो भएको झण्डै तीन घण्टाको भेटवार्तामा व्यापार, कृत्रिम बुद्धिमत्ता, ताइवान, इरान र अन्य रणनीतिक विषयमा छलफल भएको रोइटर्सले जनाएको छ। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले दुई देशबीच कायम व्यापार युद्ध विरामले आउँदो चार महिनामा अर्थात जनवरी 10 लम्ब्याउने समझदारी भएको छ। वार्ता क्रममा राष्ट्रपति सीले ताइवानको विषयमा चीनको संवेदनशीलतालाई दोहोर्याउँदै अमेरिकाले ताइवानको स्वतन्त्रतालाई समर्थन गर्न नहुने धारणा राखिएको खबरमा उल्लेख गरेको छ। दुवै देशबीच तनाव बढ़न नदिन सैन्य तथा उच्च स्तरीय संवाद कायम राख्नुपर्ने विषयमा पनि छलफल भएको छ र कृत्रिम बुद्धिमत्ता प्रविधिको विकास र त्यससँग जोड़िएका विषयमा पनि वार्ताको प्रमुख एजेण्डा बनेका छन्। इरानको युद्ध तथा मध्य पूर्वको अवस्थाको बारेमा दुवै देशका बीच छलफल भएको छ तर वार्ताबाट व्यापार, एआई र ताइवान जस्ता जटिल विषयमा कुनै पनि ठूलो नयाँ सम्झौता भएको विवरण सार्वजनिक नभएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएको छ। भेटवार्ताले दुई देश बीचको सम्बन्धमा संवाद कायम राख्ने प्रयास देखिए पनि मुख्य रणनीतिक मतभेद भने कायमै छ। राष्ट्रपति सीको यो भ्रमण एक दशक भन्दा बढ़ी समयपछिको भएको वाशिङटनको राजकीय भ्रमण पनि हो। अमेरिका र चीनको विश्वका दुई प्रमुख आर्थिक र सामाजिक रूपमा शक्तिको रूपमा रहेका कारण सी र ट्रम्प बीचको वार्तालाई अन्तर्राष्ट्रिय समुदायले नजिकबाट नियालिरहेका छन्। आजका खबरमा अब खेल खबर। एसियाली खेलकुद अन्तर्गत क्रिकेटमा नेपालले हिजोबाट खेलेको खेलमा शुरूआतमा नै जीत निकालेको छ र हिजोको खेलमा नेपालले बलियो प्रतिद्वन्दी अफगानिस्तानलाई 5 पराजित गरिएको हो। टस जितेर ब्याटिङ गरिएको अफगानिस्तानले दिएको 103 रनको लक्ष्य नेपालले 16 बलमा बाँकी हुँदै पूरा गरिएको थियो। नेपालका लागि सन्दीप झोराले 34 रन बनाउँदा रोहित पौडेल 33 रनमा नट आउट रहेको थियो भने सन्दीपेन्द्र सिंह ऐरीले 15 रन झोटेको थियो। त्यसैगरी नेपालले 12 वर्षपछि अफगानिस्तानलाई हराएको छ। यसअघि सन् 2014 बंगलादेशमा सम्पन्न T20 विश्वकप क्रिकेटमा नेपालले अफगानिस्तानलाई 9 रनले हराएको थियो। समूह एमा रहेका नेपालको यो पहिलो खेल पनि भएको छ। दोस्रो खेलको अफगानिस्तानले पहिलो खेलमा जापानलाई 48 रनले पराजित गरेको थियो र 10 टोली सहभागी पुरूष क्रिकेट टोलीमा भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकालाई सिधै क्वार्टर फाइनलमा राखिएको छ भने समूह बीमा पनि मलेसिया, हङकङ र ओमानलाई राखिएका छन्। हामी साझा खबरको अन्तिममा छौं। विदा हुनु पहिला साझा खबरका मुख्य मुख्य शीर्षकहरू पुनः एकपटक। भोटेको सिरा ब्रह्मानीनी नदिया तटी क्षेत्रमा विपद पूर्व सूचना प्रणाली जडान गरिने। देउबा समूहले महाधिवेशनका लागि देशैभर केन्द्रीय प्रतिनिधि खटायो। नारायणी नदीमा बाढ़ीमा बस्ती पसेपछि सुस्ताका 78 परिवार सुरक्षित स्थानमा सारिँदै पानीको बहाव बढ़ेपछि अरूण तेस्रो जलविद्युतको ड्याम निर्माण कार्य रोकियो। युएईमा रहेका नेपालीलाई पासपोर्ट सम्बन्धी नयाँ व्यवस्था। अब दूतावासमा धाउनु नपर्ने। मध्य र पश्चिमी क्षेत्र पश्चिमका धेरै ठाउँमा निरन्तर झरी, आज पनि ठूलो पानी पर्ने सम्भावना। एसियन गेम्समा नेपालको विजय शुरूआत। अफगानिस्तानमाथि 5 शानदार जीत। साझा खबर अहिलेलाई यति नै। अर्को खबरको साथमा बिहान 9 उपस्थित हुने नै छौं। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङ र रेडियो जुगलबाट साथ दिनुहुने प्राविधिक मित्र सुनिता लामालाई धन्यवाद दिँदै म आई सिंह तामाङ बिदा हुन चाहन्छु। हवस् नमस्कार।

0: शुभ प्रभात, यो सीआईएनको साझा खबर हो। सन्तोष गन्धर्वसँगै सुशीला श्रेष्ठको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com, सीआईएनको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल असोज 10 गते शनिबार, सेप्टेम्बर 26 तारीक सन् 2026, नेपाल सम्मत 1146 भदौ शुक्ल पक्षको पूर्णिमा तिथि, अन्तर्राष्ट्रिय परमाणु हतियार निर्मूल दिवस।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: आज देशका पश्चिमी भेगमा ठूलो पानी पर्ने सम्भावना, बाढ़ी पहिरोको जोखिम, देशका प्रमुख राजमार्ग अवरूद्ध, यात्रा गर्दा सतर्कता अपनाउन आग्रह, भोटेकोशी बाढ़ीको आज एक महिना पूरा, राहत र पुनर्स्थापनामै चुनौती।
1: प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण, पूर्वाधारदेखि बाढ़ी राहतसम्म मुख्य एजेण्डा, राष्ट्रिय गौरवका आयोजना निर्माणका लागि वर्षौं बित्यो, अझै पनि कछुवाकै गतिमा, अब अख्तियारलाई भ्रष्टाचारका शंकास्पद व्यक्तिको पोलिग्राम गर्ने अधिकार।
0: वित्तीय सुशासन कायम गर्ने अर्थ मन्त्रालयकै बेरुजु करिब 1.5 खर्ब, र सुवागढ़ी नाका खुलाउन सहमति जुट्दै, अन्तर्राष्ट्रिय बजारमा घुम्नका लागि नेपाल सुरक्षित रहेको सन्देश दिन माग।
1: सुडानबाट विस्थापितहरूमा भोकमरी संकट आउन सक्ने राष्ट्रसंघको भनाई, युक्रेनलाई थप हतियार खरिदमा रकम निकासा गर्न यू सहमत, इरानद्वारा युद्ध अन्त्यका लागि अमेरिकासँग साथ दिने योजना प्रस्ताव।
0: र आईसीसी टी20 अन्तर्राष्ट्रिय वरियतामा नेपालको दुई स्थान सुधार, विश्व एसियाली खेलकुद अन्तर्गत क्रिकेटमा नेपालद्वारा अफगानिस्तान पराजित, आज जापानसँग खेल्ने।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा, भोटेकोशी बाढ़ीको आज एक महिना पूरा, राहत र पुनर्स्थापनामै चुनौती देखिएको प्रसंग।
1: रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढ़ीको एक महिना बितिसक्दा पनि विपदको घाउ पुरिन सकिरहेको छैन। खोज तथा उद्धारसँग राहत वितरण जारी छ, तर ठूलो धनजनको क्षतिले अबको मुख्य चुनौती पुननिर्माण र पुनर्स्थापना बनेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणको विवरण अनुसार बाढ़ीबाट 1453 जनाको मृत्यु र 5550 जना बेपत्ता भएका छन्। करिब 4.8 अर्ब रूपियाँ भन्दा बढ़ीको क्षति भएको प्रारम्भिक आकलन छ भने, पुननिर्माण र पुनस्थापनाका लागि 7.23 अर्ब रूपियाँ भन्दा बढ़ी आवश्यक पर्ने देखिएको छ। बाढ़ीले सड़क, पुल, घर, विद्यालय, स्वास्थ्य संस्था र जलविद्युत आयोजनादेखि व्यापारिक प्रतिष्ठानसम्म व्यापक रूपमा क्षति पुर्याएको छ। 37 मोटरेबल पुल मध्ये 33 बगेका छन् भने 69 किलोमिटर सड़क क्षतिग्रस्त भएको छ। यसले प्रभावित बस्तीलाई सामान्य जनजीवनमा फर्काउने काम अझ जटिल बनाएको छ। राहत वितरणको काम भइरहेको छ। राहतले तत्कालको संकट टार्न सक्छ। विस्थापित परिवारको थायी आवास, रोजगारी, सड़क, पुल निर्माण, पुननिर्माण र प्रभावकारी उत्पादन क्षेत्रलाई पुनर्जीवित गर्न दीर्घकालीन योजना र ठूलो स्रोत आवश्यक पर्ने विज्ञहरूले बताएका छन्। हालसम्म करिब 200 व्यक्तिको शवको पहिचान हुन सकेको छैन भने, डीएनए परीक्षणपछि शव हस्तान्तरण गर्न अझै एक महिना कुर्नुपर्ने नेपाल प्रहरीका प्रवक्ता अभिनारायण काफ्लेले सीआईएनसँग बताउनुभयो।
3: पहिचान नभएको शवहरू सबैको डीएनए प्रोफाइलिङको काम गर्नुपर्ने भएको कारणले, अर्थात 1286 जनाको डीएनए प्रोफाइलिङ गर्नुपर्ने छ शवको, अर्थात बोन र तितको भनौँ। 1997 आफन्तको चाहिँ ब्लड स्याम्पल प्राप्त भएको अवस्थाहरू छ, यो सबैको डीएनए प्रोफाइलिङ गर्नुपर्ने छ। ब्लडको चाहिँ करिब 1200+ डीएनए प्रोफाइलिङ काम सकिसकेको अवस्थाहरू छ भने, बोन

0: व्यवस्था मन्त्रालयले नापी विभागका महानिर्देशक प्रकाश जोशीको संयोजकत्वमा गठन गरेको समितिद्वारा नुवाकोटमा 2665 रोपनी 6 आना रसुवामा 591 रोपनी 9 आना र धादिङमा 22 रोपनी जग्गा पहिचान समेत गरेको छ।
1: यसबीच तीन दिनदेखि निरन्तर भइरहेको वर्षाले मुलुकभर जनजीवन प्रभावित भएको छ। संघीय राजधानी काठमाण्डु जोड्ने पृथ्वी राजमार्ग सहित विभिन्न राजमार्गमा बाढ़ी पहिरोले क्षति गर्दा सवारी साधन आवागमन अवरूद्ध भएको छ। सड़क विभागका अनुसार पृथ्वी राजमार्गको कृष्णभीरमा सड़कको ग्याबिन त्रिशुली नदीमा झरेको छ। त्रिशुली नदीमा आएको बाढ़ीले कटान गरेका कारण 14 भदौमा कृष्णभीरमा सड़क खण्डमा पहिरो गएको थियो। त्यसपछि केहीमाथि नयाँ ट्रयाक खनेर 18 दिनपछि यातायात सञ्चालन गरिएको थियो। विभागले हाल सञ्चालन रहेको सड़कमा कुनै समस्या नभएको जनाएको छ। मलेखु मुगलिन सड़क आयोजना प्रमुख सजना अधिकारीले कृष्णभीरमा खोलिएको नयाँ ट्र्याकमा माथिबाट लेदो झरेर जम्मा भएको तर अन्य क्षति नभएको बताउनु भएको छ।
0: यसैबीच वर्षा गराउने प्रणाली शुक्रबारदेखि पश्चिम क्षेत्रमा सक्रिय भएको छ तर पूर्वी नेपालको वर्षा भने क्रमशः थामिँदै गएको छ। बंगालको खाड़ीमा विकसित न्यून चापीय क्षेत्रले सोहोरेर ल्याएको जलवाष्पयुक्त हावा पश्चिमतर्फ फैलिँदै गएपछि पश्चिमी क्षेत्रमा ठूलो वर्षा हुन थालेको हो। शुक्रबार गण्डकी र लुम्बिनीका केही स्थानमा अत्यधिक वर्षा भएकोमा आज भने वर्षा कायमै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने भोलिसम्मै वर्षाको सम्भावना रहेको छ। पश्चिमी क्षेत्रमा वर्षा थप सक्रिय हुन सक्ने भएकाले सम्बन्धित क्षेत्रमा सतर्कता अपनाउन आग्रह समेत गरिएको छ। महाशाखाका मौसमविद डेभिड ढकालले गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना रहेको जानकारी गराउनु भएको छ। पूर्वी तराईमा कम वर्षा हुन सक्छ। मध्यमा काठमाडौँ सहित क्षेत्रकामा पनि निरन्तर झरी हुने सम्भावना छ तर बेला बेलामा भने वर्षा हुने र आकाश केही खुल्न सक्ने सम्भावना पनि रहेको छ। यता गण्डकी लुम्बिनी कर्णाली सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भूभागका अधिकांश स्थानमा धेरै मेघगर्जन चट्याङ सहित मध्यम वर्षा र हिमपातको सम्भावना छ। कोशी र बागमती प्रदेशका हिमाली र पहाड़ी भूभागका केही स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। त्यसैगरी मौसममा गडबडी भएपछि स्थानीय निकायले नेपाल पर्यटन बोर्ड र संरक्षण क्षेत्रहरूले पर्यटक तथा पदयात्रालाई सतर्क रहन समेत आग्रह गरेका छन्। प्रमुख पदयात्रा मार्ग अन्नपूर्ण मनास्लु र खुम्बु क्षेत्रमा वर्षा तथा हिमपात भइरहेको छ। केही पदयात्रा क्षेत्रमा नदी तथा खोलाको बहाव बढ़न सक्ने र पदमार्ग तथा पुलमा समेत असर गर्न सक्ने चेतावनी दिएको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले हिजो सार्वजनिक गरेको मौसम अपडेट अनुसार मनाङमा हल्का हिउँ परेको छ। मुस्ताङको लुमाङथान कागवेनी जोमसोम घासा पोथाना घान्द्रुक छेमरूङ लगायतका क्षेत्रमा पनि वर्षा भइरहेको छ। अन्नपूर्ण मनास्लु र खुम्बु क्षेत्रमा वर्षा र हिमपात भइरहेको छ भने केही पदयात्रा क्षेत्रमा नदी तथा खोलाको बहाव समेत बढ़न सक्ने भएकाले सचेत रहन आग्रह समेत गरिएको छ।
1: साझा खबरमा अब राष्ट्रिय गौरवका आयोजनाको निर्माणको प्रसंग। देश विकासको गेम चेन्जर मानिएका राष्ट्रिय गौरवका आयोजनाको प्रगति निराशाजनक देखिएको छ। राष्ट्रिय योजना आयोगको पछिल्लो विवरण अनुसार 27 गौरवका आयोजना मध्ये 24 अझै निर्माणाधीन छन् तर अधिकांश तत्काल सम्पन्न हुने अवस्थामा छैनन्। सबैभन्दा गम्भीर अवस्था पूर्व पश्चिम विद्युतीय रेल मार्गको रहेको छ। 16 वर्षमा यसको भौतिक प्रगति 3.6% मात्रै पुगेको छ भने लागत अनुमान 70 अर्बबाट बढ़ेर 10 खर्ब 17 अर्ब रूपियाँ पुगेको छ। बुढ़ी गण्डकी जलविद्युत आयोजना अझै भौतिक निर्माणमै प्रवेश गर्न सकेको छैन। करिब चार खर्ब छ अर्ब लागत अनुमान गरिएको आयोजना मुआवजा लगायतका काममा 42 अर्ब 80 करोड़ खर्च भइसके पनि निर्माण मोडालिटी र स्रोत व्यवस्थापन टुंगिएको छैन। यस्तै राष्ट्रपति चुरे संरक्षण 1.6% कर्णाली करिडोर 13 वर्षमा 13% र एमसीए नेपाल विद्युत प्रसारण आयोजना 18.24% सीमित छन्। सिक्ता सिंचाई 2 दशकमा 51%, महाकाली सिंचाई 19 वर्षमा 31% मात्रै अघि बढ़ेका छनृ लागत र समय दुवै बढ़ने अर्को उदाहरण बबई सिंचाई आयोजना हो। 38 वर्षमा 81.97% काम सकिए पनि यसको लागत 2.87 अर्ब बढ़ेर 26.79 अर्ब पुगेको छ। हुलाकी राजमार्गको लागत पनि 47 अर्ब बढ़ेर 1.1 अर्ब

0: भन्दा माथि पुगेको छ। आयोगका अनुसार आयोजनाको पर्याप्त पूर्व तयारी नगरी काम शुरू गर्नु, वातावरणीय तथा कानूनी अवरोध, जग्गा अधिग्रहण, निर्माण सामग्री अभाव, स्थानीय विवाद, ठेक्का व्यवस्थापन र स्रोत तथा निर्माण मोडालिटी टुंगो नलाग्नु ढिलाइका प्रमुख कारण हुन्।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा मौसम सम्बन्धी पूर्वानुमानको सूचनालाई खेलवाड नगर्न विज्ञको सुझाव।
2: हल्का रूपमा ए होइन है भनेर पनि लिने अवस्था चाहिँ रहँदैन, सतर्कता अप्नाउने र चाहिँ अगाडि बढ्न सक्ने किसिमको जस्तो भत्ला चाहिँ देखिन्छ।
0: प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण, पूर्वाधारदेखि बाढ़ी राहतसम्मको मुख्य एजेण्डा, अब अख्तियारलाई भ्रष्टाचारका शंकास्पद व्यक्तिको पोलिग्राम गर्ने अधिकार लगायतका खबर अनि कार्टुन पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: विपद जुनसुकै बेला आउन सक्छ, बाढ़ी पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ, तर यस्तो कठिन अवस्थामा पनि बालबालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
4: सबैभन्दा महत्वपूर्ण कुरा, 6 महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
3: 6 महिनापछि बालबालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोषिलो खाना दिन शुरू गरौं। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अण्डा, दूधजन्य पदार्थ, सागसब्जी, फलफूल र अन्य स्थानीय पोषिलो खानेकुरा समावेश गरौं।
4: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बालबालिका र आमाका लागि पनि छुट्याउँ।
5: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौं। चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौं।
3: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन।
0: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
1: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ।
6: पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाऊ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
0: पशु स्वास्थ्य, भ्यागुते, चरचरे, लम्पी स्किन, पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
6: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन एफएओ तथा अकोराब सीआईएनद्वारा जनहितका लागि जारी सन्देश।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब बाँकी खबर।
1: प्रधानमन्त्री बालेन्द्र शाहको आगामी नोभेम्बरमा हुने भनिएको भारत भ्रमणको तयारी तीव्र पारिएको छ। भ्रमणको औपचारिक मिति तय हुन बाँकी रहे पनि नेपाल भारत बीचको पूर्वाधार सहकार्य, भोटेकोसी बारीपछिको राहत तथा भारतीय सहयोगमा निर्माण भएका परियोजनाको उद्घाटनलाई प्रमुख एजेण्डा बनाउने तयारी गरिएको छ। परराष्ट्र मन्त्रालयका अनुसार नेपाल प्रहरी एकाडेमी, भैरवाको एकीकृत जाँच चौकी र दार्चुलाको महाकाली पुल उद्घाटनको तयारी पनि भइरहेको छ। यी परियोजनाको भ्रमणलाई राजनैतिक भेटवार्ता भन्दा पनि विकास तथा पूर्वाधार सहकार्यमा केन्द्रित गर्ने संकेत समेत गरिएको छ। भोटेकोसी बाढ़ीपछि भारतले गरेको उद्धार तथा राहत सहयोगलाई थप विस्तार गर्ने विषय पनि छलफलमा उठ्नेछ। बाढ़ीबाट भएको क्षतिको पुननिर्माणमा भारतको सहयोग कसरी परिचालन गर्न सकिन्छ भन्ने विषयमा पनि भ्रमणमा महत्वपूर्ण छलफल हुने बताइएको छ। यसअघि प्रधानमन्त्री शाहले तत्काल विदेश भ्रमण नगर्ने नीति लिँदै आएकोमा भारतको निमन्त्रणा समेत पछि सार्नु भएको थियो, तर अर्थमन्त्री स्वर्णिम वाग्लेको भारत भ्रमण र उच्चस्तरीय कूटनीतिक संवादपछि प्रधानमन्त्रीको भारत भ्रमणको वातावरण बनेको हो।
0: भदौको भोचेकोशी बाढ़ीपछि सम्पर्क विच्छेद बनेका नुवाकोट र सुवा अझै सीधा सड़क सम्पर्कमा जोड़िन सकेका छैनन्। नुवाकोटको उत्तर गया पब्लिक स्कूल नजिकको 300 मिटरको भीरमा ट्र्याक बनाउने र दुई जिल्ला जोड्ने फलाखु खोलामा बेलीब्रिज जडानको काम अझै सकिएको छैन। सड़क विभागको तयारी भने दशैंसम्म रसुवागढ़ी नाकासम्मको सड़क ट्र्याक खोल्ने रहेको छ। अहिले बेत्रावती रसुवा साफ्रुवेशी खण्डमा 1.5 दर्जन भन्दा बढ़ी मेसिन परिचालन गरिएका छन्। रसुवागढ़ी नाका सम्म सड़क पुर्याउने र नाका खोल्ने तयारीमा पूर्वाधार विकास मन्त्री सुनिल लम्साल जुट्नु भएको छ। चीन सरकारलाई अनुरोध गर्ने र नेपालका लागि चिनिया राजदूतलाई भेटेर सड़कदेखि नाका खुलाउने सम्मको कुरामा पहल भइरहेको मन्त्री लम्सालले हिजो मात्रै नेपालका लागि चिनिया र राजदूत वाङ माङ माओ मिङसँग सिंहदरबारमा भेटेर रसुवामा बाढ़ीबाट क्षतिग्रस्त पूर्वाधारको पुननिर्माण तथा विकास, रसुवागढ़ी नाका पुनसंचालन, करिब 6 लाख नेपाली नागरिकको राज्यसँगको सम्पर्क तथा सहज आवतजावतका लागि आग्रह गर्नुभएको थियो।
1: अब पत्र पत्रिकामा प्रकाशित खबरको पालो। आजको नयाँ पत्रिकाले अख्तियारलाई भ्रष्टाचारका शंकास्पद व्यक्तिको पोलिग्राफ परीक्षण गर्ने अधिकार शीर्षकमा नयाँ पत्रिकाको पहिलो पृष्ठमा खबर प्रकाशित छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार सम्बन्धी अनुसन्धानका क्रममा शंकास्पद व्यक्तिको पोलिग्राफ परीक्षण गर्न सक्ने कानूनी अधिकार पाएको छ। सरकारले अख्तियार दुरूपयोग अनुसन्धान आयोग नियमावली 2059 संशोधन गर्दै आयोगलाई यस्तो अधिकार दिएको हो। त्यस्तै भित्रपृष्ठमा नयाँ पत्रिकाको भित्रपृष्ठमा सड़क अवरोधले राजधानीमा ग्यास र तरकारी आपूर्ति असहज शीर्षकमा अजित अधिकारीले लेख्नु भएको खबर प्रकाशित छ। सबै प्रकारको तरकारीको भाव अत्यधिक वृद्धि भएको छ भने खाद्यान्नमा भने समस्या छैन। बिहिबारदेखि परेको लगातारको वर्षाले देशको राजधानी जोड्ने मुख्य सड़क अवरूद्ध हुँदा खाना पकाउने एलपी ग्यास र तरकारी आपूर्ति असहज बनेको छ। लामो समयको ग्यास आपूर्ति भइरहेको असहजतालाई सरकारी स्तरबाटै पहल भएर भारतबाट आयात हुने परिणाम बनाइएका बेला सड़क अवरूद्ध भएपछि उपत्यकाका उपभोक्ताले ग्यास पाउन थप शास्ति खेप्नु परिरहेको छ। त्यस्तै सिरा धनुषा जोड्ने कमला पुल निर्माण अन्तिम चरणमा शीर्षकमा पनि खबर प्रकाशित छ। त्यस्तै अन्नपूर्णको पहिलो पृष्ठमा टेन्टभित्र पानी छिर्दा बाढ़ी पीड़ितको बिजोक शीर्षकमा देवचन्द्र भट्टले लेख्नुभएको नुवाकोटको खबर छ। भोटेकुसीको बाढ़ीले घर बगाएपछि नुवाकोटका विभिन्न स्थानमा अस्थायी रूपमा बस्दै आएका बाढ़ी पीड़ितहरू अविरल वर्षाका कारण झन समस्यामा पर्न थालेका छन्। त्यस्तै अर्थकै बेरजु 1.5 खर्ब शीर्षकमा नागरिक दैनिकको पहिलो पृष्ठमा दिलीप पौडेलले लेख्नुभएको खबर पनि प्रकाशित छ।
0: कान्तिपुरको पहिलो पृष्ठमा प्रधानमन्त्री शाहले राष्ट्रसंघमा उठाए बाढ़ी, जलवायु, न्याय, किसानलाई मल र विश्व व्यवस्थासम्मका मुद्दा शीर्षकमा पहिलो खबर छापिएको छ। सम्बोधनमा प्रधानमन्त्रीले रोजेको फरक बाटो शीर्षकमा अनुप काफ्लेले लेख्नु भएको खबर समेत रहेको छ। काठमाण्डुमा हिजो बिहान करिब 5 बज्दै थियो। न्यूयर्कमा प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको रोस्ट्रममा उक्ली कालो टोपी अनि काले चस्मा आफ्नो परिचित शैलीमा उभिएका उहाँलाई बोल्न करिब 15 मिनटको समय दिइएको थियो। महासभामा उहाँले उहाँको सम्बोधनलाई लिएर नेपालमा मात्र होइन विश्वभर छरिएका प्रवासी नेपालीमा उत्सुकता थियो। कतिपयको मनमा व्यग्रता मिसिएको थियो। कम बोल्ने प्रधानमन्त्री शाहले पद सम्हाले यता संयुक्त राष्ट्रसंघको महासभामा पुगेर पहिलो पटक लामो सार्वजनिक सम्बोधन गर्नुभएको हो। काठमाण्डु फर्कदा संसदमा 6 महिनादेखि प्रश्नको जवाफ दिनुपर्ने माग गर्दै आएका प्रतिपक्षी दल र आफ्नै पार्टीका समर्थकहरू पनि उहाँको पर्खाईमा हुने खबरमा उल्लेख रहेको छ। त्यसै गरी भित्रपृष्ठमा एमाले केन्द्रीय कमिटी निर्णय नीति न नेतृत्व पुनर्गठन शीर्षकमा अर्को खबर रहेको छ। गंगा विसीले लेख्नु भएको खबरमा एमाले केन्द्रीय कमिटी बैठकमा करिब 20% सदस्यले उठाएको नीति र नेतृत्व पुनर्गठन गर्नुपर्ने मत दबाएर अध्यक्ष केपी शर्मा ओली बलियो हुने गरी निर्णय गरिएको छ। एमाले पुरानै नीति र नेतृत्वमा पुनर्जागरण अभियान चलाउने निर्णय गरेको खबरमा उल्लेख रहेको छ। नेकपा महाधिवेशन अनिश्चित शीर्षकमा अर्को खबर रहेको छ। नेकपामा 1 वर्षदेखि तदर्थ नेतृत्व एकता अभियानमा जोड़िएका दलहरूका भ्रातृ संगठनहरूको समायोजन नै बाँकी शीर्षकमा लेखिएको खबरमा करिब एक वर्षदेखि तदर्थ नेतृत्वमा चलिरहेको नेकपाको महाधिवेशन अनिश्चित बनेको उल्लेख रहेको छ। महाधिवेशन गर्ने विषयमा सर्वसहमति छ, कहिले गर्ने भन्ने निर्णय हुन बाँकी छ। यसबीचमा दुई महिने राजनैतिक अभियान चलाउने निर्णय भएको नेकपाका प्रवक्ता प्रकाश ज्वालाले बताउनु भएको छ। डिफेन्स कोर्सका लागि छुट्टै विश्वविद्यालय स्थापना हुँदै संसदमा दर्ता भयो राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सम्बन्धी विधेयक शीर्षकमा अर्को खबर रहेको छ। सुरक्षा अधिकारीलाई आवश्यक नेशनल डिफेन्स कोर्स सहित सुरक्षा र प्रतिरक्षा सम्बन्धी अन्य विषय अध्यापन गराउन राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय स्थापना गर्न लागि हो। सरकारले नेपाली सेनाको रेखदेखमा सञ्चालन गर्ने गरी राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय नेशनल डिफेन्स युनिभर्सिटी खोल्न लागेको हो। रक्षा मन्त्रालयले प्रतिनिधि सभामा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक दर्ता गरेको छ। यसै गरी गोर्खा पत्रको पहिलो पृष्ठमा पनि प्रधानमन्त्रीको सम्बोधनलाई प्राथमिकताका साथ स्थान दिइएको छ। नेपालको विपद विश्वकै लागि चेतावनी, हिम नदी र बाढ़ी भिसा वा राहदानी बोकेर यात्रा गर्दैन, जलवायु न्याय साझा जिम्मेवारी, हिमाली जलवायु अनुकूल पुनरुत्थान संयन्त्र स्थापना गरौं भन्ने उहाँको अभिव्यक्तिलाई प्राथमिकताका साथ उल्लेख गरिएको छ। त्यसै गरी 25 जिल्लामा यातायात सञ्चालन रोकमा भन्ने शीर्षकमा अर्को खबर लेखिएको छ। लगातारको वर्षासँगै देशका विभिन्न स्थानमा बाढ़ी पहिरो र डुबानको जोखिम बढ़ेपछि सड़कदेखि बस्तीसम्म जनजीवन प्रभावित बनेको छ। नदी तथा खोलामा पानीको बहाव बढ़दा तटीय बस्ती डुबानको जोखिममा परेका छन् भने पहाड़ी क्षेत्रमा बाढ़ी पहिरो र लेदोले सड़क तथा यातायात अवरूद्ध बनाएको छ। गृहमन्त्री सुदन गुरूङ ललितपुरको च्यासल स्थित नेपाल कम्युनिष्ट पार्टी एमालेको मुख्यालय आसपास क्षेत्रमा पुगी खोला तथा पानीको बहावको अवस्थाबारे सुरक्षाकर्मीसँग जानकारी लिनुभएको थियो। सो क्रममा संचारकर्मीसँग कुरा गर्दै उहाँले सुरक्षाकर्मी उच्च सतर्कताका साथ कार्यक्षेत्रमा खटिएको प्रतिक्रिया दिनुभएको थियो। मुख्य राजमार्ग र सड़क अवरूद्ध भइरहँदाखेरि यातायात सञ्चालनमा अवरोध सिर्जना भएको खबरमा उल्लेख रहेको छ।
1: साझा खबरमा अब विदेशका खबर। संयुक्त राष्ट्र संघले 55,000 भन्दा बढ़ी सुडानी शरणार्थ शरणका लागि पूर्वी चाड प्रवेश गरेको जनाएको छ। सहायता कोष निकै कम भए पनि विस्थापन तीव्र हुँदै गएको चेतावनी राष्ट्रसंघले दिएको छ। सन् 2023 अप्रेलमा शुरू भएको युद्धले 2,00,000 भन्दा बढ़ी मानिसको ज्यान लिएको सहायताकर्मीहरूले अनुमान समेत गरेका छन्। यसले विश्वकै सबैभन्दा ठूलो भोकमरी र विस्थापनको संकट निम्त्याउने समेत राष्ट्रसंघले जनाएको छ। संयुक्त राष्ट्रसंघले हाल करिब 1,13,00,000 मानिस यस द्वन्दका कारण जबरजस्ती विस्थापनमा परेको समेत बताएको हो। युरोपेली संघ यूएई सदस्य राष्ट्रहरूले युक्रेनलाई आपूर्ति गरिएका हतियारको थप आपूर्ति गर्न बनाइएको कोषबाट 6.6 अर्ब युरो जारी गर्न सहमति जनाएका छन्। युरोपेली शान्ति सुविधा कोष अन्तर्गत प्रतिपूर्तिको प्रतीक्षामा थिए। युक्रेनलाई सैन्य सहयोग दिन हंगेरीको विरोधका कारण भुक्तानीका लागि भिटो लागेको थियो। अप्रेलमा पीटर म्यागारले भिक्टर ओरबानलाई प्रतिस्थापन गरेपछि बुडापेस्टले नीति परिवर्तन गर्नुभएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। र इरानले पश्चिम एसियामा जारी द्वन्द्व अन्त्य गरी हर्मुज खुला गर्न र आफ्नो आणविक कार्यक्रमबारे वार्ता पुनः शुरू गर्न अमेरिका समक्ष 7 दिने योजना प्रस्ताव अघि बढ़ाएको छ। इरानी विदेश मन्त्रीले संयुक्त राष्ट्रसंघको महासभाका क्रममा मध्यस्थता मार्फत अमेरिकी पक्षसँग प्रस्ताव अघि बढ़ाएको समेत अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्।
0: साझा खबरमा अब खेल खबर। आईसीसी टी20 अन्तर्राष्ट्रिय वरियतामा नेपालले दुई स्थान सुधार गरेको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको पछिल्लो वरियतामा नेपाल दुई स्थान सुधार गर्दै 14 नम्बरमा उक्लिएको हो। नेपालले 181 रेटिङ प्राप्त गरेको छ। एसियाली खेलकुदमा आज भएको खेलमा अफगानिस्तानलाई हराएसँगै नेपालले वरियतामा सुधार गरेको हो। अफगानिस्तान भने एक स्थान तल झर्दै 10 नम्बरमा पुगेको छ। यसैबीच 20 एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत क्रिकेटमा नेपालले अफगानिस्तानलाई पराजित गरेको छ। अफगानिस्तानले निर्धारित 20 ओभरमा 7 विकेट गुमाउँदै 102 रन बनाएको थियो। जवाफी ब्याटिङमा नेपालले 10.3 ओभरमै विजयी लक्ष्य पूरा गरेको हो। नेपाल अब समूह चरणको अन्तिम खेल आज जापानसँग खेल्दैछ। समूहबाट शीर्ष दुई टोली क्वार्टर फाइनलमा पुग्नेछन्। र नेपाली महिला कबड्डी टोलीले एसियन खेलकुद प्रतियोगिता एसियाडमा लगातार दोस्रो पटक काँस्य पदक जितेको छ। जापानको आइची र नागोया शहरमा चलिरहेको विशौं एसियाडमा हिजो टोकाई छिटिजन जिम्नाजियममा भएको सेमी फाइनल प्रतिस्पर्धा छिमेकी राष्ट्र भारतसँग पराजित भएपछि नेपालको अगाडि पदक यात्रा टुंगिएको हो।
1: वर्षा निरन्तर भएकाले अत्यावश्यक बाहेक यात्रा नगर्न नदी तटीय क्षेत्रमा जोखिम विशेष कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: क्यासको फिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: साझा खबरमा अब मौसम पूर्वानुमान सूचनाको महत्वको प्रसंग। तीन दिन लगातार वर्षाका कारण देशभरको जनजीवन प्रभावित भइरहेको छ। मुख्य गरी नदी तटीय क्षेत्रमा जोखिम बढ़ेको छ। यस्तो अवस्थामा मौसम सम्बन्धी जानकारी कति आवश्यक छ भनेर हामीले मौसमविद डेभिड ढकालसँग कुराकानी गरेका छौं।
2: लुम्बिनी र कर्णाली प्रदेशमा अलिकति बढ़ी वर्षा हुने जस्तो देखिन्छ भने 10 गते शनिबारको हकमा चाहिँ विशेष गरी गण्डकीबाट पश्चिमतिरको भूभागमा गण्डकी लुम्बिनी कर्णाली सुदूरपश्चिम प्रदेश आसपासमा चाहिँ अलिकति बढ़ी वर्षा केन्द्रित हुने जस्तो देखिन्छ र 11 गते चाहिँ अलिकति वर्षा कम हुँदै जाने त्यसपछिका दिनहरूमा वर्षा कम हुने जस्तो जाने जस्तो
0: गर्दै जान्छ। 11 गते यहाँले अब भारी अति भारी वर्षा भन्नुभयो। यो साँच्चै नै ठूलो पानी पर्ने धेरै ठूलो पानी पर्ने नै सम्भावना हो भनेर बुझ्न सकियो।
2: यसो छ, हामीले चाहिँ मौसम पूर्वानुमान गर्नै गर्दाखेरि चाहिँ जस्तै हल्का वर्षा पनि भइरहेका छौँ, मध्यम वर्षा पनि भनिरहेका छौँ। यो हल्का वर्षा भनेको चाहिँ 10 मिलिमिटरसम्म वर्षा भयो भने चाहिँ जुन हाम्रो चाहिँ वर्षा मापन यन्त्र हुन्छ जहाँ चाहिँ कति पानी पर्यो भनेर नापिन्छ, जसलाई रेनगेज पनि भन्ने गर्छौँ।
0: यसलाई मान्दाखेरि यतिसम्म भयो भने हल्का भयो, यतिसम्म भयो भने मध्यम भयो, पुरै भयो भने भारी भयो भन्ने जस्तो भयो होइन?
2: यसलाई नाप्दाखेरि पनि हामीसँग छुट्टै किसिमको स्केल छ। हामीले जुन गाउँघरमा युज गर्छौँ स्केल, त्यो स्केल जस्तै स्केल छ। स्केलको आधारमा चाहिँ कति वर्षा भयो भनेर नाप्न सक्छौँ। जस्तो हल्का वर्षा भनेको चाहिँ 10 मिलिमिटरसम्म वर्षालाई चाहिँ हामी हल्का भन्छौँ, 10 देखि 50 मिलिमिटरलाई मध्यम भन्छौँ र 50 देखि 100 मिलिमिटरलाई चाहिँ हामी भारी वर्षा भन्छौँ। 100 देखि 200 मिलिमिटरसम्म वर्षा भयो भने त्यसलाई चाहिँ धेरै भारी भन्छौँ भनेदेखि 200 मिलिमिटर भन्दा बढी वर्षा हुँदाखेरि चाहिँ त्यसलाई चाहिँ अति भारी वर्षा भनेर भन्छौँ। दुई दिनमा विशेष गरी चाहिँ भारीदेखि धेरै भारी वर्षाको सम्भावना चाहिँ अलिकति थोरै स्थानहरूमा चाहिँ त्यो किसिमको सम्भावना देखिन्छ भने भारी वर्षाको सम्भावना चाहिँ अलिकति देखिन्छ भनेको यो भनेको चाहिँ धेरै नै प्यानिक हुनपर्ने, धेरै नै हुने, यो सामाजिक सञ्जालहरूमा चाहिँ देखिएको जस्तो अत्याधिकै हुने किसिमको वर्षाको सम्भावना चाहिँ कम कमै छ, त्यस्तो सम्भावना देखिँदैन। यद्यपि भारी धेरै भारी वर्षाको सम्भावना
0: भए पनि केही केही स्थानमा चाहिँ त्यो सम्भावना छ।
2: एक दुई स्थानमा विशेष गरी लुम्बिनी र गण्डकी प्रदेशको एक दुई स्थानमा 200 मिलिमिटर भन्दा बढी वर्षा हुन्छ कि जस्तो देखिन्छ, नत्र अन्य भूभागहरूमा त्यो किसिमको सम्भावना देखेको छैन।
0: अहिले अब यहाँले भने चाहिँ त्यो सामाजिक सञ्जालहरूमा छ्यापछ्याप्ती नै छ कि यति धेरै ठूलो पानी पर्छ तपाईँ कतै पनि यात्रा नगर्नुहोला भन्ने खालको पनि कुरा छ होइन? अनि अलिकति तर्सिने खालको धेरैजनाले आफ्नो यात्रा क्यान्सल पनि गर्नुपर्छ, त्यो राम्रो पक्ष पनि हो होइन? तर यो मौसमको कुरा आउँदै गर्दाखेरि चाहिँ जसरी आउँछ नि खबरहरू त्यसलाई चाहिँ तपाईँले कसरी लिनुहुन्छ?
2: यसो हो, हामीले पनि देखिरहेका हुन्छौँ महाविपत्ति आउँदैछ भन्ने जस्तो चाहिँ समाचारहरू चाहिँ देखिन्छ। अब त्यसरी पुरै प्यानिक भएर डर त्रासमा चाहिँ बस्नपर्ने अहिलेको वर्षा चाहिँ होइन। यो चाहिँ त्यस्तो धेरै ठूलो अत्याधिक ठूलो वर्षा हुने र चाहिँ महाविपत्ति महाप्रलय आउने किसिमको वर्षाको सम्भावना चाहिँ देखिँदैन। यद्यपि यहाँ चाहिँ भारीदेखि धेरै भारी वर्षाको सम्भावना पनि रहेकोले गर्दाखेरि चाहिँ यसलाई चाहिँ हल्का रूपमा ए होइन है भनेर पनि लिने अवस्था चाहिँ रहँदैन।
1: साझा खबरको अन्त्यमा हामी एक कुराकानीसँगै साझा खबरको अन्त्यमा आइसकेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबरका शीर्षक फेरि एकपटक।
0: आज देशका पश्चिमी भेगमा ठूलो पानी पर्ने सम्भावना, बाढ़ी पहिरोको जोखिम, देशका प्रमुख राजमार्ग अवरूद्ध, यात्रा गर्दा सतर्कता अपनाउन आग्रह, भोटेकोशी बाढ़ीको आज 1 महिना पूरा, राहत र पुनर्स्थापनामै चुनौती।
1: प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण पूर्वाधारदेखि बाढ़ी राहत सम्म मुख्य एजेण्डा राष्ट्रिय गौरवका आयोजना निर्माणका लागि वर्षौं बित्यो अझै पनि कछुवाकै गतिमा अब अख्तियारलाई भ्रष्टाचारका शंकास्पद व्यक्तिको पोलिग्राफ गर्ने अधिकार
0: वित्तीय सुशासन कायम गर्ने अर्थकै बेरुजू करिब 1.5 खर्ब रसुवागढ़ी नाका खोलाउन सहमति जुट्दै अन्तर्राष्ट्रिय बजारमा घुम्नका लागि नेपाल सुरक्षित रहेको सन्देश दिन माग
1: सुडानबाट विस्थापित भएकाहरूमा भोकमरीको संकट आउन सक्ने राष्ट्रसंघको चिन्ता युक्रेनलाई थप हतियार खरिदमा रकम निकासा गर्न युएस सहमत इरानद्वारा युद्ध अन्त्यका लागि अमेरिकासँग साथ दिने योजना प्रस्ताव
0: र आईसीसी टी20 अन्तर्राष्ट्रिय वरियतामा नेपालको दुई स्थान सुधार विश्व एसियाली खेलकुद अन्तर्गत क्रिकेटमा नेपालद्वारा अफगानिस्तान पराजित आज जापानसँग खेल्ने
1: हस्त प्राविधिक साथी रवि दितालाई धन्यवाद अहिलेलाई सुशीला श्रेष्ठ र सन्तोष गन्धर्व विदा भयौं तपाईँको आजको दिन शुभ होस् नमस्कार

सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।

यी तपाईँहरूको मञ्चमा आउनुहुन्छ।

0: तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी फेरि पनि दुई भाइ हजुरको माझमा पूर्ण उपस्थित भइसकेका छौं र हामी आशा गर्दछौ तपाईँहरू पनि सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ र आजको अध्ययनको निम्ति जहाँबाट पनि तपाईँले हामीलाई सुन्दै हुनुहुन्छ, आफ्नो यात्राबाट, आफ्नो कामबाट अथवा परिवारसँग सँगै बसेर हाम्रो यो अध्ययनमा जोडिनु भएको छ, सम्पूर्णलाई हामी हृदयदेखिबाट धन्यवाद भन्न चाहन्छौ। र अब हामी ढिला नगरिकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर रूपमा अगाडि बढाउनेछौ, त्यसैले आउनुहोस् हाम्रो यो कार्यक्रमलाई अघि बढाउँ। दाई, अघिल्लो दिनको अध्ययनमा चाहिँ हामीलाई कठिन यात्रामा पनि परमेश्वरलाई पुकार्न, उहाँमाथि भरोसा गर्न चाहिँ सिकाएको कुराहरू चाहिँ हामीले अध्ययन गर्दैथ्यौं र यी भजन संग्रहहरूको अध्ययनमा चाहिँ हामीले अध्ययन गर्दै गर्दाखेरि यी कुराहरू चाहिँ महसुस हुन्छ कि जीवनमा धेरै पटक हामी आफै कमजोर हुन्छौं, थाक्छौं र त्यस बेला चाहिँ हाम्रो नजर परमेश्वरतर्फ हुनुपर्छ भन्ने कुरा चाहिँ एकदमै महत्वपूर्ण रहेछ।
1: बिल्कुलै सत्य कुरा गर्नुभयो भाइ तपाईँले। आजको अध्ययनमा पनि लेखक स्वर्गमा विराजमान परमेश्वरतर्फ आफ्नो आँखा उठाउँछन्, जसरी सेवक आफ्नो मालिकतर्फ र दासी आफ्नो मालिकनीतर्फ हेर्छन्, यसले पूर्ण निर्भरता र विनम्रताको चित्र देखाउँछ। उनीहरूले मानिसको अपमान र घृणाबाट मुक्त पाउन परमेश्वरको कृपा माग्दछन् भन्ने वास्तविक सत्यलाई यो अध्ययनको यात्रामा हामी थाहा गर्नेछौ।
0: भनेपछि दाई, आजको अध्ययनले चाहिँ हामीलाई परमेश्वरतर्फ हामीले हरेक अवस्थामा चाहिँ हेर्नुपर्छ भन्ने सन्देश चाहिँ दिने रहेछ, होइन त?
1: हो भाइ, आजको अध्ययनले हामीलाई सम्झाउँछ कि परमेश्वरको सहायता भएकोले हामी बचाइएका छौ, त्यसैले हाम्रो उद्धार हाम्रो शक्तिमा होइन परमेश्वरको कृपामा निर्भर छ। यो वास्तविक सत्यलाई यो अध्ययनको यात्रामा हामीले थाहा गर्नेछौँ।
0: यसले त जीवनमा आउने खतराहरूको बीचमा पनि परमेश्वर नै हाम्रो सुरक्षा हुनुहुन्छ भन्ने कुरा पनि स्पष्ट गर्दछ जस्तो मलाई लाग्छ।
1: ठिक त्यही कुरा हो भाइ। परमप्रभुमाथि भरोसा गर्नेहरू सियोन पर्वत झैं अटल हुन्छन्, उनीहरू कहिल्यै डगमगाउँदैनन्। परमेश्वरले आफ्ना जनहरूलाई चारैतिर घेराबन्दी गरेर सुरक्षा दिनुहुन्छ र हामी कुनै खतरादेखि डराउनु पर्दैन।
0: त्यसो भए दाई, यी सबै भजनहरूले चाहिँ हामीलाई विनम्रता, भरोसा, उद्धारको आशा, पारिवारिक आशिष र पश्चतापी हृदय चाहिँ सिकाउँछ जस्तो मलाई लाग्दैछ।
1: अवश्य पनि भाइ। त्यसैले आदरणीय श्रोताहरू, आजको अध्ययनले हामीलाई सम्झाउँछ हामी जति कमजोर भए पनि परमेश्वर हाम्रो सहारा हुनुहुन्छ। उहाँले नम्रलाई उठाउनुहुन्छ, दुखीलाई सान्त्वना दिनुहुन्छ र पापीलाई क्षमा गर्नुहुन्छ। यी कुराहरूलाई मनमा राख्दै आउनुहोस् आजको हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रालाई शुरू गरौं।
2: मित्र, आज हामी बाइबल अध्ययन भजन संग्रह 123 देखि 130 अध्यायसम्मबाट देख्न गइरहेका छौं। मित्र, सबभन्दा पहिले भजन संग्रह 123 देखि 125 अध्यायसम्मबाट समिष्ट रूपमा हेर्नेछौ, जहाँ हामी देख्छौ यात्रीले मन्दिरको देख्छ, त्यसपछि सियोन पर्वतको देख्छ र अन्तिममा यरुसलेमको सुरक्षामा उभिन्छ। यी भजनहरू पनि तीर्थयात्री भजनहरूको भाग हो र यसले ती तीन भजनहरूको सानो झुप्पाको रचना गर्दछ जुनले एउटै कथाको बताउँछ। भजन 123 आशाको आँखा भनिएको छ किनभने मन्दिर दृश्यमा आउँछ र इसरायलका सन्तानहरू आफ्ना आँखाहरू परमेश्वर कहाँ आशामा फर्काउँछन्। मन्दिर परमेश्वर कहाँ पुग्ने साधन वा माध्यम थियो। भजन संग्रह 123 एक पदमा भनिएको छ, हे स्वर्गीयको सिंहासनमा विराजमान हुनुहुने तपाईँतिर म आफ्नो आँखा उचाल्छु। जसरी यहाँ भनिएको छ, भजनकारले

0: यो स्पष्ट बनाइरहेका छन् कि परमेश्वर मन्दिरमा सीमित हुनुहुन्न। उहाँ यरुसलेममा बाकसमा हुनुहुन्न। आलोचकहरू गलतमा छन् जब तिनीहरू भन्छन् कि इसरायलले यहोवा परमेश्वरलाई स्थानीय ईश्वरको रूपमा विचार गर्थे, जो तिनीहरूका यरुसलेमको सानो मन्दिरमा बस्दथ्यो। भजनकारले अति नै पर्याप्त रूपमा स्पष्ट बनाइरहेका छन् कि इसरायलले त्यस्ता कुराहरूमा विश्वास गरेनन्। भजनकार उहाँलाई यसरी सम्बोधन गर्छन्, हे स्वर्गीयको सिंहासनमा विराजमान हुनुहुने यात्री, तीर्थयात्री मन्दिरको दृश्यभित्र आउँछन्, तर यसले उसलाई आफ्नो आँखा परमेश्वर कहाँ स्वर्गीयमा उठाउन बाध्य गर्छ। यो थाहा पाउँदै कि परमेश्वर स्वर्गीयमा बस्नुहुन्छ, मन्दिर चाहिँ खालि परमेश्वर कहाँ पुग्ने एक माध्यम मात्र थियो। आगे पद्रीमा भनिएको छ, जसरी नोकरहरूका आँखाले आफ्ना मालिकको हाततिर हेर्दछन् र नोकरनीका आँखाले आफ्नी मालिकनीको हाततिर हेर्दछन्, त्यसरी नै जबसम्म उहाँले हामी माथि कृपा गर्नुहुन्न तबसम्म हाम्रा आँखाले त परमप्रभु परमेश्वरतिर हेर्दछन्। मित्र, जब तपाई कसैको निम्ति काम गरिरहनु भएको हुन्छ, तपाई घड़ी हेर्नुहुन्छ र आफ्नो मालिकलाई हेर्नुहुन्छ, अनि जब मालिकले तपाईँले हेरिरहेको बेला तपाईँले निश्चय नै बिना चलाकी बिना आलस काम गर्नुहुन्छ। मित्र, हामी कतिजना त्यस्तो जीवनयापन गरिरहेका छौं, यो मान्दै कि परमेश्वरले हामीलाई हेरिरहनु भएको छ। हा मित्र, यो कुराको याद राखौं कि परमेश्वर हामीलाई हेरिरहनु भएको छ, हामी सधैँ उहाँको नजरमा हुन्छौं। अनि तीन पदमा भनिएको छ, हामीमाथि कृपा गर्नुहोस्, हे परमप्रभु हामीमाथि कृपा गर्नुहोस्, किनकि हामीलाई साह्रै हेला भएको छ। यी परमेश्वरका सन्तानहरू विश्वमा तिरस्कृत घृणित भएका छन्, हेला भएका छन्, र अहिले तिनीहरू यरुसलेममा आइरहेका छन्। तिनीहरू कृपाको माग गरिरहेका छन्। यो कुराको थाहा पाउँदै तिनीहरू पापीहरू हुन् र तिनीहरूलाई परमेश्वरको अनुग्रहको आवश्यक छ। चार पदमा भन्छन्, सुखमा बस्नेहरूका गिल्लाले र अहंकारीहरूका हेलाले हाम्रा मन अत्यन्तै भरिएको छ। इसरायल अहिले यरुसलेममा आउँछ, यानि आशाको नजरमा आँखामा। तिनीहरू त्यस जनका हेरिरहेका छन् जो स्वर्गमा विराजमान हुनुहुन्छ। मित्र, आज के हामी त्यस दिशातिर हेरिरहेका छौं? त्यसपछि 124 अध्यायतिर पनि लागौं। भजन 123 चाहिँ आशाको आँखा हो, जुनले भविष्यतिर हेरिरहेको छ। त्यस्तै गरी भजन 124 चाहिँ भूतकालको आँखा हो, यानि भूतकालमा तिनीहरूप्रति परमेश्वरको कृपाको इतिहासको पुनर्वलोकन। 124 एकदेखि तीन पदमा भनिएको छ, परमप्रभु हाम्रा तर्फ नहुनु भए त इसरायलले अहिले भनोस्, परमप्रभु हाम्रा तर्फ नहुनु भए त जब मानिसहरू हाम्रा विरूद्धमा उठेथे तब तिनीहरूले हामीलाई जिउँदै निल्ने थिए, जब तिनीहरूको रिस हाम्रो विरूद्धमा उठेको थियो। जब इसरायलीहरूले आफ्ना पछाडिका भूतकालका इतिहासमा हेर्छन् त यो अति नै स्पष्ट छ कि परमेश्वर तिनीहरूको जीवनमा चाल चल्नुभयो, तिनीहरूको निम्ति यरुसलेममा आराधना गर्न जान सम्भव बनायो। यसको निम्ति तिनीहरू परमेश्वरलाई धन्यवाद दिइरहेका छन्। परमेश्वरको त्यो सुरक्षाको निम्ति, त्यो उहाँको अगुवाईको निम्ति। पचारमा भनिएको छ, तब बाढ़ले हामीलाई बगाइहाल्ने थियो, नदी हामी माथि भएर जाने थियो। यी चाहिँ लाल समुद्रको बाढ़ र यर्दन नदीको बाढ़हरू वा त्यो परिस्थितिहरूको बाढ़हरू थियो, जुनमा तिनीहरूले धेरै पल्ट भएको आफैलाई पाए। अनि छ पदमा भन्छन्, हामीलाई तिनीहरूका दाराका शिकार बन्न नदिनुहुने परमप्रभु धन्यका हुनुहुनेछ। तिनीहरू जान्दछन् कि परमेश्वरले नै तिनीहरूलाई सहायता गर्नुभएको छ, सुरक्षा दिनुभएको छ। आठ पदमा भनिएको छ, हाम्रो गुहार स्वर्गीय र पृथ्वी सृष्टि गर्नुहुने परमप्रभुको नाउँमा छ। इसरायलका सन्तानहरू सृष्टिकर्तालाई आराधना गरिरहेका छन्, जसले स्वर्गीयहरू र पृथ्वीहरू बनाउनुभयो। यो अति नै सुन्दर सानो भजन हो। अहिले 125 जब तीर्थयात्रीले सियोन पर्वतलाई देख्छ, उसको हृदय भविष्यको लागि प्रोत्साहित हुन्छ। हाम्रा आफ्नो हृदयहरूको लागि यसलाई हामी अहिलेको समयमा ल्याउन सक्छौं र यो भन्न सक्छौं, फिलिपी 1:6 पदमा भनिएको छ, यसै कुरामा मेरो दृढ़ विश्वास भएर कि जसले तिमीहरूका एउटा असल काम शुरू गर्नुभयो उहाँले नै येशु ख्रिष्टको दिनसम्ममा त्यो सिद्ध तुल्याउनु हुनेछ। त्यसलाई सुरक्षाको गीत भनिन्छ र यो इसरायल राष्ट्रको पुनस्थापनको अगमबाडी हो। भजन 125:1 पदमा भनिएको छ, परमेश्वरमा भरोसा राख्नेहरू चाहिँ सियोन डाँडा जै छन्, जो कहिले डग्दैनन् तर सदा सर्वदै रहिरहन्छ। यो तीर्थयात्रीहरू टाढाको मुलुकबाट आएका छन्। जब तिनीहरू आउँदाखेरि तिनीहरूले दूरीबाट यहुदाका पर्वतहरू, पहाड़हरू, डाँडहरू देखे। त्यसपछि तिनीहरूले यरूशलेमको वरिपरि रहेका पर्वतहरू, डाँडहरू देखे र अहिले तिनीहरूले वास्तवमा सियोन पर्वतलाई देख्न सक्छन्। तिनीहरू यरूशलेमतिर आइरहेका छन् र यो यरूशलेम शहरलाई स्पष्ट रूपमा देख्न सक्छन्। 2 पदमा भनिएको छ, जस्तो यरूशलेमको चारैतिर पहाड़हरू छन् त्यस्तै अबदेखि उसो र सधैँभरि परमप्रभु आफ्ना मानिसहरूका चारैतिर हुनुहुन्छ। मित्र, यो भजन ती व्यक्तिहरूको धन्य आशा भरोसा सहितको अचम्मको भजन हो, जसले आफ्नो भरोसा सियोन पर्वत झैं कहिले नडग्ने, नबदलिने, दृढ़ स्थिर यहोमा राख्छन्, परमेश्वरमा राख्छन्। त्यसपछि भजन 126:1 पनि लागौं, यो चाहिँ बाबेलको बन्धुवा कैदबाट तिनीहरूको फर्काईपछि हर्ष आनन्दको गीत हो। भजन संग्रह 126:1 पदमा भनिएको छ, जब परमप्रभुले सियोनको कैदलाई फर्काएर ल्याउनुभयो तब हामी त सपनामा भए जस्तै भयौं। तिनीहरू परमेश्वरको कृपा र सहायताले आफ्नो मुलुक यरूशलेममा फर्कन सके। यो तिनीहरूको निम्ति सपना जस्तै थियो, तिनीहरूले यसको विश्वास नै गर्न सकेका थिएनन्। 2 पदमा भन्छन्, तब हाम्रो मुख हाँसोले र हाम्रो जिब्रो गानले भरिए। तब तिनीहरूले जाति जातिका बीचमा भने, परमप्रभुले तिनीहरूका निम्ति ठूला ठूला काम गर्नुभएको छ। अहिले तिनीहरू संसारलाई साक्षी दिन चाहन्छन्। अनि 3 पदमा भनिएको छ, परमप्रभुले हाम्रा निम्ति ठूला ठूला काम गर्नुभएको छ, हामी आनन्दित छौं। मित्र, बाबेलको कैद बन्धुवा पछि आफ्नो मुलुकमा फर्किआउने इसरायलका बाँकी रहेका भक्त इसरायलीहरू रेमनेन्टले यो भजनको अर्थको पूरा गर्दैनन्। यसले तिनीहरूको राष्ट्र पुनस्थापनको पनि हेर्दछ, जब तिनीहरूका मसीह प्रभु येशू ख्रिष्ट फर्किआउनुहुन्छ। अनि पद 4-6 भनिएको छ, हे परमप्रभु, दक्षिणका नदीहरू बगे झैं, हाम्रो कैदलाई फेरि फर्काइदिनुहोस्। रुँदै छर्नेहरू आनन्दले कराउँदै कटनी गर्नेछन्। छर्नालाई रुँदै बिउ बोकेर लैजानेले आफ्ना बेटा बोकेर आनन्दले कराउँदै फेरि घर आउनेछन्। मित्र, डाक्टर गावालियनको यो भजनको निष्कर्षमा टिप्पणीको उद्धृत गर्न चाहन्छु। भजनको पुस्तक पाना संख्या 456 अनुसार, अगमबाड़ीको यो भजनको अत्यन्त सुन्दर छ अनि यसको अन्त्य अति नै गजबको छ। हामीले सबभन्दा पहिले उहाँको बारेमा सोच्नुपर्छ, जो नम्रतामा आउनुभयो र आँसुसहित अमूल्य बिउ छर्नुभयो। केवल पिताले मात्र जान्नुहुन्छ कि हाम्रो प्रभु येशूले धेरै आँसुहरू गोप्य प्रार्थनामा उहाँको उपस्थितिमा झार्नुभयो। अनि यो बिल्कुल पूर्णतामा, पूर्ण रूपमा हामी स्वयंको निम्ति पनि लागू गर्न उचित कुरा हो। त्यसकारण हामी पनि रुँदै रुँदै बिउ छरौं। अर्को शब्दमा परमेश्वरको वचनको, उहाँको सेवा कामहरूको छरौं। यस्ता असल काम गर्ने कुरामा हामी थकित नहौं, किनकि ठिक समयमा हामी कटनी गर्नेछौ यदि हामी हरेस खाँदैनौं भने। त्यसपछि भजन संग्रह 127 लागौं। यसको मुख्य विषय हो परमेश्वर बिना बिल्डिङको, भवनको व्यर्थता। यो अर्को महान तीर्थयात्री भजन हो। हामी सबभन्दा उच्च उचाइ यानि उच्च स्थानमा छौ। जब हामी मन्दिरको क्षेत्रमा र यरुसलेममा सियोन पर्वतमा पुग्छौं, तर यो भजनले हामीलाई स्वर्गीय स्थानहरूमा ल्याउँछ। यो भजन आज हाम्रो दिनमा हामीसँग पनि लागू छ र यसले हामीलाई परमेश्वरमाथि सम्पूर्ण भरोसाको प्रकट गर्दछ। यो भजन धेरै महत्वपूर्ण अवसरहरूमा प्रयोग गरिन्दछ, कुनै घर, चर्च वा भवन समर्पणमा वा शादी विवाहमा इत्यादि। 127 1-2 पदमा भनिएको छ, परमप्रभुले घर नबनाउनु भए ता बनाउनेहरूले व्यर्थमा परिश्रम गर्छन्, परमप्रभुको शहरको रक्षा नगर्नु भए त पाले व्यर्थमै जागो रहन्छ। बिहान सबेरै उठ्छ, राति अबेर विश्राम गर्न जान र परिश्रमको रोटी खान तिनीहरूलाई व्यर्थै छ, किनकि उहाँले नै आफ्ना प्रियलाई निन्द्रा दिनुहुन्छ। यो पदहरूमा व्यर्थ शब्द 3 पल्ट प्रयोग भएको छ। मित्र, हरेक कुरा व्यर्थ छ यदि परमेश्वर त्यसमा हुनुहुन्न भने। हरेक कुरा उहाँमा र उहाँका आशिषहरूमा आश्रित छ। उहाँमा पूर्ण भरोसा गर्न कति असल कुरा हो। प्रभु येशूले मती 6:31-34 पदमा भन्नुभएको छ, त्यसकारण के खाउला, कि के पिउला, कि के पहिरौला भनेर फिक्री नगर, किनकि अन्य जातिहरूले मात्र यी सब थोक खोज्छन्, किनभने तिमीहरूका स्वर्गीयका पिताले तिमीहरूलाई यी सबै थोकको दरकार छ भनी जान्नुहुन्छ। तर पहिले उहाँको राज्य र उहाँको धार्मिकताको खोजी गर, र यी सबै थोक तिमीहरूलाई थपिनेछन्। यसकारण भोलिको निम्ति फिक्री नगर, किनकि भोलिको दिनले आफ्नो फिक्री आफै गर्नेछ। यस भजनमा हामी बच्चाहरूको संकेत पाउँछौ। जब तीर्थयात्रीहरू यरुसलेममा गए, उसले आफूसँगै आराधना गर्न लिएर गएथे। 3 पदमा भनिएको छ, हेर छोराहरू त परमप्रभुले दिनुभएको हक मात्र हुन्, गर्वको फल चाहिँ उहाँको इनाम हो। यहाँ तीर्थयात्री आफ्नो पत्नी र बालबच्चा तिनीहरू सबैजना यरुसलेममा परमेश्वरलाई धन्यवाद दिन्छन्। 4-5 भनिएको छ, वीर योद्धाको हातमा भएका काँडा झैं युवा अवस्थाका छोराहरू हुन्छन्। त्यो मानिस धन्यको हो जसको ठोक्रो तिनले भरिएका हुन्छन्। मूल ढोकामा आफ्ना शत्रुहरूसित बोल्दा तिनीहरू लाजमा पर्ने छैनन्। उसका बालबच्चाहरूले उसलाई रक्षा गर्नेछन्। मित्र, तपाईँलाई रक्षा गर्ने बच्चाहरू पाउने कुरा कति सान्त्वनाको कुरा हो। अमित्र, यो भजन लेख्ने भजनकारले जनसंख्या वृद्धिको विस्फोटको बारेमा केही पनि जान्दैनथे। त्यसपछि हामी भजन संग्रह 128 पनि लागौं, मिठो प्रिय परिवार। लुथरले यसलाई विवाह गीत भने, यसले खुशी परिवार जीवनको वर्णन गर्छ। त्यसपछि प्रभुको आशिषको पुकारको दिन्छन्। यो खुशी परिवारको तस्वीर हो। यसको आधार जगको ध्यान दिनुहोस्। भजन संग्रह 128:1 भनिएको छ, हरेक जो परमप्रभुदेखि डराउँछ, जो उहाँको मार्गमा हिँड्छ, त्यो धन्यको हो। त्यो कुन कुरा हो जुनले परिवारलाई खुशी बनाउँछ? कस्तो जगको बसाल्नु पर्छ? मित्र, परिवारहरूको निम्ति, विशेष गरी जवान परिवारहरूको निम्ति, त्यहाँ विभिन्न प्रकारका आम सभाहरू छन्। तिनीहरूले त्यहाँ सिकाइने कुरो हो केही निश्चित विधिहरूको अप्नाएर निश्चित प्रणालीहरूमा आफैलाई समायोजित गर्नुपर्छ। मेरो मित्र, तपाईँले कहिले पनि खुशीको परिवार, ह्याप्पी फ्यामिली पाउन सक्नुहुन्न जबसम्म त्यस घरमा, त्यस परिवारमा परमेश्वरको भय छैन। जबसम्म परिवारका सदस्यहरू परिवारको मार्गमा दिन प्रतिदिन हिँड्दैनन्। मनोवैज्ञानिक रूपमा ती कुरालाई मिलाउने कामले मात्र कति पनि काम खाँदैन। मलाई यसले एकजना मानिसको याद दिलायो, जब उसलाई प्रश्न सोधियो कि कसरी उसले त्यति लामो उमेरसम्म जिउन सके। उसले भन्यो, किनभने ऊ आफ्नो घरबाट बाहिरको जीवन बिताउँथे। उसले व्याख्या गरे कि जब उसले र उसको पत्नीले विवाह गर्दा तिनीहरूले निर्णय गरे, वाचा बाँधे कि हरेक समय जब तिनीहरू झगडा गर्छन् ऊ घरबाट बाहिर जानेछन्। त्यसकारण उसले भने, मैले घर परिवारबाट बाहिरको जीवन जिएको छु। अमित्र, त्यो नै खास समाधान होइन। त्यस घरमा परिवारमा परमप्रभुको भय हुने पर्छ। भनिएको छ पद्दुईमा, किनकि तैले आफ्नो हातको कमी खानेछस् त सुखी हुनेछस् र तलाई असलै हुनेछ। पति कमाउँछ र आफ्नो परिवारको निम्ति खानपानको प्रबन्ध गर्दछ। अनि तीन पदमा भनिएको छ, तेरो स्वास्नी फल दिने दाग जस्तै तेरो घरको भित्रपट्टि हुनेछ, तेरा छोरा छोरीहरू तेरो टेबलको वरिपरि भद्राक्षका मुनाहरू जस्तै हुनेछन्। यदि त्यहाँ कुनै परिवार वेदी फ्यामिली अल्टर छ भने त्यो यहाँ छ मित्र। आज धेरै परिवारहरूले आफ्नो प्रभुसँग बिताउने समय प्रार्थनामा वचन पढाइमा बिताउने तरिकाको मलाई मन पर्दैन। परिवारहरू हतार हतारमा एकसाथ भेला हुन्छन् र केही शास्त्रको पदहरू पढ्छन्, त्यसपछि हरेक हरेक आफ्नो बाटोतिर हतार हतार लाग्छन्। मित्र, यो खास उचित होइन। यो खालि औपचारिकता मात्र हुन्छ जुन म विश्वास गर्छु कि प्रभु मन पराउनुहुन्न। यो पदमा पति पत्नी र बाल बच्चाहरू मेचको वरिपरि भेला भएका छन्। यो सुखी अनि हर्षित परिवारको तस्विर हो जो परमप्रभुदेखि डराउँछ र उहाँको मार्गमा हिँड्छन्। चार पदमा भनिएको छ, हेर परमेश्वरको डर राख्ने मानिसहरू त्यस्तै आशीर्वादी हुनेछन्। मित्र, जबसम्म त्यहाँ परमेश्वरप्रति आदरणीय भय र आज्ञाकारिता हुँदैन कहिले पनि सुखी खुशीको परिवार हुने छैन। बाल बच्चाहरूले थाहा पाउँछन् कि तिनीहरूका आमा बुबाले प्रभुलाई प्रेम गर्छन् या गर्दैनन्, उहाँको सेवा गर्छन् या गर्दैनन्, उहाँको आज्ञा पालन गर्छन् या गर्दैनन्, उहाँ तिनीहरूको जीवनमा महत्वपूर्ण हुनुहुन्छ या हुनुहुन्न। मित्र, ईश्वरीय भक्त जीवनको लागि कुनै प्रतिस्थापन वा साटोमा राख्ने कुरा छैन। तपाईँले चाहे अनुसार सबै सभाहरूमा जान सक्नुहुन्छ, तर तपाईँले कहिले पनि सुखी र खुशीको परिवार प्राप्त गर्न सक्नुहुन्न जबसम्म परमेश्वरसँग तपाईँको सम्बन्ध ठिक छैन। जब तपाईँ परमेश्वरसँग ठिक सम्बन्धमा हुनुहुन्छ, यसले तपाईँलाई अचम्भित पार्नेछ कि कति धेरै तपाईँका समस्याहरू आफैले सम्हाल्नेछ, ठिकठाक गर्नेछ। यसपछि हामी बाइबल अध्ययन भजन संग्रह 129 र 130 अध्यायतिर पनि लागिहालौं। भजन 129 तीर्थयात्री आफूमाथि परमेश्वरको हात र उसको जवानीको पुनरावलोकन गर्दछन्। यो साथै इसरायलको कष्टको दुःखको तर तिनीहरू नष्ट नभएको तस्विर हो। मूसाद्वारा देखिएको जलिरहेको पोथ्रा परमेश्वरका मानिसहरूको अचम्मको सुरक्षाको चिन्ह हो। ओ, यहाँ हामीसँग कस्तो तस्विर छ। परमेश्वरले तीर्थयात्रीहरूलाई रक्षा गर्नुभएको छ र तिनीहरू आराधना गर्न यरुसलेममा छन्। 129:1-2 पदमा भनिएको छ, तिनीहरूले मेरो बाल्यावस्थादेखि मलाई धेरैचोटि कष्ट दिएका छन्। अब इसरायलले भनोस्, तिनीहरूले मेरो बाल्यावस्थादेखि मलाई धेरैचोटि कष्ट दिएका छन्, तापनि तिनीहरू ममाथि विजय भएका छैनन्। इसरायल नष्ट भएन किनभने परमेश्वरले तिनीहरूलाई रक्षा गर्नुभएको थियो। त्यसपछि भजन 130 पनि लागौं। यो अघिल्लो भजनसँग अति नै निकटतामा सम्बन्धित छ। यो भजनले परमेश्वरको कृपाको बताउँछ। परमेश्वरको यानि परमेश्वरले मानिसलाई मृत्यु र पापको गहिराईबाट बचाउनु भएको छ र यो उहाँले मानिसको कामको आधारमा गर्नुभएको छैन। 130:1 पदमा भनिएको छ, हे परमप्रभु, गहिरा ठाउँहरूबाट मैले तपाईँको पुकार गरेको छु। परमेश्वरलाई धन्यवाद होस् कि उहाँले हामीलाई हाम्रा अपराधहरू अनुसार दण्ड दिन गइरहनु भएको छैन। यदि परमेश्वरले हामीलाई त्यस तरिकामा दण्ड दिनुभए हामी सबै निन्दित हुनेथ्यौं, गुम हुनेथ्यौं। मित्र, उहाँको कृपाको कारण उहाँले हामीलाई बचाउनुहुन्छ, उद्धार गर्नुहुन्छ। 4:6 पदमा भनिएको छ, तर तपाईँको डर मान्न तपाईँसित क्षमा पनि छ। म परमप्रभुको बाटो हेर्छु, मेरो आत्माले बाटो हेर्छ र उहाँको वचनमा म आशा गर्छु। पालेले बिहानको बाटो हेरेको भन्दा बढी नै मेरो आत्माले परमप्रभुको बाटो हेर्छ। त्यो अनुग्रह जुनले हामी अन्य जातिहरूलाई उद्धार गर्नुहुन्छ भन्ने, त्यही अनुग्रहले इसरायलको राष्ट्रलाई पनि बचाउनुहुनेछ, उद्धार गर्नुहुनेछ। त्यो दिन आइरहेको छ जब इसरायलको गहिराईबाटको पुकार चित्कारको उत्तर दिइनेछ। ख्रिष्ट सियोनमा फर्किआउनुहुनेछ र याकुबबाट अधर्मीपन हटाउनुहुनेछ। रोमी 11:26-28 पदमा भनिएको छ, औ यसरी सारा इसरायल बाँच्नेछ, जस्तो लेखिएको छ, छुटकारा दिने सियोनबाट आउनुहुन्छ, उहाँले याकुबबाट अधर्मीपन हटाउनुहुनेछ। औ तिनीहरूसँग मेरो करार यही हो, जब म तिनीहरूका पापहरू हरण गर्नेछु। सुसमाचारको हिसाबले त तिनीहरू तिमीहरूका खातिर शत्रुहरू हुन्, तर चुनावको हिसाबले चाहिँ पिता पुर्खाहरूका खातिर तिनीहरू प्रिय हुन्। मित्र, मार्कलिस अवधिमा तिनीहरू पालेले बिहान बाटो हेरेको भन्दा बढी नै तिनीहरूलाई छुटकारा दिइयोस्, बचाइयोस् भन्नको खातिर परमप्रभुलाई पर्खनेछन्, हेर्नेछन्। तपाईँ र म पनि त्यो उज्यालो र बिहानको ताराको उदयको लागि पर्खन्छौ, प्रतीक्षा गर्छौ, जो प्रभु येशू ख्रिष्ट हुनुहुन्छ, जो आफ्ना जनहरूको निम्ति आउनुहुनेछ। प्रभु आफ्नो वचन अध्ययनमा आशिष दिउन्।
1: दाइ, आजको दिन पनि सधैँ झै एकदमै धेरै आशिषमय रह्यो र जीवनमा साँचो सुरक्षा र आशा परमेश्वरमै पाइन्छ भन्ने कुरा पनि आजको दिनले हामीलाई स्पष्ट बताएको छ। मानिस वा परिस्थिति स्थिर छैन, तर परमेश्वर स्थिर हुनुहुन्छ। यो कस्तो अद्भुत कुरा छ नि, होइन दाइ? र अर्को कुरा भनेको के पनि छ भने दाइ, कि परमेश्वरले उद्धार गर्नुहुँदा हाम्रो आँसु आनन्दमा बदलिन्छ।
2: अवश्य पनि भाइ, आजको अध्ययनले हामीलाई विनम्र आश्रय सिकाउँछ, परमेश्वरको उद्धार देखाउँछ र उहाँमाथि भरोसा गर्नेहरूको स्थिरता बताउँछ। साथै परमेश्वरले कहिले आफ्ना जनहरूलाई बिर्सनुहुन्न, उहाँको समयमा दुःख आनन्दमा परिणत हुन्छ। यो कस्तो अद्भुत र आशिषमय कुरा आजको अध्ययनले हामीलाई बताएको छ।
1: हजुर, साँच्चै नै दाइ। अनि यो अध्ययनले हामीलाई सिकाएको छ कि परमेश्वर बिना हामी जति नै प्रयास गरौं त्यो अधुरो हुन्छ, तर उहाँसँग रह्यौं भने मात्र हाम्रो जीवन र परिवारमा साँचो आशिष नै आउँछ, किनकि हाम्रो गुहार परमप्रभुबाट नै आउँछ।
2: एकदमै सही कुरा गर्नुभयो भाइ तपाईँले। परमेश्वरको भय नै साँचो स्थिरता हो। हामीले कठिनाई र पापको बीचमा पनि परमेश्वरलाई पुकार्न आजको अध्ययनले हामीलाई सिकाउँछ, किनकि उहाँ हाम्रो पुकार सुन्नुहुन्छ।
1: हजुर, साँच्चै नै दाइ। र आजको सन्देशले पनि हामीलाई विनम्रता, भरोसा, धैर्यता र पश्चातापका साथ परमेश्वरतर्फ फर्कन चाहिँ आह्वान गरेको छ, र परमेश्वरको भयले नै हामीलाई, हाम्रो परिवारलाई चाहिँ खुशी बनाउँछ भन्ने महान सत्यलाई पनि आजको अध्ययनमा हामीले थाहा गरेका छौँ।
2: हजुर भाइ, त्यसैले आदरणीय श्रोताहरू, आज आफैले सोधौं, के हामी हाम्रो जीवनको सबै परिस्थितिमा परमेश्वरतर्फ हेर्दैछौ? के हामी उहाँमाथि पूर्ण भरोसा राखिरहेका छौं? के हामी उहाँको क्षमा र सहायता खोजिरहेका छौं? के हाम्रो सम्बन्ध परमेश्वरसँग ठिक छ? त्यसो हो भने आउनुहोस्, हामी उहाँमाथि भरोसा गरौं, उहाँको क्षमा स्वीकार गरौं र जीवनको हरेक क्षेत्रमा उहाँलाई हाम्रो आधार बनाऊ।
1: आजको अध्ययनलाई भने हामी यही नै अन्त्य गर्दै हजुरको माझबाट बिदा लिन चाहन्छौं र हजुरलाई शुभ समयको हामी कामना गर्दछौं। र जसरी तपाईँहरूले निरन्तर रूपमा आफ्नो प्रार्थना विषयहरू र आफ्नो गवाईहरू हामीलाई बाँड्नु भएको छ, आउने आगामी दिनहरूमा पनि यसरी नै आफ्नो गवाई र प्रार्थना विषयहरू हामीलाई बाँड्नुहुनेछ र हामी तपाईँहरूको निम्ति निरन्तर रूपमा प्रार्थना गर्ने अवसर पाउनेछौ भनिकन आशा गर्दै आज भने हामी हजुरको माझबाट बिदा लिन चाहन्छौ। र हामीलाई सम्पर्क गर्नको निम्ति कल अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97-0420-97-97-97-97।

0: El Ambu Break Time.
1: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
2: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
3: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
4: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: हेलो
7: हेलो,
6: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
7: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए नानी, छोरी।
8: हजुर,
7: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ बैंकबाट फोन गरेर के नम्बरमा आएको छ, दे त नानी। लो
8: दिन त। हेलो, भन्नुहोस् त।
6: हेलो हजुर,
8: हजुर,
6: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
8: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
7: ए नानी, के भने रहेछ, के भयो?
8: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
7: ल ल ल, किन दिन्थे?
0: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
9: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
0: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ।
9: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
0: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
9: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
0: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
9: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
0: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
9: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: हेलो
11: हेलो बहिनी, सन्चै छौ?
10: हजुर, सन्चै छु। हजुरलाई कस्तो छ?
11: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
10: अनि हुलाकमा पो जानु?
11: हो नि, हुलाकमा जाऊ न।
10: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
11: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
10: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
11: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
10: ए, शहरमा मात्र होला नि?
11: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
10: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: यति बेला तपाईँ सुन्दै हुनुहुन्छ फिल्म बयाफ 89.6 मेगाहर्ज।

भगवान म कहाँ छ कस्तो अवस्थामा छ ऊ जहाँ रहे पनि उसलाई खुसी दिनु भगवान ऊ सधैँ खुसी भएको

0: wait just a minute. We will return back. Return back.
1: लौ न लौ लौ चट्याङ पर्ने आटो सबैजना यता आओ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र?
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: खै जन्म दर्ता दिनुहोस् त।
6: जन्म दर्ता गरेको छैन नि म्याडम।
5: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
6: हो र? मलाई त थाहा नै थिएन म्याडम।
5: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
6: पहिला कसैले भनेन?
7: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
7: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
4: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो।
10: बाफ्रे, अब चाहिँ के हुने हो?
11: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन। सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त? मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन, यस्तो त जसले नि लेखिहाल्छ नि।
9: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
11: तिमीलाई थाहा थिएन?
9: थाहा थिएन।
11: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
9: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
11: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि।

0: मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
1: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
2: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: Let's go. This is your radio. This is LMFM 89.6 MHz. 89.6 MHz.

Elambu FM 89.6 MHz. हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

नमस्कार, बिहान 9 बजेको हेलम्बु खबरमा स्वागत छ। म आइसिंह तामाङ। शुरूमा हेलम्बु खबरका मुख्य शीर्षकहरूबाट। भोटेको सिरा ब्रह्माइनी नदी तटीय क्षेत्रमा विपद पूर्व सूचना प्रणाली जडान गरिने। संयुक्त राष्ट्रिय संघको महासभामा सहभागी भएर प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै। लगातारको वर्षासँगै देशका 25 जिल्लामा यातायात सम्पर्क सञ्चालनमा रोक। पानीको बहाव बढ़ेपछि अरुणतेश्वर जलविद्युतको ड्याम निर्माण कार्य रोकियो। सप्तकोशी ब्यारेजमा जलसतह बढ़ेसँगै 43 वटा ढोका खोलियो। मध्य र पश्चिमका धेरै ठाउँमा निरन्तर झरी, आज पनि ठूलो पानी पर्ने सम्भावना। र जापानमा नेपाल बीचको खेल नतिजाविहीन, नेपाल समूह विजेता बन्दै क्वार्टर फाइनलमा प्रवेश। हेलम्बु खबरको शुरूमा स्थानीय खबर। चीनसँग सीमाना जोड़िएको तातो पानी हुँदै बग्ने भोटेकोशी र बलेफी जोड़िने ब्रह्माइनी नदी तटीय क्षेत्रमा विपद पूर्व सूचना प्रणाली जडान गर्ने बागमती प्रदेश सरकारले निर्णय गरिएको छ। बागमती प्रदेश सरकार अन्तर्गतको विपद व्यवस्थापन समितिको हिजो बसेको बैठकले सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी र ब्रह्माइनी तटीय क्षेत्रमा विपद पूर्व सूचना प्रणाली जडान गर्ने निर्णय गरिएको हो। बजेट व्यवस्थापन गरी छिट्टै भोटेकोशी र ब्रह्माइनी नदी तटीय क्षेत्रमा विपद पूर्व सूचना प्रणाली जडान हुने प्रक्रिया अगाडि बढ़ेको छ। सिन्धुपाल्चोकको लिपिङदेखि दोलालघाटसम्मको भोटेकोशी नदी तटीय क्षेत्रमा सम्भावित बाढ़ी र अन्य प्राकृतिक विपदबाट हुन सकिने मानवीय र भौतिक क्षति न्यूनीकरण गर्ने उद्देश्यका साथ यो निर्माण कार्य गर्न लागि छ। पछिल्लो समय हिमताल फुट्ने र हिमालमा क्षेत्रमा आउने आकस्मिक बाढ़ीका कारण जोखिम बढ़दै गएको अवस्थामा भोटेकोशी क्षेत्रमा समेत समयमा नै पूर्व सूचना प्राप्त हुन सकिने व्यवस्था आवश्यक रहेको भन्दै 2 साता अघि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग सिन्धुपाल्चोकका जनप्रतिनिधिहरूले छलफल गरिएको थियो। छलफलका क्रममा प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेती लगायतका टोली, सिन्धुपाल्चोक क्षेत्र नम्बर 2 का प्रतिनिधि सभा सदस्य युवराज दुलाल, नेकपा केन्द्रीय सदस्य एवं सिन्धुपाल्चोक क्षेत्र नम्बर 1 का पूर्व सांसद माधव सापकोटा लगायतका विभिन्न नेता र जनप्रतिनिधिहरूको पनि सहभागी रहेको थियो। हेलम्बु खबरमा अब राष्ट्रिय खबर। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रिय संघको 81 औं महासभामा सहभागी भएर आज स्वदेश फर्किने भएको छ। महासभामा सहभागी हुन प्रधानमन्त्री बालेन्द्र शाह मंगलबार साँझ अमेरिकामा प्रस्थान गर्नुभएको थियो र उहाँले 8 गते महासभालाई सम्बोधन गर्नुभएको हो। महासभामा सहभागी हुने क्रममा प्रधानमन्त्री बालेन्द्र शाहले विभिन्न देशका प्रतिनिधि र राष्ट्रिय अन्तर्राष्ट्रिय समुदायका प्रतिनिधिहरूसँग भेटवार्ता समेत गर्नुभयो भएको छ। महासभामा उहाँले नेपालको प्राथमिकता र अन्तर्राष्ट्रिय समुदायसँगको सहकार्यका बारेमा धारणा समेत राखिएको थियो। महासभालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री बालेन्द्र शाहले नेपालमा हालै आएको भोटेकोशी त्रिशुली बाढ़ीलाई जलवायु परिवर्तनले निम्त्याएको संकटको उदाहरणका रूपमा प्रस्तुत गरिएको थियो र उहाँले हिमाली क्षेत्रमा बढ़दो जोखिमका प्रति अन्तर्राष्ट्रिय समुदायको ध्यानकर्षण गराउँदै जलवायु संकट सृजना गर्न कम योगदान गरेका नेपाल जस्ता देशले त्यसको ठूलो मूल्य चुकाइरहेको पनि बताएका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले जलवायु न्यायलाई आर्थिक सहयोगमा मात्रै सीमित गर्न नहुने धारणा राखिएको छ। जलवायु न्याय केवल पैसाको मात्र होइन, यो वितरणात्मक न्याय र प्रक्रियात्मक न्यायको विषय हो भन्दै उहाँले जलवायु संकटको लागत कसले व्यहोर्ने र कसको आवाज सुनिने भन्ने प्रश्न महत्वपूर्ण रहेको पनि बताउनु भएको छ। उहाँले हिमाली समुदाय, साना टापु, राष्ट्रिय भूपरिवेष्टित क्षेत्र र अति कम विकसित र भावी पुस्ताको आवाजलाई पनि अन्तर्राष्ट्रिय निर्माण प्रक्रियामा सम्मान महत्व दिनुपर्ने बताउनु भएको थियो। महासभामा सहभागी हुने क्रममा प्रधानमन्त्री बालेन्द्र शाहले विभिन्न देशका प्रतिनिधि तथा अन्तर्राष्ट्रिय समुदायका प्रतिनिधिहरूसँग भेटवार्ता समेत गरेका छन्।
सुनकोशी नदीमा सप्तकोशी नदीमा जल सतह बढ़ेपछि कोशी ब्यारेजका 43 ढोका खोलिएको छ। आज बिहान 6 बजेपछिको जल सतह मापन अनुसार कोशी ब्यारेजमा प्रति सेकेण्ड 3,16,795 क्युसेक मापन गरिएको छ। जल सतह निकै माथि पुगिएको 43 ढोका खोलिएको छ। हिजो दिउँसोको पानीको बहाव प्रति सेकेण्ड 2,40,900 नागेपछि 31 ढोका खोलिएको थियो। त्यसै गरी कोशी ब्यारेजका 56 ढोका रहेका छन्। जलसतह निरन्तर बढ़िरहेकाले सप्तकोशी आसपासका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन र जोखिमपूर्ण क्षेत्रमा नजानका लागि आग्रह गरिएको छ। यसै गरी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित ठाउँमा रहन र कोशीय नदी माछा मार्ने र दाउरा संकलन गर्ने काम जस्ता नगर्न जिल्ला प्रशासन कार्यालयले आग्रह

भएको छ। नदी तथा खोलामा पानीको बहाव बढ़दा तटीय बस्ती डुबानको जोखिममा परेको छ भने पहाड़ी क्षेत्रमा बाढ़ी पहिरो र लेदोले सड़क र यातायात अवरूद्ध पारेका छन्। गृहमन्त्री सुदन गुरूङ ललितपुरको च्यासल स्थित नेपाल कम्युनिष्ट पार्टी नेकपा एमालेको मुख्यालय आसपास क्षेत्रमा पुगी खोला तथा पानीको बहाव अवस्थाका बारेमा सुरक्षाकर्मीसँग जानकारी समेत लिनुभएको छ। सो क्रममा कुराकानी गर्दै गृहमन्त्री गुरूङले सुरक्षाकर्मी उच्च सतर्कताका साथ कार्य क्षेत्रमा व्यापक रूपमा खोटिएको पनि बताउनु भएको छ। नेपालमा जोखिम बढ़ेपछि पश्चिम नेपालका 25 जिल्लामा शुक्रबार शनिबार सवारी साधन पूर्ण रूपमा रोक लगाएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जोखिमको स्तर अनुसार आयात र यातायात व्यवस्थापन गर्न सम्बन्धित निकायहरूलाई पनि कड़ा निर्देश दिएका छन्। संखुवा सभाको मकालो गाउँपालिका 5 फ्याक्सिन्द दोभानमा निर्माणाधीन अरूण तेस्रो जलविद्युत आयोजनाको ड्यामको काम रोकिएको छ। अरूण नदी जलसतह बढ़ेपछि निर्माणाधीन 900 मेगावटको अरूण तेस्रो जलविद्युत आयोजनाको काम पूर्ण रूपमा अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक दन बहादुर राजवंशीले बताएका छन्। आयोजनाको निर्माण क्षेत्रमा अरूण नदीको पानीको बहाव बढ़ेपछि डाइभर्सनका लागि अस्थायी रूपमा निर्माण गरिएको टनेलबाट पनि पानी पूर्ण रूपमा निकास हुन नसक्दा पानी अस्थायी रूपमा ड्याम माथिबाट समेत बग्न थालेको छ। निर्माण अस्थायी ड्याम पानी जान थालेपछि ड्यामको काम तत्कालका लागि प्रहरीले रोकिएको प्रहरी निरीक्षक राजवंशीले बताएका छन्। विदेशको खबर चीनिया राष्ट्रपति शी जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बीच वाशिङटनमा भएको उच्चस्तरीय वार्तामा अमेरिका चीन व्यापार युद्ध विरामलाई निरन्तरता दिने विषयमा समझदारी भएको छ। व्हाइट हाउसमा हिजो भएको झण्डै 3 घण्टाको भेटवार्तामा व्यापार कृत्रिम बुद्धिमत्ता ताइवान इरान र रणनीतिक विषयमा छलफल गरिएको रोइटर्सले जनाएको छ। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले दुई देश बीचको कायम व्यापार युद्ध विरामलाई आउँदो 4 महिना अर्थात 10 जनवरीमा लम्ब्याउने समझदारी भएको छ। वार्ताको क्रममा राष्ट्रपति शीले ताइवानका विषयमा चीनिया संवेदनशीलता दोहोर्याउँदै अमेरिकाले ताइवानको स्वतन्त्रतालाई समर्थन गर्न नहुने धारण राखिएको खबरमा उल्लेख गरिएको छ। तर दुवै देशबीचको तनाव बढ़न नदिन सैन्य उच्चस्तरीय संवाद कायम राख्नुपर्ने विषयमा पनि छलफल भएको छ। खबरमा अब खेल खबर। विश्व एसियन गेम्स अन्तर्गत पुरूष क्रिकेटमा जापान र नेपाल बीचको खेल वर्षातका कारण नतिजाविहीन भएको छ। वर्षातका कारण खेल शुरू हुन ढिलै भएको थियो। करिब 1 घण्टा ढिला भएका शुरू भएको खेलमा 15 ओभरमा झारिएको थियो। टस हारेर पहिला ब्याटिङको निम्त पाएको नेपालले 4 विकेट घुमाएर 149 रन बनाएको थियो। जोरा 32 बलमा 57 तथा लोकेश बम 32 बलमा 52 रन अभिजित रहेको छ। आसिफ शेख 21 बलमा रन आएको छ भने जापानका लागि 1-1 विकेट लिएको छ दुईजनाले। नेपालका इनिङ सकिने क्रममा त्यहाँ फेरि वर्षा शुरू भएको थियो। पिचलाई कभरले ढाकिएको थियो। वर्षाका कारण दोस्रो इनिङ शुरू हुन सकेन। यो नतिजासँगै नेपालसम्म एमा 2 खेलबाट 3 अंक जोडेर विजेता बन्दै क्वार्टर फाइनलमा प्रवेश गरिसकेको छ। अफगानिस्तान 2 खेलमा 2 अंकका साथ उपविजेता बन्यो। क्वार्टर फाइनलमा नेपालले श्रीलंकासँग खेल्नेछ र अफगानिस्तानले भारतसँग खेल्ने भएका छन्। हामी हेलम्बु खबरको अन्तिममा छौं। बिदा हुनु पहिला हेलम्बु खबरका मुख्य शीर्षकहरू पुनः एकपटक। पहिलो सिरा ब्रह्माइनी तटीय क्षेत्रमा विपद पूर्व सूचना प्रणाली जडान गरिने। संयुक्त राष्ट्रिय संघको महासभामा सहभागी भएर प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै। लगातारको वर्षासँगै देशका 25 जिल्लामा यातायात सञ्चालनमा रोक। पानीको बहाव बढ़ेपछि अरूण तेस्रो जलविद्युतको ड्याम निर्माण कार्य रोकियो। ब्यारिजका जलसतह बढ़ेसँगै 43 ढोका खोलियो। मध्य र पश्चिमका धेरै ठाउँमा निरन्तर झरी। आज पनि ठूलो पानी पर्ने सम्भावना केही ठाउँमा विस्तार हुँदै। जापानमा नेपाल बीचको खेल नतिजा विहीन। नेपाल समूह विजेता बन्दै क्वार्टर फाइनलमा प्रवेश। बिहान 9 बजेको समाचार सकियो। अर्को समाचारका साथमा मध्याह 12 बजे उपस्थित हुने नै छौं। यो 3 जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई धन्यवाद दिँदै म आइसिंह तामाङ बिदा हुन चाहन्छु। हवस् त, नमस्कार।

0: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
1: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकपकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
0: डेंगु रोगको रोकथामका उपायहरू:
1: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
0: घर वरिपरि सफा राख्नुपर्छ। डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
1: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
0: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
1: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
2: खेरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
3: एवा, चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ, होइन? के को खोजीमा हुनुहुन्छ बा?
4: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक, भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछ हो नानी।
3: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजारसँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो, विश्वासिलो, भरपर्दो बेखा रत्न साक्य ज्यासल सुनचारी पसल छँदैछ नि।
5: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य 011-620-51 98-41-5164 चौतारको पुरानो बजार कृष्ण मन्दिर सँगै।

0: खाना पटक्कै मन लाग्दैन, हात खुट्टा जिउ कटकटे दुख्छ, कुनै एउटा पेन किलर दिनुहोस् न।
1: ओहो, तपाईँको लक्षण सुन्दा त डेङ्गुरोगै भएछ त है। यो अवस्थामा औषधि खाने भए सिटामोल बाहेक अरू पेन किलर बिल्कुलै खानु हुँदैन।
0: किन?
1: डेङ्गु रोगमा यस्तो औषधिले झन् चिकित्सा बनाउँछ नि। बरु नजिकैको स्वास्थ्य संस्थामा डेङ्गु परीक्षण गराउन गइहाल्नुहोस् अनि स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि सेवन गर्न मिल्छ नि।
0: अनि दाजु, यो डेङ्गु ज्वरो चाहिँ के हो? डेङ्गु सुन्छु, यो कसरी लाग्छ?
1: डेङ्गु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो नि। यो रोगबाट बच्नको लागि लामखुट्टेको टोकाईबाट बच्नु नै उत्तम उपाय हो। त्यसैले घरभित्र बाहिर वरिपरि ससाना खाल्डा खुल्डीहरू छन् भने पुर्न पर्छ। पानी जम्ने भाँडा, टायर, बट्टा, बोतल, गमलाको प्लेटमा आदिमा पानी जम्न दिनु हुँदैन। र यदि हामीलाई कुनै कारणले पानी जम्मा गर्नुपर्ने भएमा कम्तीमा हप्ताको एक पटक पानी फेर्ने गर्नुपर्छ। अनि यो लामखुट्टेले साँझ बिहान तथा दिनको समयमा बढी टोक्ने हुनाले लामो बाहुला भएको लुगा लगाउने अनि दिउँसो अथवा राति जति बेला पनि सुत्न पर्दा झुल लगाउने गरेमा यो रोग लाग्नबाट बच्न सकिन्छ नि।
0: ए, लामखुट्टेको टोकाईबाट चाहिँ बच्नु पर्यो।
1: याद गरौ, डेङ्गु रोगको लक्षण देखिएमा सिटामोल बाहेक अन्य औषधि स्वास्थ्य कर्मी सल्लाह बिना प्रयोग नगरौ।
2: खेरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।

Elimbu FM 89.6 MHz. हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ तामाङ सेलो।

0: नमस्ते, म वन्दना तामाङ। मेरो डान्स हजुरहरूलाई कस्तो लाग्यो कमेन्ट सेयर गरिदिनु होला। फेरि फेरि मेरो डान्स हेर्नको लागि हाम्रो च्यानललाई सब्सक्राइब गरिदिनु होला। थ्याङ्क यू, बाई।
1: Elambu break time.
2: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
3: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
2: डेंगू रोगको रोकथामका उपायहरू:
3: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
2: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
3: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
2: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
3: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
4: फेयरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
5: दाई, तीन चार दिनदेखि हेर्नु न ज्वरो आउँछ, खाना पटक्कै मन लाग्दैन, हात खुट्टा जिउ कटकटी दुख्छ, कुनै एउटा पेन किलर दिनुहोस् न।
6: ओहो, तपाईँको लक्षण सुन्दा त डेङ्गु रोगै भएछ त है। यो अवस्थामा औषधि खाने भए सिटामोल बाहेक अरू पेन किलर बिल्कुलै खानु हुँदैन।
5: किन?
6: डेङ्गु रोगमा यस्तो औषधिले झन् चित्त बनाउँछ नि। बरु नजिकैको स्वास्थ्य संस्थामा डेङ्गु परीक्षण गराउन गइहाल्नुहोस् अनि स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि सेवन गर्न मिल्छ नि।
5: अनि दाजु, यो डेङ्गु ज्वरो चाहिँ के हो? डेङ्गु डेङ्गु सुन्छु, यो कसरी लाग्छ?
6: डेङ्गु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो नि। यो रोगबाट बच्नको लागि लामखुट्टेको टोकाईबाट बच्नु नै उत्तम उपाय हो। त्यसैले घरभित्र बाहिर वरिपरि ससाना खाल्डा खुल्डीहरू छन् भने पूर्ण पर्छ। पानी जम्ने भाँडा, टायर, बट्टा, बोतल, गमलाको प्लेटमा आदिमा पानी जम्न दिनु हुँदैन। र यदि हामीलाई कुनै कारणले पानी जम्मा गर्नुपर्ने भएमा कम्तीमा हप्ताको एक पटक पानी फेर्ने गर्नुपर्छ। अनि यो लामखुट्टेले साँझ बिहान तथा दिनको समयमा बढी टोक्ने हुनाले लामो बाहुला भएको लुगा लगाउने अनि दिउँसो अथवा राति जति बेला पनि झुल लगाउने गरेमा यो रोग लाग्नबाट बच्न सकिन्छ नि।
5: ए, लामखुट्टेको टोकाईबाट चाहिँ बच्नु पर्यो।
6: याद गरौ, डेङ्गु रोगको लक्षण देखिएमा सिटामोल बाहेक अन्य औषधि स्वास्थ्य कर्मी सल्लाह बिना प्रयोग नगरौ।
4: फेयरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
7: एबा, चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ होइन? के को खोजीमा हुनुहुन्छ बा?
8: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक, भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछ हो नानी।
7: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजारसँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो, विश्वासिलो, भरपर्दो बेखा रत्न साक्य ज्यासल सुनसारी पसल छँदैछ नि।
9: प्रोप्राइटर वीरेन्द्र रत्न साक्य, 011-620-51, 98-41-51-67-84, चौताराको पुरानो बजार कृष्ण मन्दिर सँगै।
1: Elambu FM

0: wait just a minute. We will return back. Return back.
1: सेवा बुक स्टोर चौतारा पाँच सिन्धुपाल्चोक
2: हाम्रा सेवाहरू
1: स्टेशनरीका सम्पूर्ण सामानहरू
2: फोटोकपी प्रिन्ट
1: कलर प्रिन्ट
2: पीवीसी आईडी कार्ड
1: सबै प्रकारका खेलकुद सामग्रीहरू
2: सबै तहको तथा विभिन्न पुस्तकहरू
1: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू
2: ट्रफी
1: मायाको चिनो
2: मेडल
1: फ्रेम
2: जर्सी सेटहरू तथा प्रिन्ट
1: सब्लिमेसन प्रिन्ट
2: जर्सी प्रिन्ट
1: कस्टमाइज कप प्रिन्ट
2: मेटल फोटो प्रिन्ट
1: प्रोप्राइटर
2: प्रकाश श्रेष्ठ
1: सेवा स्टेशनरी एन्ड सप्लायर्स
2: कन्ट्याक्ट नम्बर 9841924274
1: हाम्रो प्रशिक्षण तपाईँको सुरक्षित भविष्य
3: भर पर्दो विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको दक्ष चालक उत्पादनको दायित्व हाम्रो
1: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर प्रोप्राइटर सुमन भुजेल ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारासँगै सम्पर्क नम्बर 9842404054

0: टाढो मित्र ये रुमसँगले हल गोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा हो मित्र
1: मित्र छ्यास लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त
2: ए आमा हो साङ्लो बरु बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि
1: किन हुनु नि मेरो भाइ टाइम मात्र लगाएर भएन नि अब सुट प्यान्ट सिलाउन बनेपातिर चाहिँ लागे है म
0: राम राम राम राम राम अब भो त यति कामको लागि यहाँले बनेपा नै जानु पर्छ त हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि
1: अघि नै भन्नु पर्दैन त मेरो भाइ के कस्तो सुविधा छ भनिहालौँ त
3: हजुर यहाँ बिहे छेवार सरकारी गैर सरकारी कर्मचारीको ड्रेस कलेज र विद्यार्थीहरूको ड्रेस दौरा सुरुवाल रेडिमेड कपडा पाउनुका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ
4: स्थान राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर चौतारा बजार कुबिन्डी चोकको अगाडि लालीगुराज फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि
3: प्रोप्राइटर राजेश परियार सम्पर्क नम्बर
5: 9849 13 27
6: This is LMFM 89.6 MHz 89.6

Time check. It's 11 a.m. अहिले बिहानको 11 बजेको छ।

0: Elambu FM 89.6 MHz.
1: Bye, DJ Raji Barkurba.

This is Hellam FM 89.6 MHz. 89.

0: Let's go. This is your radio.
1: This is LMFM 89.6 MHz. 89.6.

0: wait just a minute. We will return back.
1: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
2: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारिए लड़ाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
1: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: अब सुन्नुहोस् पूरा समाचार।
5: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
4: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
5: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
4: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
5: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
4: मद्यपान र धूम्रपान सेवन नगरौ,
5: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
6: किन आँखा मिचेको मिचे गरेको
7: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने
6: धेरै समय मोबाइल चलाइसिक्या
7: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
6: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
7: ए, त्यसो भए जोगिन के गर्ने त?
6: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
7: बुझेँ।
6: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
8: मोबाइल हेर्दा ध्यान दिउ, आँखालाई बचाउ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
9: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अझल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
10: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
9: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
10: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
9: ए हो र बाबु?
10: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
9: ए,
10: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
9: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
11: नेपाल सरकार विज्ञापन बोर्ड।

0: तपाईँ अहिले हेलोम्बु एफएम 89.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
1: JKB Music presents Nepali DJ Blast.

देखै कति रानी आँखा तिम्रा झुला झुला झनै प्यारी मेरी माया तिमी झलै कति रानी आँखा तिम्रा झुला झुला झनै प्यारी जता हेरु मेरी माया तिम्रो झल्को मेरी माया तिमी नै हो मनकी रानी

0: இளம்பு பிரேக் டைம்.
1: आफ्ना बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
2: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौ।
1: बाल बालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
2: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
1: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौ।
2: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्छ।
4: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
3: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैन नि सक्दैन। अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
5: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
6: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
7: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
3: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
8: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
9: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौं।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: हाम्रो मम्मीले भन्नुभएको, ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
11: हो र, होइन होला त्यस्तो त।
12: सोइता, तिनीहरूको के खास कस कुरा हुँदैछ? के भयो भन त?
13: केही होइन मिस,
12: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट, अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
14: हुन्छ।
15: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
16: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्के बाँचेर, तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ, यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
17: दिदी, म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे, झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति, जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
16: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
18: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5,00,000सम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
16: मानव बेचबिखन अपराध हो, यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
19: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
20: In the mix.
21: Hi, this is Britney Spears.
22: Hey, what up, this is Jay-Z.
23: This is Jennifer Lopez.
20: The mix.
21: 89.6 FM.

0: Mind Check. It's 12 noon.
1: अहिले मध्याह्नको 12 बजेको छ।

मध्याह बाह्र बजेको हिलम्बु खबरमा स्वागत छ। म आइसिंह तामाङ। सुरुमा हिलम्बु खबरका मुख्य शीर्षकहरूबाट। बाढ़ीले बगाएको बीती राजमार्गको डाइभर्सन निर्माण कार्य शुरू। संयुक्त राष्ट्रिय संघको महासभामा सहभागी भएर प्रधानमन्त्री बालिन्द्र शाह आज स्वदेश फर्किँदै। देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज कांग्रेसका क्षेत्रीय अधिवेशन हुँदै। सुस्ताको थारूटोलमा बाढ़ी, 25 स्थानीयवासीको उद्धार। आयरनी र तरम खोलामा जलसतह सतर्कता तह पार। तटीय क्षेत्रमा बासिन्दालाई उच्च सतर्कता रहन आग्रह। युक्रेनी हतियार कोषमा 7.5 अर्ब डलर सहयोगको प्रयोग गर्न दिने यो सदस्य देशहरूको सहमत। जापान र नेपाल बीचको खेल नतिजाविहीन। नेपाल समूह विजेता बन्दै क्वार्टर फाइनलमा। हिलम्बु खबरको शुरूमा स्थानीय खबर। अविरल वर्षासँगै रोशी खोलामा आएको बाढ़ीले डाइभर्सन सड़क बगाएर अवरूद्ध बनेको बीपी राजमार्ग खुलाउने प्रयास शुरू भएको छ। वर्षासँगै रोशी खोलामा आएको बाढ़ीका कारण पुननिर्माण भइरहेको बीपी राजमार्गका विभिन्न स्थानमा बनाएका डाइभर्सन सड़क बगाउनुका साथै सड़कमाथिबाट लेदो सहितको पहिरो खसेपछि राजमार्ग अवरूद्ध भएको छ। सड़क डिभिजन भक्तपुरले वर्षा रोकिएसँगै बाढ़ीबाट क्षति भएको डाइभर्सन सड़क निर्माण कार्यको काम शुरू भएको जानकारी गराएको छ। डिभिजन प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले रोशी खोलामा आएको बाढ़ीबाट क्षति भएको डाइभर्सन सड़क निर्माण गर्नुको साथै पुननिर्माण भइरहेको राजमार्ग भित्री ट्र्याकबाट सवारी साधन सञ्चालन गराउने काम शुरू भएको छ। हाल बाढ़ीबाट क्षति भएको घुमाउनेको डाइभर्सन सड़क निर्माणका लागि 3 उपकरण परिचालन गरिएको र अबको 3-4 घण्टामा उक्त स्थानमा सड़क सञ्चालन गर्न सकिने पनि बताएको छ। डिभिजन प्रमुख योगेशको अनुसार आज प्राविधिक टोली चौकी डाँडाको अवस्थाको निरीक्षण गरी डाइभर्सन निर्माण कार्य गरेर यातायात सञ्चालन गर्न सकिने अवस्था भए त्यसैबाट नसकिए खानेपानीको पाल घर ल्याएर भत्काएर 3-4 घण्टामा सड़क सञ्चालन गर्न सकिने भएको छ। चौकी डाँडा र घुमाउनेमा सड़क सञ्चालनमा आएपछि अन्य स्थानमा रहेका पहिरो पन्छाउने काम समेत शुरू गरिने बताएको छ। हिलम्बु खबरमा अब राष्ट्रिय खबर। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रिय संघको 81 महासभामा सहभागी भएर आज स्वदेश फर्किँदैछन्। महासभामा सहभागी हुन प्रधानमन्त्री शाह मंगलबार साँझ 8 बजे अमेरिका प्रस्थान गर्नुभएको थियो र त्यसै गरी महासभालाई सम्बोधन गर्नुभएको थियो र महासभामा सहभागी हुने क्रममा प्रधानमन्त्री बालेन्द्र शाहले विभिन्न देशका प्रतिनिधि र राष्ट्रिय अन्तर्राष्ट्रिय समुदायका प्रतिनिधिहरूसँग पनि भेटवार्ता गर्नुभयो थियो। महासभामा उहाँले नेपालको प्राथमिकता र अन्तर्राष्ट्रिय समुदाय संघको सहकार्यका बारेमा धारणा राखेका थिए। महासभालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री बालेन्द्र शाहले नेपालमा हालै आएको भोटेकोशी त्रिशुली बाढ़ीलाई जलवायु परिवर्तनले निम्त्याएको संकटको उदाहरणका रूपमा प्रस्तुत गर्नुभएको थियो र हिमाली क्षेत्रमा बढ़दो जोखिमप्रति असन्तुष्टि अन्तर्राष्ट्रिय समुदायको ध्यानकर्षण गराउनुहुँदै जलवायु संकट सृजना गर्न काम योग्य र योगदान गरेका नेपाल जस्तो देशले यसको ठूलो मूल्य चुकाइरहेको पनि बताउनु भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रिय संघमा जलवायु न्यायलाई आर्थिक सहयोगमा मात्र सीमित गर्न नहुने धारणा राखिएको थियो। जलवायु न्याय केवल पैसाको विषय होइन, यो वितरणात्मक न्याय र प्रक्रियागत न्यायको विषय भएको भन्दै जलवायु संकटको लागत कसैले व्यहोर्ने र कसको आवाज सुनिने भन्ने प्रश्न महत्वपूर्ण रहेको पनि बताउनु भएको थियो। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत अधिकांश जिल्लाका संघीय निर्वाचन क्षेत्र र प्रदेश निर्वाचन क्षेत्रहरूमा क्षेत्र स्तरका अधिवेशनहरू शुरू हुन लागेको छ। अत्याधिक वर्षाका कारण केही निर्वाचन क्षेत्रमा अधिवेशन पछाडि धकिलिए पनि अधिकांश संघीय निर्वाचन क्षेत्र र प्रदेश निर्वाचन क्षेत्रहरूमा पूर्व निर्धारित कार्यतालिका अनुसार नै क्षेत्रीय अधिवेशनहरू शुरू भइसकेको छ। केन्द्रीय निर्वाचन समितिले भारी वर्षा हुने पूर्वानुमानका आधारमा 13 असोजभित्र स्थायी अनुकूलताको आधारमा क्षेत्रीय अधिवेशनहरू सम्पन्न गर्न अनुरोध गरिएको छ। निर्वाचन समितिले विकल्प दिएपछि केही जिल्लाहरूले आइतबार र सोमबार अधिवेशन गर्ने गरी निर्वाचन कार्यतालिका संशोधन गरेका छन्। मौसम अनुसार सुधार देखिएकाले अधिकांश स्थानमा आजै शनिबार र बाँकी ठाउँमा सोमबारसम्म अधिवेशन सम्पन्न हुने निर्वाचन समितिका सदस्य सचिव राजु कोठवालले बताएका छन्।
अविरल वर्षाका कारण नारायणी नदीमा पानीको बहाव बढेपछि पश्चिमी नवलपरासीको सुस्ता गाउँपालिका 5 सुस्ता स्थित थारू टोलमा पानी पसेको छ। पानी पसेर डुबानमा परेका 25 जना स्थानीयवासी र पशु चौपायको सशस्त्र प्रहरी बल नेपाल बीओपी सुस्ताको टोलीले उद्धार गरिएको छ। उद्धार गरिएका स्थानीयवासी र पशु चौपायलाई सोही स्थानमा होल्डिङ सेन्टरमा स्थानान्तरण गरिएको सशस्त्र प्रहरीले जनाएको छ। बाढ़ीका कारण थारू टोलमा पानीको सतह बढ्दै गएपछि स्थानीयवासीलाई सुरक्षित स्थानमा सारिएको छ। लगातारको वर्षातका कारण सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुदूरपश्चिमका पहाड़ी जिल्ला कैलाली कञ्चनपुर बाहेक सबै 7 जिल्लामा सवारी आवागमन रोक लगाएको छ। सम्बन्धित जिल्लाका स्थानीय प्रशासनले सूचना जारी गर्दै आज बिहान 7 बजेदेखि आइतबार बिहानसम्म सवारी साधन सञ्चालनमा रोक लगाएको छ। प्रदेश ट्राफिक प्रहरी कार्यालय अतरियाका प्रमुख प्रहरी उपरीक्षक एसपी नवराज कार्कीले लगातारको वर्षातका कारण हुन सक्ने सम्भावितलाई जोखिममा राख्दै ध्यानमा राख्दै सवारी साधन सञ्चालनमा रोक लगाएको जनाएको छ। बाढ़ी पूर्वानुमान महाशाखाले आज बिहान 7:15 बजेदेखि पूर्व सूचना जारी गर्दै नारायणी र दरम खोलामा जलसतहले सतर्कता तह पार गरेको जनाएको छ। चितवनको देवीघाट स्थित नारायणी नदी र बागलुङको बामीट्रक्स स्थित दरम खोलामा जलमापन केन्द्रमा नदीको सतह लगातार बढ़दो क्रममा देखिएको छ। जलसतह बढ़दै गएकाले नदीको तल्लो तटीय क्षेत्र र आसपासको डुबान भइरहने स्थानमा बसोबास गर्ने बासिन्दालाई महाशाखाले साँझ समय उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ। विदेशको खबरमा युरोपीय संघ ईयू सदस्य देशहरूले युक्रेनलाई आपूर्ति हतियार गरिएका थप आपूर्ति गर्न बनाएको कोषबाट 6.60 अर्ब युरो अर्थात 7.5 अर्ब डलर जारी गर्न सहमति जनाएको छ। रकम नेपाली लगभग

सात अर्ब युरो सदस्य देशहरूलाई प्रतिपूर्ति गर्न सहयोग गरिने समेत बताएको छ। खबरमा अब खेल खबर। विश्व एसियन गेम्स अन्तर्गत पुरूष क्रिकेटमा जापान र नेपाल बीचको खेल वर्षातका कारण नतिजा विहीन भएको छ। वर्षातका कारण खेल शुरू हुन ढिला भएको थियो। करिब एक घण्टा ढिला शुरू भएको खेलमा 15 ओभरमा निकालिएको थियो। टस हारेर ब्याटिङको निम्त पाएको नेपाल चार विकेट गुमाएर 149 रन बनाएको छ र नेपालको इनिङ्स सकिने क्रममा फेरि वर्षा शुरू भएको थियो र पिचलाई कभरले ढाकिएको थियो। वर्षातका कारण दोस्रो इनिङ्स शुरू हुन सकेन। यो नतिजासँगै नेपालसम्म एमा दुई खेलमा तीन अंक जोडेर विजेता बन्दै क्वार्टर फाइनलमा प्रवेश गरेको छ। हामी हेलम्बु खबरको अन्तिममा छौं। विदा हुनु पहिला हेलम्बु खबरका मुख्य शीर्षकहरू पुनः एकपटक।

0: अब भो त यति कामको लागि यहुदुमसँगले बनेपानै जानु पर्छ त। हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि।
1: अघि नै भन्नु पर्दैन त मेरो भाइ, के कस्तो सुविधा छ भनिहालौँ त।
2: हजुर, यहाँ बिहे, छेवर, सरकारी गैर सरकारी कर्मचारीको ड्रेस, कलेज र विद्यार्थीहरूको ड्रेस, दौरा सुरुवाल, रेडीमेड कपडा पाउनका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ। तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ।
3: स्थान राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर, चौतारा बजार कुबिन्डे चोकको अगाडि लाली गुराँस फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि।
2: प्रोप्राइटर राजेश परियार, सम्पर्क नम्बर
4: 9849213727।
5: सेवा बुक स्टोर, चौतारा 5 सिन्धुपाल्चोक।
6: हाम्रा सेवाहरू:
2: स्टेशनरीका सम्पूर्ण सामानहरू,
6: फोटोकपी प्रिन्ट,
2: कलर प्रिन्ट,
6: पीवीसी आईडी कार्ड,
2: सबै प्रकारका खेलकुद सामग्रीहरू,
6: सबै तहको तथा विभिन्न पुस्तकहरू,
2: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू,
6: ट्रफी,
2: मायाको चिनो,
6: मेडल,
2: फ्रेम,
6: जर्सी सेटहरू तथा प्रिन्ट,
2: सब्लिमेसन प्रिन्ट,
6: जर्सी प्रिन्ट,
2: कस्टमाइज कप प्रिन्ट,
6: मेटल फोटो प्रिन्ट।
2: प्रोप्राइटर
6: प्रकाश श्रेष्ठ,
2: सेवा स्टेशनरी एन्ड सप्लायर्स।
6: कन्ट्याक्ट नम्बर 9841924274।
7: बा,
8: हजुर बुहारी,
7: ग्रिल मेसिन, फर्निचरका मेसिन, ट्र्याक्टरका पार्ट्सहरू चाहिएको थियो, लिन पठाउनु भएको छ, कहाँ जाने होला?
8: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि, सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइज छँदैछ नि। ट्र्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पार्ट पूर्जा फेर्ने एउटै मात्र पसल, त्यही घले इन्टरप्राइज त हो नि। हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्र्याक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठिक अगाडि। प्रोप्राइटर नारायण घले, मोबाइल 9849340667 र 9818779908। मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस।
9: तपाईँ अहिले हेलोम्बु एफएम 89.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
10: Prisma Smart TV.

0: जिउँदै मेरो पिण्ड खाने यो के बोकेर ल्याइस तैले?
1: अबदेखि हामी तिन भाइ सँगै उठ्ने, खाने, मुत्ने, सुत्ने।
2: नाइस टु मिट यु मिट्जु।
3: जो प्रतिष्ठा भयो, जो इज्जत भयो, छायालाई खन्न भएन।
4: नेवारको छोरी हो म, नेवारको छोरी।
5: मान्छे नि कुटिन्छ, केटा निस्काइन्छ, चुरो नि खाइन्छ, मिल्ने भए त यी केटाहरूलाई बुढी नै बोकाइन्छ।
1: तपाईँहरू फर्स्ट टाइम करेक्ट टाइममा आउनुभयो। माथि लफडा गर्ने पनि यही हो, यसले टन्नै मापासे पनि गरेकी छ। कोको होइन, मेरै कोको, मेरो कोकोलाई लग्नलाई मेरो लास्ट माथिबाट जानुपर्छ।
6: Love you, Pasa.
5: क्या किर पानी तिर ल्याऊ भनेको?
1: कोको लैजाने पालो मेरो।

0: तलाई लग त परेन,
1: स्योर पर्यो,
0: हार्ट टु हार्ट कनेक्सन पनि हुनु पर्यो नि,
1: भइसक्यो
0: हुन्न अरे हुन्न, लवसकको चक्करमा फस्नुहुन्न,
1: त फसिसकिस जी सन्त मतिना याना मैया।

0: 我拼命的把你送给你们。
1: 但别给什么呀，穿扎。
2: 喂，你这个问题怎么还来买个？给你们那么的苦点的地方吗？
3: 别去点着菜。
2: 别那么的忙碌，没人都在那。
0: मेरो बा र मेरो समान तँभन्दा पनि इम्पोर्टेन्ट छ प्रेम.
2: मेरो माया त्यति पनि कमजोर छैन बुझिस्? झगडा कुन रिलेसनसिपमा हुँदैन यार.

0: हाम्रो मायाको निशानी, यो तेरो यो मेरो, खोलिस भने नाक फास दिन्छु तेरो। अब त फरेभर मेरो हुन्छ।
1: माया त्यो होइन जोसँग जीवन बिताइन्छ, माया त त्यो हो जो बिना बाँच्न सकिँदैन।

0: Elimbu FM 89.6 MHz.
1: Gari Krom, Gari Krom. Talk to Elimbu.

हेलो, नमस्ते नमस्ते, नमस्कार अनि गुड आफ्टरनून, अनि हार्दिक स्वागत गर्न चाहन्छु कार्यक्रम टक टू एलम्बुको पर्खाईमा बस्नुभएका तपाईँ तमाम श्रोता मित्रहरूमा कार्यक्रम टक टू एलम्बु लिएर यति बेला उपस्थित भएकी छु म। कार्यक्रम प्रस्तुत अन्जु अनि प्राविधिक क्षेत्रमा हुनुहुन्छ मित्र हुनुहुन्छ यति बेला राघव तामाङ हुनुहुन्छ अनि साथमा तपाईँ मित्रहरू हुनुहुन्छ। आज पनि हामी उकाली ओह्राली भन्जाङ अनि चौतारी अनि गाउँ बस्ती अनि शहर अनि कुना कन्दरा जतासुकै हुँदै यहाँहरूको माझमा आइसकेका छौ। हरेक दिन यसै प्रहरमा आउने गर्दछौ व्यवसायमा, होइन? सो हामी चाहिँ सदा कार्यक्रमको व्यवसायमा चाहिँ तपाईँहरूकै फोन कलहरू लिएर अनि हामी साथी बनाउने गर्थ्यौं भने आजको बसाईमा चाहिँ, होइन, आजदेखि चाहिँ हामी यो शनिबारको बसाईमा तपाईँ साथी बनाउनु इच्छुक हुने साथीहरूले चाहिँ साथी बनाउनका लागि आफ्नो कन्ट्याक्ट नम्बरहरू छोड्न सक्नुहुनेछ अनि साथी बनाउन अब नचाहने साथीहरूले पनि फोन कल गर्न सक्नुहुनेछ अनि फोन गरेर चाहिँ तपाईँले गीत रोज्न पाउनुहुनेछ। यस बसाईमा चाहिँ हामी नेपाली चलचित्रका गीतहरू बजाउनेछौ। आज शनिबारको बसाईमा तपाईँहरूले चाहिँ सम्पूर्ण साथीले जति पनि कार्यक्रममा फोन गर्नुहुन्छ तपाईँहरूले चाहिँ नेपाली चलचित्रका गीतलाई मात्रै छान्नुपर्ने हुन्छ है साथीहरू। अनि जति पनि तपाईँलाई साथी बनाउन मन हुने साथीहरूले पनि कल गर्नुहोस्, होइन, साथी बनाउनुहोस्। साथी बनाउन मन नहुने साथीहरूले पनि कल गरेर चाहिँ गीत रोज्न पाउनुहुनेछ। यो बसाईमा हामी चाहिँ अघिल्लो गएका हप्ताहरूमा चाहिँ हामी फ्रेन्डसिप मात्रै गर्थ्यौं, होइन, फ्रेन्डसिप मात्रै गर्थ्यौं, साथीहरू मात्रै बनाउँथ्यौं भनेदेखि यो शनिबारदेखि चाहिँ हामी प्रत्येक शनिबार चाहिँ, होइन, साथी बनाउने इच्छुकहरूले साथी बनाउनुहुन्छ। साथी बनाउन इच्छुक नहुने साथीहरूले चाहिँ गीत रोज्न सक्नुहुनेछ है त। जति पनि यो शनिबारको बसाईमा हामी नेपाली चलचित्रका गीतहरू चाहिँ तपाईँका रोजाइमा पारेर हामी बजाउनेछौँ है त साथी। त्यसका लागि 97 48 26 65 79 चाहिँ एकदमै नम्बर खुला छ अनि तपाईँले चाहिँ हामीलाई सिन्धुपाल्चोक लगायत विभिन्न स्थानीय जिल्लाहरूमा रहेर सुनेर साथ दिन सक्नुहुनेछ। अनलाइन वेबसाइट, हाम्रो पात्र एप, सामाजिक सञ्जाल फेसबुक मार्फत पनि तपाईँले चाहिँ सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँलाई कमेन्ट बक्समा पनि यदि नेपाली चलचित्रका गीत सुन्न चाहनुहुन्छ भने गीतको बोल लेखेर तपाईँले कमेन्ट गर्न सक्नुहुनेछ है त यो बसाईमा। यदि तपाईँ साथी बनाउन चाहनुहुन्छ भने पनि कमेन्ट बक्समा तपाईँले चाहिँ आफ्नो साथी बनाउने माध्यम छोड्नुहोला भन्छ है साथीहरू, होइन। साथी बनाउने इच्छुक हुने साथीहरूले साथी बनाउनुहोस्, होइन, इच्छा नहुने साथीहरूले नबनाउँदा पनि पाइयो है। तपाईँलाई इच्छा छैन भने पनि नबनाउनुहोस्। कार्यक्रममा चाहिँ फोन गरेर नेपाली चलचित्रका गीतलाई चाहिँ तपाईँले आफ्नो रोजाइमा पार्नुहुनेछ। अरू दिन हामी, होइन, छुट्टा छुट्टै प्रस्तुतिका साथ हरेक दिन हरेक प्रस्तुतिका साथमा उपस्थित हुन्छौं। जुनसुकै रोजाइका गीत संगीतहरू पनि बजाउँदै आइरहेका थियौं भने चाहिँ हामी प्रत्येक शनिबार चाहिँ अबदेखि, होइन, साथी बनाउन इच्छुक हुने साथीहरूले साथी बनाउनुहोस्, इच्छा नहुने साथीहरूले चाहिँ नेपाली चलचित्रका गीतहरूलाई चाहिँ, होइन, तपाईँले रोज्न पाउनुहुनेछ है त साथीहरू। तपाईँका रोजाइका गीतलाई बजाउनेछौ यो बसाईमा भन्दै कार्यक्रमको शुरूआतमा एकदमै मीठो गीतद्वारा कार्यक्रमको ढोका उगार्छौं। गीतपछि पुनः उपस्थित हुनेछौं। तपाईँ भने कार्यक्रम सुन्दै गर्नुहोला।

0: बाँड्ने होइन यस्ता खालका कुराहरू चाहिँ धेरै आएका हुनाले गर्दाखेरि चाहिँ हामीले सो चाहिँ बन्द गर्न खोजेका छौँ होइन। त्यसले गर्दाखेरि यदि तपाईँ साथी बन्न चाहनुहुन्छ भनेदेखि साथी बन्न सक्नुहुनेछ, तर तपाईँ साथी बन्नुहोस् होइन, एक आपसमा राम्रो साथी बन्नुहोस्, तर अरूलाई अनावश्यक रूपमा होइन दुःख दिने काम नगर्नुहोला साथीहरू भन्छु। आउन सक्नुहुनेछ व्यवसायमा, तपाईँले गीत पनि रोज्न सक्नुहुनेछ, साथी बन्न इच्छुक हुने साथीलाई साथी बन्न सक्नुहुनेछ। यदि इच्छा छैन भने पनि तपाईँले कार्यक्रममा फोन गर्नुहोस्, फोन गरेर तपाईँले नेपाली चलचित्रका गीतलाई चाहिँ व्यवसायमा आफ्नो रोजाइमा पार्न सक्नुहुनेछ है। साथीहरू तपाईँलाई नेपाली चलचित्रको कुन चाहिँ गीत सुन्न मनपर्छ तपाईँले चाहिँ आफ्नो रोजाइमा पार्न सक्नुहुनेछ। यति बेला फोन लाइनमा साथी हुनुहुन्छ, फोन कल दिन्छु। नमस्ते नमस्ते हजुर, हेलो, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: हजुर, म धरानबाट बोल्दैछु, म सुनसान जिल्ला धरानबाट मिडिया प्रेमी शेखर प्रसाद श्रेष्ठ बोल्दैछु। हजुर
0: हजुर, अनि शेखरजी सन्चै हुनुहुन्छ?
1: आज त यहाँको मौसम चाहिँ मजासँग बिहानदेखि टन्टलापुर घाम लागिरहेको छ, अहिले पनि घाम लागिरहेको छ, खै बेलुकातिर पानी पर्छ कि जस्तो पनि लाग्छ। अब मौसमको त के ठेगान भन्न चाहन्छु।
0: जे होस्, धरानको मौसम आज चाहिँ खुलेको छ होइन,
1: एकदम मजासँग टन्टलापुर एकदम
0: ओके। अनि तपाईँको के छ हालखबर?
1: मेरो ठिकै छ, अब यो हेलम्बु अस्ति अस्ति आएन, एकदम मौसम पनि केही बुझ्दै बुझिएन, अब कहिले काहीँ त साथीहरूले के भन्नुभएको बुझिएन, अब तर पनि म सुने, अब गल्ती फल्ती नम्बरै पुरा सार्न सकिएन, आज त सारिन्छ कि जस्तो लागिरहेछ मलाई।
0: भनेपछि ल ठिकै छ हजुर, ठिकै छ। अब साथी बनाउनका लागि फोन गर्नुभएको छ होइन, तर पछिल्लो समय चाहिँ साथी बन्नका लागि साथीले नम्बर टिप्ने, त्यसपछि अरू अरू सबै

0: चाहिँ एकजना भोजपुरको बहिनी पनि त्यहाँ बिहा गरेर त्यहाँ चौतारामा जानुभएको छ, शर्मिला चोखाङ राई भन्ने। अनि त्यसरी नै अरू थापा बहिनी पनि चौतारा हुनुहुन्छ, हाल चाहिँ 12 बिस एउटा ब्याङ्कमा काम गर्नुहुन्छ। उहाँको बहिनी निरो थापा पनि साथी हो, तर उहाँ चाहिँ बिहा गरेर चाहिँ कता नारायणघाटतिर हुनुहुन्छ। अनि शर्मिला राउत काली घायल पनि मेलम्चीको हुनुहुन्छ, अहिले चाहिँ खै सम्पर्कमा आउन खोज्नु भएको छैन, साह्रै मिठो गीत गाउनुहुन्छ। तारा मारङको राजन थापा सर पनि अब आउनु छोड्नु भएको छ, उहाँ चाहिँ पसलतिर लाग्नु भएको छ। अनि अब पुरानो साथीहरू हराउनु भएको मलाई दुःख लाग्छ, साथै यसबाट पनि धेरै साथीहरू हुनुभएको छ, तर कोही आउनुहुन्छ कहिले हराउनुहुन्छ उहाँको आफ्नो आफ्नो चाहिँ मतलब बाध्यता होला भन्न चाहन्छु। हजुरले यो मौका दिनुभयो, मेरो फर्स्टमै कल पनि लाग्यो, हजुरप्रति म धेरै आभार व्यक्त गर्न चाहन्छु। हजुर
1: हस्, यति भन्दै हामी कार्यक्रमबाट छुट्छौँ है त हजुर।
0: हस् हस्, धेरै धेरै धन्यवाद हजुरले मौका दिनुभयो, हजुरप्रति कृतज्ञता व्यक्त गर्दै बिदा हुन चाहन्छु हजुर।
1: हस् त हजुर, यति बेला हुनुहुन्थ्यो यता धरानबाट शेखर प्रसाद श्रेष्ठ हुनुहुन्थ्यो, उहाँले पनि साथी बन्न चाहन्छु भनेर चाहिँ आफ्नो कन्ट्याक्ट नम्बर छोड्नु भएको छ। यदि तपाईँ उहाँसँग साथी बन्न चाहनुहुन्छ भने चाहिँ होइन उहाँको कन्ट्याक्ट नम्बर टिपेर तपाईँ साथी बन्नुहोला भन्छु होइन। त्यसै गरेर यति बेला चाहिँ उहाँले नेपाली चलचित्रको गीत कलको पानी रक्सी गनायो बोलको गीतलाई चाहिँ आफ्नो रोजाइमा पनि पार्नु भएको छ। यदि कार्यक्रमको व्यवसाय तपाईँले सुन्दै हुनुहुन्छ भने यो शनिबारदेखि हामीले कार्यक्रमलाई थोरै परिमार्जन गरेका छौं। हामी प्रत्येक शनिबार चाहिँ एकदमै फ्रेण्डशिप मात्रै गर्थ्यौं, साथी मात्रै बनाउँथ्यौं भनेदेखि चाहिँ यो हप्तादेखि चाहिँ हामी साथी बनाउने इच्छुक साथीहरूले साथी बनाउनुहुन्छ, इच्छुआ नहुने साथीहरूले पनि कार्यक्रममा फोन गरेर नेपाली चलचित्र गीतलाई मात्रै आफ्नो रोजाइमा पार्न सक्नुहुनेछ। तपाईँका रोजाइका गीत संगीतहरू हामी बजाउनेछौं। 97 48 26 69 79 नम्बर एकदमै खुला छ। यति बेला हामी शेखर प्रसाद कोइरालाजीले रोज्नुभएको गीत यहाँहरूको माझमा राख्छौं कार्यक्रम सुन्दै गर्नुहोस्।

0: कलको पानी रक्सी गनायो गीतले भन्दैथ्यो, एकदमै मिठो गीत हामीले यहाँहरूको माझमा राख्यौं। यति बेला फोन लाइनमा अर्को साथी जोडिनु भएको छ, कहाँदेखिको हुनुहुन्छ फोन कल लिन्छु। नमस्ते। नमस्ते हजुर, को बोल्दै हुनुहुन्छ, कहाँदेखि?
1: मोरङबाट सुमन विष्ट।
0: हजुर, मोरङबाट सुमन विष्ट बोल्दै हुनुहुन्छ है?
1: हजुर।
0: अनि के छ हाल खबर, सन्चै हुनुहुन्छ?
1: एकदम सन्चै छु, भन्नुपर्छ ठिकै छ। तपाईँहरूको के कस्तो छ पनि?
0: हजुर, हामीलाई पनि एकदमै ठिकै छ सुमनजी। अनि मोरङतिरको मौसम के छ?
1: मोरङतिर आज बिहानदेखि घाम लागिरहेछ
0: भन्नुपर्छ। अनि होइन, केद्वारा सुन्दै हुनुहुन्छ हामीलाई? सुनिराख्नु भएको छ? दिनचर्या कसरी व्यतीत हुँदैछन् आज भोलि? हजुर, अनि यो बसाइमा तपाईँ साथी बनाउनुहुन्छ कि गीत रोज्नुहुन्छ? हामीले चाहिँ साथी बनाउन इच्छुक हुने साथीहरूले पनि होइन, साथी बनाउन सक्नुहुनेछ, इच्छा नहुने साथीहरूले पनि गीत रोज्न पाउनुहुनेछ है त? यो आजदेखि चाहिँ थोरै कार्यक्रमलाई हामीले परिमार्जन गरेका छौँ। साथी बनाउने साथी होइन, इच्छा हुने साथीले साथी बनाउनुहुन्छ, इच्छा नहुने साथीहरूले नेपाली चलचित्रका गीतलाई मात्रै आफ्नो रोजाइमा पार्न सक्नुहुनेछ है त? कुन चाहिँ गीत आफ्नो रोजाइमा पार्नुहुन्छ?
1: नेपाली चलचित्रको
0: हजुर, दुई जिन्दगीको दुई पल एक पल तिमीलाई है? हस्, हजुरको लागि हामी गीत राख्छौ, कार्यक्रममा फोन गरेर सहभागिता जनाउनु भयो सुमनजी, सो धेरै धेरै धन्यवाद भन्दै अहिलेका लागि हामी छुट्छौँ है त? हजुर, यति बेला सुमन विष्ट हुनुहुन्थ्यो मोरङबाट, उहाँले पनि एकदमै मिठो गीत होइन, जिन्दगीका दुई पलमा चाहिँ एक पल तिमीलाई भन्ने गीत चाहिँ आफ्नो रोजाइमा पारेर बाहिरिनु भएको छ। यति बेला उहाँको रोजाइमा रहेको गीत नै हामी यहाँहरूको माझमा राख्छौं। यदि तपाईँ पनि व्यवसायमा फोन गरेर होइन तपाईँलाई पनि मनपर्ने नेपाली चलचित्रका गीत संगीत रोज्न चाहनुहुन्छ भने फोन गर्नुहोला, अनि साथै तपाईँ साथी बनाउन इच्छा छ भने पनि तपाईँले साथी पनि बनाउन सक्नुहुनेछ है त? तर किनकि हामी जबरजस्ती साथी बनाउनु भन्दैनौँ कि होइन, गएका हप्तामा चाहिँ हामी निरन्तर नै कार्यक्रम फर्माइट अनुसार चाहिँ हामी साथी बनाउँथ्यौँ होइन, तर केही विवाद अनि होइन परेको हुनाले गर्दाखेरि चाहिँ हामी चाहिँ तपाईँहरूकै लागि एक आपसमा तपाईँहरूकै साथीको सम्बन्ध राम्रो होस्, साथी बनाउने इच्छा हुने साथीहरूको लागि साथी बनोस् भनेर त्यही हेतुले तपाईँहरूका माझमा कार्यक्रम प्रस्तुत गरेका थियौँ। तर अलिकति बीचमा चाहिँ साथीहरूले होइन साथीहरूको नम्बर लिने अन्यत्र नम्बरहरू बाँडिदिने, गाली गलौज गर्ने जस्ता यस्ता अपशब्दहरू बोल्ने जस्ता क्रियाकलाप भएको कारणले चाहिँ हामीहरू माझमा यस्ता कुराहरू धेरै आएका कारणले चाहिँ हामीले सो कार्यक्रमलाई परिमार्जन गरेर होइन थोरै मोडिफाई गरेर ल्याएका छौँ। तपाईँकै इच्छाले साथीहरू बनाउनुहुन्छ भन्नुहोला होइन, अनि साथी बनिसकेपछि साथीका भावनालाई पनि कदर गर्नुहोला भन्छु है साथीहरू। यदि तपाईँलाई अब साथी बन्नु छैन भने पनि यो व्यवसायमा फोन गरेर तपाईँले नेपाली चलचित्रका गीत संगीतलाई आफ्नो रोजाइमा पारी सुन्न सक्नुहुनेछ है त? यति बेला सुमनजीले रोज्नुभएको एकदमै मिठो गीत हामी तपाईँहरूको माझमा राख्छौँ, कार्यक्रम सुन्दै गर्नुहोला।

0: कार्यक्रममा राख्यौं हामीले यति बेला सुमनजीले रोजाईमा पार्नुभएको गीत। यसै गरी यति बेला फोन लाइनमा अर्को साथी हुनुहुन्छ, कहाँदेखिको हुनुहुन्छ फोन कल लिन्छु। नमस्ते, नमस्कार।
1: हेलो दिदी, नमस्ते। नमस्कार।
0: हजुर नमस्ते तिर्सनाजी, के छ हाल खबर, सन्चै हुनुहुन्छ?
1: मेरो हाल खबर ठिकै छ दिदी, म सन्चै आरामै छु। अनि दिदी हजुरले के कस्तो हुनुहुन्छ?
0: हजुर मलाई पनि ठिकै छ भन्नुपर्छ। अनि सुनाउनुहोस् आज काभ्रेतिर यति बेला मौसम के छ?
1: अघिसम्म त अलि ठिकै भएको थियो दिदी, अन्त अँधेरो अँधेरो भएर अब पानी पर्ला जस्तो पो भइरहेको छ
0: है। अनि भनेपछि पानी पर्ला पर्ला जस्तो भइरहेछ है?
1: हजुर, अघिसम्म त मौसम सफाई थियो, बिहान सरी पानी लगेर अहिले त झन् धाम मटुममा भइरहेको छ, पानी पल्ला पल्ला जस्तो भयो।
0: अनि के गर्दै हुनुहुन्थ्यो?
1: त्यतिखेर म बसिरहेको दिदी।
0: हस्। अनि आज यो बसाइमा तपाईँ साथी बनाउन चाहनुहुन्छ कि गीत रोज्न चाहनुहुन्छ?
1: म गीत रोज्छु दिदी, साथीमा अलिक विवाद आइरहेछ, म साथी चाहिँ बनाउँदिन भन्नु पर्यो दिदी।
0: हस्। कुन चाहिँ नेपाली चलचित्रको गीतलाई मात्रै तपाईँले रोज्न पाउनुहुनेछ? हजुर, छोडी गए पाप लाग्ला है। हस्, यहाँको लागि हामी गीत राख्छौ, कार्यक्रम सुन्दै गर्नुहोला। अहिलेका लागि भने हामी छुट्छौँ, मुख्य बाबा है। हजुर, यति बेला तिर्सना माझी हुनुहुन्थ्यो, उहाँले पनि कार्यक्रममा फोन गर्नुभएर चाहिँ छोडी गए पाप लाग्ला होइन सो संघलाई नेपाली चलचित्र गीतलाई आफ्नो रोजाईमा पारेर बाहिरिसक्नु भएको छ। धेरै धेरै धन्यवाद भन्छु। यति बेला उहाँकै रोजाईमा रहेको गीत यहाँहरूको माझमा राख्छु। तपाईँहरू पनि यस्तै यस्तै मिठा गीत त होइन यस्तै मिठा गीत रोज्न चाहनुहुन्छ अथवा साथी बनाउन चाहनुहुन्छ भने आउँदै गर्नुहोला। 97 48 26 65 89 नम्बर खुला छ। यति बेला राख्छ उहाँको रोजाईमा रहेको निकै नै मिठो गीत।

0: सुनिराख्नु भएको छ कार्यक्रम टक टू एलम्बु। शनिबारको बसाईमा हामीलाई तपाईँले सुनिराख्नु भएको छ सिन्धुपाल्चोक चौताराबाट। सिन्धुपाल्चोक लगायत विभिन्न स्थानीय जिल्लाहरूमा रहेर पनि यसै गरी सुनेर साथ दिन सक्नुहुनेछ। आज शनिबारको बसाईमा छौं, सदा हामी तपाईँहरूकै माझमा रहेर नयाँ नयाँ साथीहरू बनाउँथ्यौं, होइन फ्रेण्डसिप गर्थ्यौं, भलाकुसारी गर्थ्यौं भने थोरै हामीले कार्यक्रमलाई परिमार्जन गरेका छौं। यो बसाईमा साथी बनाउन इच्छुक हुने साथीहरूले पनि साथी बनाउन सक्नुहुनेछ। यदि इच्छा नहुने साथीहरूले पनि फोन गरेर चाहिँ गीत रोज्न पाउनुहुनेछ। नेपाली चलचित्रका गीत मात्रै बजाउनेछौ है त साथीहरू, तपाईँले चाहिँ नेपाली चलचित्रका गीत संगीतलाई मात्रै आफ्नो रोजाइमा पाउनुहोला। हरेक दिन हामी हरेक दिन छुट्टा छुट्टै प्रस्तुतिका साथ लिएर उपस्थित हुने गर्छौं। विभिन्न गीत संगीतहरू तपाईँका रोजाइमा पारि सुन्छौं, सुनाउँछौं, समर्थन गर्छौं, म्यासेज लिन्छौं। तर शनिबारको दिन चाहिँ हामी फ्रेण्डसिप गर्दै आएका थियौं, तर त्यसलाई चाहिँ हामीले थोरै परिमार्जन गरेर मोडिफाई गरेर यदि साथी बनाउन इच्छुक साथीहरूले पनि साथी बनाउन सक्नुहुनेछ। इच्छा नहुने साथीहरूले चाहिँ फोन गरेर गीतलाई आफ्नो रोजाइमा पार्न सक्नुहुनेछ। नेपाली चलचित्रका गीतलाई मात्रै रोजाइमा पार्न सक्नुहुनेछ है त साथीहरू। यति बेला फोन लाइनमा साथी हुनुहुन्छ, फोन कल दिन्छु। नमस्ते।
1: हजुर हजुर नमस्कार दिदी।
0: हजुर नमस्ते हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: अहिले म यता काठमाडौँबाट रूपेश भन्नुपर्छ है।
0: हजुर, अनि सन्चै हुनुहुन्छ रूपेशजी?
1: एकदम सन्चै छु भन्नुपर्छ। अनि हजुरहरूलाई के छ?
0: हजुर हामीलाई पनि एकदमै ठिकै छ। काठमाडौँको कुन ठाउँमा हुनुहुन्छ?
1: म यता बौद्ध।
0: हजुर, अनि काठमाडौँको मौसम के छ रूपेशजी आज?
1: मौसम त एकदम पानी पर्ला जस्तो भइरहेको छ है, यस्तै छ मौसम।
0: के गर्दै हुनुहुन्थ्यो आजको दिन?
1: आजको दिन छुट्टी छ है, बसी बसाइ नै हो भन्नुपर्छ।
0: ए छुट्टी छ, बसी बसाइ गर्दै हुनुहुन्छ है?
1: हजुर।
0: केद्वारा सुन्दै हुनुहुन्थ्यो र हामीलाई?
1: ए मैले त त्यतिकै कला हानेको फ्याक्टर लागिहाले क्या।
0: यो शनिबारको बसाई हरेक दिन चाहिँ हामी साथी बनाउँथ्यौं, प्रत्येक शनिबार भनेदेखि केही विवाद भएको कारणले चाहिँ हामीले थोरै कार्यक्रमलाई मोडिफाई गरेका छौं। यदि तपाईँ साथी बनाउन चाहनुहुन्छ भने पनि साथी बनाउन सक्नुहुनेछ। यदि साथी बनाउने इच्छा छैन भने तपाईँले नेपाली चलचित्रका गीतलाई आफ्नो रोजाइमा पारेर सुन्न सक्नुहुनेछ है त।
1: हुन्छ
0: हुन्छ, तपाई साथी बनाउन चाहनुहुन्छ भने आफ्नो साथी बनाउने माध्यम छोड्नुहोला। यदि साथी बनाउनु छैन भने नेपाली चलचित्रको कुन गीत सुन्न चाहनुहुन्छ भन्नुहोला है त।
1: म पहिला कन्ट्याक्ट नम्बर सोध्छु।
0: कस्तो साथी बनाउन चाहनुहुन्छ?
1: साथी त्यही हो, एकदम अब असल साथी होइन, एउटा केही कुराहरू भन्दा नि एउटा सेयर होस् होइन, साथीहरू भनौँ न है।
0: हस् ओके हुन्छ, तपाईँले कन्ट्याक्ट नम्बर छोड्न सक्नुहुनेछ।
1: 97 96 96 96 96 हजुर हजुर।
0: अनि गीत कुन चाहिँ गीत रोज्न चाहनुहुन्छ? नेपाली चलचित्रको कुन गीत सुन्न चाहनुहुन्छ?
1: मलाई खलनायकको बजाइदिनु न गीत,
0: खलनायक मुभीबाट।
1: हजुर हजुर
0: हस्, यहाँका लागि हामी गीत राख्छौ, कार्यक्रम सुन्दै गर्नुहोला समय मिलेसम्म। अहिलेका लागि भने हामी छुट्छौँ। मुख्य बाबाई हजुर, यति बेला हुनुहुन्थ्यो है यता रूपेश हुनुहुन्थ्यो काठमाडौँ बौद्धबाट। उहाँले पनि कार्यक्रममा फोन गर्नु भएर चाहिँ साथी बनाउनु भएर होइन बन्नु भएर छुटिसक्नु भएको छ। यदि तपाईँ उहाँसँग पनि साथी बन्न सक्नुहुनेछ है, एकदमै साथी बनिसकेपछि एकदम असल साथी बन्नुहोला पनि भन्छु। अनि खलनायक मुभीबाट रहेको गीत बजाइदिनु भन्दै बाहिरिनु भएको छ, राख्छौ उहाँको रोजाइमा रहेको एकदमै मिठो गीत।

0: कार्यक्रम में हामी राख्यौं एकदमै मिठो गीत गीत पछि पनि उपस्थित भइसकेका छौं। सुन्दै हुनुहुन्छ यति बेला तपाईँ हिलम्बा एफएम 89.6 मेगाहर्जको प्रस्तुति कार्यक्रम सुनिराख्नु भएको छ टक टू हिलम्बु। तपाईँ फोन डायल गरेर आउन सक्नुहुनेछ साथीहरू, नम्बर हामीले खुला गरेका छौं। व्यवसायमा फोन डायल गरेर तपाईँले साथी पनि बनाउन सक्नुहुनेछ। यदि साथी बनाउने इच्छा छैन भनेदेखि तपाईँले गीत संगीतलाई आफ्नो रोजाइमा पनि पार्न सक्नुहुनेछ। यति बेला फोन लाइनमा साथी जोडिनु भएको छ, कहाँदेखि को हुनुहुन्छ फोन कल लिन्छ। नमस्ते। हजुर, को बोल्दै हुनुहुन्छ? हजुर, सन्चै हुनुहुन्छ गरिमा? हजुर, मलाई पनि ठिकै छ। के गर्दै हुनुहुन्थ्यो? पढ्दै हुनुहुन्छ है? अनि यो व्यवसायमा फोन गर्नुभएको छ गरिमा, तपाईँ साथी बनाउन चाहनुहुन्छ कि गीत रोज्न चाहनुहुन्छ? कुन चाहिँ गीत रोज्न चाहनुहुन्छ? नेपाली चलचित्रका गीत मात्रै बज्ने छन् है त? हजुर, कक्का किकी है? ओके, तपाईँको लागि हामी गीत राख्छौँ। कसलाई सम्झाउन चाहनुहुन्छ गीत मार्फत?
1: फर्स्ट हजुरको लागि, जागदीप मित्रको लागि, र विशेष मेरो घर फ्यामिलीको लागि, विशेष त सुमन विष्टलाई धेरै सम्झना र तीर्थनाको लागि भन्दैछु।
0: नमस्ते। यति बेला हुनुहुन्थ्यो साथी है, सो उहाँले पनि कक्का किकी बोललाई चाहिँ होइन बोलको गीतलाई आफ्नो हृदयमा पारेर छुटिसक्नु भएको छ, धन्यवाद भन्छु। यदि यो व्यवसायमा तपाईँ फोन डायल गरेर आउन सक्नुहुनेछ, साथी बनाउन पनि सक्नुहुनेछ, साथी बनाउने इच्छा छैन भने नेपाली चलचित्रका गीतलाई आफ्नो हृदयमा पारी सुन्न सक्नुहुनेछ। यति बेला राख्छौ उहाँले रोज्नु भएको एकदमै मिठो गीत।

गीत राख्यौ. गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु. आउन सक्नुहुनेछ. नम्बर खुला छ 9748426569. व्यवसायमा हामीले साथी पनि बनाइरहेका छौं. साथी बनाउने इच्छा हुने साथीहरूका लागि, इच्छा नहुने साथीहरूका लागि पनि तपाईँका रोजाईका गीत संगीतहरू बजाइरहेका छौं. त्यसै गरी यति बेला कमेन्टहरू पनि प्राप्त भएका छन्. मैले कमेन्ट लिइहाले. सुमन घायल मुटु हुनुहुन्छ, लेख्नु भएको छ, गुड आफ्टरनुन सर, अपकमिङ सङ डेडिकेटेड टु अल माई फ्रेन्ड, दुहा कतार भन्नुभएको छ है. सो प्रोग्राम सुन्नु भएको रहेछ क्यारे उहाँले होइन. सो त्यसै गरी मनको साथी जीवन कार्की हुनुहुन्छ, नमस्कार भन्नुभएको छ. अनि त्यसै गरी लेख्नु भएको छ, हाई गुड आफ्टरनुन एभ्री वान भन्नुभएको छ लक्ष्मी लामा पाखरिनले. त्यसै गरी अर्को कमेन्ट लिइहाल्छु. हेलो सिसिन्दैछु खोटाङबाट है, सोनिमा राई हुनुहुन्छ. त्यसै गरी नमस्कार भन्नुभएको छ सरस्वती श्रेष्ठजी हुनुहुन्छ. त्यसै गरी हेलो दोर्सो नमस्ते भन्दै हुनुहुन्छ है, जनजीवन मगर्ने जसविन मगर्ने है, जनजीवन भनेछु होइन जसविन. त्यसपछि नमस्कार भन्नुहुन्छ माया लामा हुनुहुन्छ. त्यसै गरी हुनुहुन्छ है शुक्रराज रसाइली हुनुहुन्छ, लेख्नु भएको छ, हेलो हजुर नमस्कार, सांगीतिक अभिवादन, म पाँच हिल्याङ घर भइहाल फिल्म चार डब्ल्यू चोकको शुक्रराज रसाइली निर्देश हो. अब बज्ने गीत मार्फत साथीभाइलाई समर्पण गर्नुपर्दा सम्पूर्ण साथीहरूलाई चाहिँ सम्झेको छु भन्नुभएको छ. नमस्कार भन्नुभएको छ जसमान सञ्जमान वाइबा हुनुहुन्छ है. त्यसै गरी अर्को कमेन्ट पनि लिन्छु. राज लामा हुनुहुन्छ, लेख्नु भएको छ, हेलो दिदी म केटीएमबाट सुन्दैछु, म राजकुमार लामा, असल साथीको लागि चाहिँ नम्बर भन्नुभएको है. राज लामाले यदि उहाँसँग साथी बन्न चाहनुहुन्छ भने 9746569999 चाहिँ तपाईँले उहाँसँग साथी बन्न सक्नुहुनेछ. त्यसै गरी नमस्ते बागमती प्रदेश 3 सुन्दैछु भन्नुभएको छ रामजी घिमिरे हुनुहुन्छ. त्यसै गरी लेख्नु भएको छ केल्भिन केन खस छेत्री, लेख्नु भएको छ, हेलो हजुर नमस्ते नमस्कार, म यता काभ्रे बेक्सिमलेबाट कविराजजी सी, म साथी बनाउनका लागि चाहिँ मेरो कन्ट्याक्ट नम्बर भन्नुभएको छ है. यसो कन्ट्याक्ट नम्बर चाहिँ भन्नुभएको छ साथीले, तर उहाँको कन्ट्याक्ट नम्बर नै छ होइन है. तर त्यस्तो खालको कन्ट्याक्ट नम्बर चाहिँ तपाईँ नछोड्नु होला, तपाईँलाई छोड्नु मन छैन भने नछोड्नु होला होइन. तर तपाईँले त्यस्तो खाली उ चाहिँ नगर्नु होला है त साथीहरू भन्छु, किनकि होइन जब तपाईँलाई साथी बनाउनु मन छैन भने चाहिँ कन्ट्याक्ट नम्बर छोड्नुपर्छ भन्ने छैन. तपाईँलाई गीत संगीतहरू रोजाइमा पार्न सक्नुहुनेछ. यसरी चाहिँ यो होइन जति पनि स्टार स्टार स्टार स्टार स्टार गर्नुभएको छ त्यस्तो नगर्नु होला है साथीहरू. त्यसै गरी बिरे लामा हुनुहुन्छ, हेलो दिदी हजुरको खाजा भयो भन्नुभएको छ, काठमाडौँ लामा टार लेख्नु भएको छ है, म पनि सुन्दैछु रेडियो दिदी जीवन साथीको लागि नम्बर भन्नुभएको छ. बिरे लामाजीसँग चाहिँ अब कोही साथीहरू जीवन साथीको नाता गाँच्न चाहनुहुन्छ भने चाहिँ उहाँले नम्बर छोड्नु भएको छ 9746 2863 43 चाहिँ तपाईँ उहाँसँग साथी बन्न सक्नुहुनेछ. मिस यु अल माई फ्रेन्ड भन्नुभएको छ अम्बिका मगर हुनुहुन्छ. त्यसै गरेर मिस यु अल भन्नुभएको छ सन्ध्या लिम्बू हुनुहुन्छ. त्यसै गरेर हुनुहुन्छ है रेजिना एम टी मगर हुनुहुन्छ, लेख्नु भएको छ, हेलो दिदी नमस्ते नमस्कार, के छ दिदी हजुरको खबर, सन्चै हुनुहुन्छ नि दिदी, म पनि सुन्दैछु केटिएम बाटो रेजिना मोक्तान भन्नुभएको छ है. अनि लिइहाले अर्को कमेन्ट, नमस्ते गुड आफ्टरनुन एन्ड हाउ आर यु एन्ड ब्युटिफुल वर्क एन्ड ब्युटिफुल भोइस एन्ड इट्स मे, लेख्नु भएको छ दिया लामा एन्ड अल नेपाल, हाल नेपाल टु कुवेत एन्ड अल फ्रेन्ड्स एन्ड सी यु अगेन एन्ड टेक केयर एन्ड बाई भन्नुभएको छ है. हुनुहुन्छ दिया लामा, सो उहाँलाई पनि होइन कमेन्ट गर्नुभएको थियो. मिस यु अल फ्रेन्ड भन्नुभएको छ आशिका तामाङ हुनुहुन्छ है. सञ्चालिका अञ्जुजी नमस्कार, गुड आफ्टरनुन, सुन्दैछु उदयपुर चौनापा 8 राई टोल चोकबाट फेसबुक लाइभमा रेडियो एलम्बा एफएमलाई. आउँदै गरेको दशैं तिहार छठ पर्वको अवसरमा हार्दिक मंगलमय शुभकामना दिन चाहन्छु भन्नुभएको छ है. त्यसै गरी लेख्नु भएको दिया लामाले फेरि पनि नम्बर छोड्नु भएको छ है. तपाईँ उहाँसँग साथी पनि बन्न सक्नुहुनेछ, उहाँ चाहिँ एकदमै असल साथीको खोजीमा हुनुहुन्छ अरे होइन. उहाँले चाहिँ आफ्नो वाट्सएप नम्बर दिनुभएको छ. यदि तपाईँ अब दिया लामाजीसँग साथी बन्न चाहनुहुन्छ भने चाहिँ तपाईँले चाहिँ वाट्सएपमा चाहिँ उहाँसँग साथी बन्नु होला है. प्लस 9655063645 है. प्लस 9655063645. त्यसै गरी अर्को नम्बर रहेको छ प्लस 9656097052 है. प्लस 9656097052. त्यसै गरी 521 माध्यमद्वारा चाहिँ तपाईँ उहाँसँग साथी बन्न सक्नुहुनेछ. मीडिया प्रेमी राय अनिसा हुनुहुन्छ, मिस यु अल माई फ्रेन्ड, इन्जोय द सङ
मै भोजपुरबाट मिडिया प्रेमी रायनिसा भन्नुभएको छ है। त्यसै गरी कल्पना तामाङ हुनुहुन्छ, हेलो दिदी नमस्ते, सन्चै हुनुहुन्छ, म पनि सुन्दैछु है त, नयाँ साथीको लागि नम्बर भन्नुभएको छ है। यदि कल्पनाजीसँग साथी बन्न चाहनुहुन्छ भने तपाईँले उहाँको नम्बर टिप्नुहोला 98085333386 98085333386 को माध्यम हुँदै कल्पनाजीसँग तपाईँ साथी बन्न सक्नुहुनेछ, असल साथीको भूमिका निर्वाह गर्न सक्नुहुनेछ। त्यसै गरी आरोज कोइराला हुनुहुन्छ, लेख्नु भएको छ, हेलो दिदी नमस्कार, म स्याउले घर भए हाल सुन्दै साउदीदेखि सुन्दैछु है भन्नुभएको छ। हुनुहुन्छ आरोज कोइराला, साउदीदेखि सुन्दै हुनुहुँदो रहेछ है, यसो खुसी लाग्यो सुनेर साथ दिनुभएकोमा, यहाँलाई धेरै धेरै धन्यवाद भन्छु। यसै गरी तपाईँहरू पनि जोडिन सक्नुहुनेछ यो व्यवसायमा, फोन डायल गरेर आउनुहोला। हामी पनि कार्यक्रमको लगभग अन्तिममा छौँ, एकजना साथीको लागि फोन कल दिन्छौँ अनि त्यसपछि आजको लागि हामी पनि बाहिरिन्छौँ। यदि तपाईँ साथी बनाउन इच्छुक हुनुहुन्छ अथवा साथी बनाउन चाहनुहुन्न भनेदेखि तपाईँले कार्यक्रममा फोन गरेर होइन गीत नेपाली चलचित्रको गीतलाई आफ्नो रोजाइमा पार्न सक्नुहुनेछ, सुन्न सक्नुहुनेछ है, आउँदै गर्नुहोला भन्छु। नम्बर एकदमै खुला छ है त, यो दिउँसोको समय छ, मौसमको कुराकानी गर्नुपर्दा एकदमै यतातिर चाहिँ बिहानी पख चाहिँ अलिअलि घाम लागेको थियो है, अब अहिले चाहिँ धामाधुम्म भएर फेरि पानी पला पला जस्तै भइरहेको छ, जहाँ हुनुहुन्छ जस्तो अवस्थामा हुनुहुन्छ एकदम केयरफुल भएर बस्नुहोला, आफ्नो केयर गर्नुहोला, आफ्नो ख्याल गर्नुहोला पनि भन्छु सम्पूर्ण साथीहरूलाई होइन। त्यसै गरेर चौबिसै अब समय रहँदासम्म सामाजिक सञ्जालहरूतिर पनि जोडिराख्नुहोला, रेडियोहरू सुन्नुहोला, टिभीहरू टेलिभिजनहरू हेर्नुहोला होइन, सतर्क रहनुहोला पनि भन्छु सम्पूर्ण साथीहरूलाई। त्यस्तो भन्दै अब चाहिँ हामी पनि कार्यक्रमको अन्तिम क्षणमा आइसकेका छौँ, लगभग आजको लागि निर्धारित समय काट्न होइन नेटो काट्न आँटिसकेको छ। व्यवसायमा जति पनि साथीहरूले फोन गरेर सहभागिता जनाउनुभयो यहाँ सम्पूर्ण साथीहरूलाई धन्यवाद पनि भन्छु, जति पनि साथीहरूले गीत संगीत रोज्नुभयो यहाँलाई पनि धन्यवाद, जति पनि साथीहरू आज साथी बनाउँदै हुनुहुन्छ यहाँलाई पनि धन्यवाद, असल साथी बन्नुहोला, तपाईँले सोचेको चाहेको साथी पाउनुहोला, पाओस् हाम्रो पनि कामना होइन। अनि प्राविधिक कक्षमा रहेर साथ दिनुभयो मित्र राघव तामाङलाई पनि धन्यवाद, एक घण्टा अवधिभर उकाली ओह्राली भन्जाङ अनि चौतारी गाउँ बस्ती हुँदै हामीले सुनेर साथ दिनुभयो सम्पूर्ण रेडियो प्रेमी मित्रलाई धन्यवाद भन्दै आजको बसाईबाट म पनि ओझेल पढ्न चाहन्छु, हवस् त नमस्ते, नमस्कार।

0: wait just a minute. We will return back. Return back.
1: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्।
2: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
1: डेंगू रोगको रोकथामका उपायहरू:
2: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
1: घर वरिपरि सफा राख्नुपर्छ। सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
2: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
1: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
2: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
3: फेयरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
4: दाई तीन चार दिनदेखि हेर्नु न ज्वरो आउँछ, खाना पटक्कै मन लाग्दैन, हात खुट्टा जिउ कटकटी दुख्छ, कुनै एउटा पेन किलर दिनुहोस् न।
5: ओहो, तपाईँको लक्षण सुन्दा त डेङ्गु रोगै भएछ त है। यो अवस्थामा औषधि खाने भए सिटामोल बाहेक अरू पेन किलर बिल्कुलै खानु हुँदैन।
4: किन?
5: डेङ्गु रोगमा यस्तो औषधिले झन् चिकित्सा बनाउँछ नि। बरु नजिकैको स्वास्थ्य संस्थामा डेङ्गु परीक्षण गराउन गइहाल्नुहोस् अनि स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि सेवन गर्न मिल्छ नि।
4: अनि दाजु, यो डेङ्गु ज्वरो चाहिँ के हो? डेङ्गु डेङ्गु सुन्छु, यो कसरी लाग्छ?
5: डेङ्गु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो नि। यो रोगबाट बच्नको लागि लामखुट्टेको टोकाईबाट बच्नु नै उत्तम उपाय हो। त्यसैले घरभित्र बाहिर वरिपरि ससाना खाल्डा खुल्डीहरू छन् भने पुर्न पर्छ। पानी जम्ने भाँडा, टायर, बट्टा, बोतल, गमलाको प्लेटमा आदिमा पानी जम्न दिनु हुँदैन। र यदि हामीलाई कुनै कारणले पानी जम्मा गर्नुपर्ने भएमा कम्तीमा हप्ताको एक पटक पानी फेर्ने गर्नुपर्छ। अनि यो लामखुट्टेले साँझ बिहान तथा दिनको समयमा बढी टोक्ने हुनाले लामो बाहुला भएको लुगा लगाउने अनि दिउँसो अथवा राति जति बेला पनि झुल लगाउने गरेमा यो रोग लाग्नबाट बच्न सकिन्छ नि।
4: ए, लामखुट्टेको टोकाईबाट चाहिँ बच्नु पर्यो।
5: याद गरौ, डेङ्गु रोगको लक्षण देखिएमा सिटामोल बाहेक अन्य औषधि स्वास्थ्य कर्मी सल्लाह बिना प्रयोग नगरौ।
3: फेयरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
6: अलगोरु हल बाँधेर कतासम्मको यात्रा हो मित्र?
7: मित्र, छ्यासो लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त।
6: ए आमा हो, साङ्लो बरु बनेपा नै पुग्नु पर्ने, विशेष काम चाहिँ के छ नि?
7: किन हुनु नि मेरो भाइ, टाइम मात्र लगाएर भएन नि। अब सुट प्यान्ट सिलाउन बनेपातिर चाहिँ लागे है म।
6: राम राम राम राम राम, अब भो त यति कामको लागि यदुमसँगले बनेपा नै जानु पर्छ त। हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि।
7: अघि नै भन्नु पर्दैन त मेरो भाइ, के कस्तो सुविधा छ भनिहालौँ त।
8: हजुर, यहाँ बिहे, छेवर, सरकारी गैर सरकारी कर्मचारीको ड्रेस, कलेज र विद्यार्थीहरूको ड्रेस, दौरा सुरुवाल, रेडीमेड कपडा पाउनुका साथै राम्रो आकर्षक सिलाइ पनि गरिन्छ। तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाइ पनि गरिन्छ।
9: स्थान राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर, चौतारा बजार कुबिन्डी चोकको अगाडि लाली गुराज फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि।
8: प्रोप्राइटर राजेश परियार, सम्पर्क नम्बर
10: 9849913327।
11: सेवा बुक स्टोर, चौतारा 5, सिन्धुपाल्चोक।
12: हाम्रा सेवाहरू:
1: स्टेशनरीका सम्पूर्ण सामानहरू,
12: फोटोकपी प्रिन्ट,
1: कलर प्रिन्ट,
12: पीवीसी आईडी कार्ड,
1: सबै प्रकारका खेलकुद सामग्रीहरू,
12: सबै तहको तथा विभिन्न पुस्तकहरू,
1: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू,
12: ट्रफी,
1: मायाको चिनो,
12: मेडल,
1: फ्रेम,
12: जर्सी सेटहरू तथा प्रिन्ट,
1: सब्लिमेसन प्रिन्ट,
12: जर्सी प्रिन्ट,
1: कस्टमाइज कप प्रिन्ट,
12: मेडल फोटो प्रिन्ट।
1: प्रोप्राइटर
12: प्रकाश श्रेष्ठ
1: सेवा स्टेशनरी एन्ड सप्लायर्स
12: कन्ट्याक्ट नम्बर 9841924274।
10: एबा चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ, होइन के को खोजीमा हुनुहुन्छ बा?
13: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछ हो नानी।
10: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजारसँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेठा रत्न साके ज्यासल सुनचारी पसल छँदैछ नि।
12: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य 011-620-51 9841-5167-84 चौताराको पुरानो बजार कृष्ण मन्दिर सँगै।
14: Lambu FM

0: Time check. It's 3 PM.
1: अहिले दिउँसोको 3 बजेको छ।

Elembu FM 89.6 MHz. हेलम्बु एफएम 89.6 मेगाहर्ज मा अब तपाई सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

0: नमस्कार, दिउँसो 3 बजेको हेलम्बु खबरमा स्वागत छ। शुरूमा हेलम्बु खबरका मुख्य शीर्षकहरू। जिरीमा एक शिक्षकमा कोरोना संक्रमण, ठूलो पातलमा फैलियो भाइरल इन्फ्लुएन्जा। बाढ़ीका कारण अझै 3,867 जना बेपत्ता। लगातारको वर्षाले सुस्तामा डुबान 29 जनाको सकुशल उद्धार। संयुक्त संघको महासभामा सहभागी भएर प्रधानमन्त्री बालेन शाह आज स्वदेश फर्किँदै। पछिल्लो 24 घण्टामा कास्कीको 85 मा सबैभन्दा बढ़ी वर्षा। पाकिस्तानको बलुकिस्तानमा सैन्य कार्यवाहीमा 16 जना मारिए। र एसियाली खेलकुद क्रिकेटमा क्वार्टर फाइनलमा नेपाल र श्रीलंका बीच प्रतिस्पर्धा हुने। हेलम्बु खबर विस्तारमा। दोलखाको जिरी नगरपालिकामा कोरोना संक्रमण देखिएको छ। जिरी नगरपालिका 9 ठूलो पातल स्थित एक विद्यालयको शिक्षकमा कोरोना भाइरस COVID-19 संक्रमण पुष्टि भएको हो। काठमाडौँ गएर फर्किए लगतै बिरामी परेकी शिक्षिकाको स्वास्थ्य परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएको जिरी नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ। संक्रमित शिक्षिकालाई आइसोलेसनमा राखिएको र थप व्यक्तिमा संक्रमण हुन नदिन उच्च सतर्कता अपनाइएको स्वास्थ्य शाखा प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत केशव दाहालले जानकारी दिनुभयो। केही दिन अघि ठूलो पातलको एक विद्यालयमा शिक्षक र विद्यार्थीहरूमा एकैसाथ ज्वरो आएपछि 2 दिन विद्यालय बन्द गरिएको थियो। त्यसपछि पुगेको स्वास्थ्य कर्मीको टोलीले 7 जनाको नमूना संकलन गरी परीक्षणका लागि पठाइएकोमा 6 जनाको पोजिटिभ रिपोर्ट आएको थियो। तीमध्ये 1 जना COVID-19 र 5 जनामा भाइरल इन्फ्लुएन्जा पोजिटिभ देखिएको थियो। अब राष्ट्रिय खबर। प्रधानमन्त्री बालेन्द्र शाह बालेन संयुक्त राष्ट्रसंघको 81 महासभामा सहभागी भएर आज स्वदेश फर्किरहे हुनुहुन्छ। महासभामा सहभागी हुन प्रधानमन्त्री शाह मंगलबार साँझ अमेरिका प्रस्थान गर्नुभएको थियो। उहाँले 8 गते महासभालाई सम्बोधन गर्नुभएको थियो। महासभामा सहभागी हुने क्रममा प्रधानमन्त्री शाहले विभिन्न देशका प्रतिनिधि तथा अन्तर्राष्ट्रिय समुदायका प्रतिनिधिसँग भेटवार्ता समेत गर्नुभएको थियो। महासभामा उहाँले नेपालको प्राथमिकता र अन्तर्राष्ट्रिय समुदायको सहकार्यबारे आफ्नो धारणा राख्नुभएको थियो। महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले नेपालमा हालै आएको भोटेकोशी त्रिशुली बाढ़ीलाई जलवायु परिवर्तनले निम्ताएको संकटको उदाहरणका रूपमा प्रस्तुत गर्नुभएको थियो। उहाँले हिमाली क्षेत्रमा बढ़दो जोखिमप्रति अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गराउँदै जलवायु संकट सृजना गर्न कम योगदान गरेका नेपाल जस्ता देशले त्यस्तो ठूलो मूल्य चुकाइरहेको बताउनु भएको छ। प्रधानमन्त्री शाहले जलवायु न्यायलाई आर्थिक सहयोगमा मात्रै सीमित गर्न नहुने धारणा राख्नु भएको थियो। जलवायु न्याय केवल पैसाको विषय होइन, यो वितरणात्मक न्याय र प्रतिगात्मक न्यायको विषय हो भन्दै उहाँले जलवायु संकटको लागत कसले बेहोर्ने र कसको आवाज सुनिने भन्ने प्रश्न महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले हिमाली समुदाय, साना टापु राष्ट्र, भूपरिवेष्टित तथा अति कम विकसित देश तथा भावी पुस्ताका आवाजलाई पनि अन्तर्राष्ट्रिय निर्णय प्रक्रियामा समान महत्वपूर्ण दिनुपर्ने बताउनुभयो। नेपाल चीन सीमानालको लेन्दे खोला हुँदै भोटेको सीमा बाढ़ी आएको 1 महिना बित्दै अझै 3,867 जना बेपत्ता रहेका छन्। बाढ़ीमा परेर 330 विदेशी नागरिक, रसुवाका 1,701 र रसुवा बाहिरका 1,836 नागरिक बेपत्ता भएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ। बाढ़ीपछि विदेशी 89 र 1,372 जना गरी 1,461 जनाको उद्धार गरिएको छ। जिल्लाभर 6 स्थायी आश्रय स्थलमा 213 जना रहेको जिल्ला प्रशासन कार्यालय रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव प्रसाद अधिकारीले बताउनु भएको छ। बाढ़ीका कारण बैंक तथा वित्तीय संस्था, 15 जलविद्युत आयोजना, 8 सरकारी तथा सार्वजनिक निकाय, 31 पेट्रोल पम्प, 1 सड़क, 41 किमी पक्की पुल, 6 बेली ट्रस्ट बेली ब्रिज र 8 झोलुङ्गे पुल, 10 आर्क पुल एउटा पूर्ण रूपमा क्षति भएको छ। गाउँपालिकाका अनुसार जिल्लाभर 1,349 घर पूर्ण रूपमा क्षति भएको प्रारम्भिक तथ्याङ्क रहेको छ। पश्चिम नवलपरासीको सुस्त गाउँपालिकामा डुबानमा परेका 29 जनाको सकुशल उद्धार गरिएको छ। पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका पाँचमा नारायण नदीको बाढ़ीले बस्ती डुबानमा पारेपछि सशस्त्र प्रहरीले 19 जनाको सकुशल उद्धार गरेको हो। केही दिन अघि परेको अविरल वर्षाका कारण नारायण नदीको बहाव बढ़ेपछि सुस्तामाथि थारूटोलमा पानी फसेको थियो। बस्तीमा पानी पसेपछि सशस्त्र प्रहरी बल नेपाल बीओपी सुस्ताबाट उद्धार टोली परिचालन गरिएको थियो। सशस्त्र प्रहरी निरीक्षक मनोज कार्कीको कमाण्डमा खटिएको 21 जनाको टोलीले डुबानमा परेका 29 जनाको स्थानीय उद्धार गरिरहेका छन्। पछिल्लो 24 घण्टामा कास्कीको 85 क्षेत्रमा सबैभन्दा बढ़ी 189 मिलिमिटर वर्षा भएको छ। जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका अनुसार पाल्पाको अर्चलेमा 172 मिलिमिटर, गुल्मीको भारसेमा 170.8 मिलिमिटर, म्याग्दीको कुहुनमा 165.2 मिलिमिटर तथा दहाङमा 161 मिलिमिटर वर्षा मापन भएको छ। अहिले कैलालीको भजनी गण्डकी विमानस्थल, म्याग्दीको बेनी पर्वतको कार्की निनेटा, पाल्पाको अर्चले, स्याङ्जाको पाँचमूल वर्षा भइरहेको मापन केन्द्रले जनाएको छ। पाकिस्तानको दक्षिण पश्चिमी बुल्चिस्तान प्रान्तमा पछिल्लो 48 घण्टामा भएका छुट्टा छुट्टै सैन्य कार्यवाहीमा 16 आतंकवादी मारिएको पाकिस्तानी सेनाले जनाएको छ। सेनाको संचार शाखा अन्तर सेवा जनसम्पर्क विभागका अनुसार प्रान्तीय राजधानी क्वेटा नजिकैको सावान क्षेत्रमा आतंकवादीहरूले आश्रयस्थललाई लक्षित गरी गराएको कार्यवाहीमा 5 मारिएका थिए। घटनास्थलबाट हतियार, गोलीगठा तथा विस्फोटक पदार्थ समेत बरामद गरिएको सेनाले जनाएको छ। अब खेलकुदको खबर। नेपाल राष्ट्रिय क्रिकेट टोलीले 20 संस्करणको एसियाली खेलकुद अन्तर्गत क्रिकेटको क्वार्टर फाइनलमा स्थान बनाएको छ। नेपालले समय विजेताको हैसियतमा क्वार्टर फाइनलमा स्थान बनाएको हो। नेपालले समय चरणमा अफगानिस्तानलाई 5 विकेटले हराउँदा आयोजक जापानसँग वर्षाका कारण खेल रोकिएपछि अंक बढ़ेको हो। नेपालले अब क्वार्टर फाइनलमा श्रीलंका विरूद्ध खेल्नेछ। नेपाल र श्रीलंका बीचको खेल मंगलबार हुने तालिका रहेको छ। हेलम्बु खबरको अन्तिममा छौं। विदा हुनु पहिला हेलम्बु खबरका मुख्य मुख्य शीर्षकहरू। जिरीमा 1 शिक्षकमा कोरोना संक्रमण, ठूलो पातलमा फैलियो भाइरल इन्फ्लुएन्जा, बाढ़ीका कारण अझै 3,867 जना बेपत्ता। लगातारको वर्षाले सुस्तामा डुबायन 29 जनाको सकुशल उद्धार, संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री बालेन शाह स्वदेश फर्किँदै। पछिल्लो 24 घण्टामा कास्कीको 85 सबैभन्दा भारी वर्षा, पाकिस्तानको बुल्चिस्तानमा सैन्य कार्यवाहीमा 16 मारिए। र एसियाली खेलकुद क्रिकेट क्वार्टर फाइनलमा नेपाल र श्रीलंका बीच प्रतिस्पर्धा हुने। दिउँसो 3 हेलम्बु खबर सकिएको छ। अर्को खबर लिएर साँझ 6 उपस्थित हुनेछौं। एतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई धन्यवाद दिँदै मलाई पनि विदा दिनुहोस्। नमस्कार।
1: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
2: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता

0: महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
1: दाई, तीन चार दिनदेखि हेर्नु न, ज्वरो आउँछ, खाना पटक्कै मन लाग्दैन, हात खुट्टा जिउ कटकटी दुख्छ, कुनै एउटा पेन किलर दिनुहोस् न।
2: ओहो, तपाईँको लक्षण सुन्दा त डेङ्गु रोगै भएछ त है। यो अवस्थामा औषधि खाने भए सिटामोल बाहेक अरू पेन किलर बिल्कुलै खानु हुँदैन।
1: किन?
2: डेङ्गु रोगमा यस्तो औषधिले झन् चिकित्सा बनाउँछ नि। बरु नजिकैको स्वास्थ्य संस्थामा डेङ्गु परीक्षण गराउन गइहाल्नुहोस् अनि स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि सेवन गर्न मिल्छ नि।
1: अनि दाजु, यो डेङ्गु ज्वरो चाहिँ के हो? डेङ्गु सुन्छु, यो कसरी लाग्छ?
2: डेङ्गु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो नि। यो रोगबाट बच्नको लागि लामखुट्टेको टोकाईबाट बच्नु नै उत्तम उपाय हो। त्यसैले घरभित्र बाहिर वरिपरि ससाना खाल्डा खुल्डीहरू छन् भने पूर्ण पर्छ। पानी जम्ने भाँडा, टायर, बट्टा, बोतल, गमलाको प्लेटमा आदिमा पानी जम्न दिनु हुँदैन। र यदि हामीलाई कुनै कारणले पानी जम्मा गर्नुपर्ने भएमा कम्तीमा हप्ताको एक पटक पानी फेर्ने गर्नुपर्छ। अनि यो लामखुट्टेले साँझ बिहान तथा दिनको समयमा बढी टोक्ने हुनाले लामो बाहुला भएको लुगा लगाउने अनि दिउँसो अथवा राति जति बेला पनि सुत्नुपर्दा झुल लगाउने गरेमा यो रोग लाग्नबाट बच्न सकिन्छ नि।
1: ए, लामखुट्टेको टोकाईबाट चाहिँ बच्नु पर्यो।
2: याद गरौँ, डेङ्गु रोगको लक्षण देखिएमा सिटामोल बाहेक अन्य औषधि स्वास्थ्य कर्मी सल्लाह बिना प्रयोग नगरौँ।
0: खेरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
3: एबा, चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ, होइन? के को खोजीमा हुनुहुन्छ बा?
4: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक, भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछौ नानी।
3: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजारसँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो, विश्वासिलो, भरपर्दो, बेखा रत्न साके ज्यासल सुनचारी पसल छँदैछ नि।
5: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य, 011-620-51, 98-41-51-67-84, चौतारको पुरानो बजार कृष्ण मन्दिर सँगै।
6: यति बेला तपाईँ सुन्दै हुनुहुन्छ फिल्म 89.6 मेगाहर्ज।

0: இளம்பு பிரேக் டைம்.
1: ओइलीके पार ओइ मित्र ये रुमसले अलगोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा हो मित्र
2: मित्र छ्यास लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त
3: ए आमा हो साङ्गो बरु बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि
2: अबै किन हुनु नि मेरो भाइ टाइम मात्र लगाएर भएन नि अब सुट पॉइंट सिलाउन बनेपातिर चाहिँ लागे है म
1: राम राम राम राम राम अब भो त यति कामको लागि यहाँले बनेपा नै जानु पर्छ त हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि
2: अघि नै भन्नु पर्दैन त मेरो भाइ के कस्तो सुविधा छ भनिहालौँ त
4: हजुर यहाँ बिहे छेवार सरकारी गैर सरकारी कर्मचारीको ड्रेस कलेज र विद्यार्थीहरूको ड्रेस दौरा सुरुवाल रेडीमेड कपडा पाउनका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ
0: स्थान राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर चौतारा बजार कुबिन्डे चोकको अगाडि लाली गुराज फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि
4: प्रोप्राइटर राजेश परियार सम्पर्क नम्बर
5: 9849 23

0: व्यवस्थापन बोर्ड।
1: नेपालको संविधान 2072 अनुसार नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौम सत्ता सम्पन्न, संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो। भन त विद्यार्थी भाइ बहिनीहरू, नेपाल कस्तो राज्य हो रे?
2: संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य
1: हो। संघीयता हाम्रो संविधानको मुख्य विशेषता हो। विकास भन त संघीयताले परिकल्पना गरेको राज्य व्यवस्था कस्तो हो?
3: संघ, प्रदेश र स्थानीय तह गरी 3 तहको सरकार रहने व्यवस्था छ सर।
1: हो, अनि यो तिनै तहका सरकारका आफ्नै विशेषता र अधिकार पनि छन्। नेपालमा पहिलो पटक प्रदेश सरकारको व्यवस्था गरिनु यो संविधानको सबैभन्दा प्रमुख विशेषता हो। अनि यो प्रदेशको अधिकार संविधानमा कहाँ उल्लेख गरिएको छ?
4: संविधानको अनुसूची 6 प्रदेशको एकल अधिकारको सूची छ। त्यस्तै अनुसूची 7 संघ र प्रदेशको साझा अधिकारको सूची छ र अनुसूची 9 भने संघ, प्रदेश र स्थानीय सरकारको साझा अधिकारको सूची छ सर।
1: संघ, प्रदेश र स्थानीय तहको सम्बन्धलाई कसरी व्यवस्था गरिएको छ संविधानमा? सबैजनाले एकै स्वरमा भन त,
2: संघ,

0: सबल र सक्षम प्रदेशले विकास र समृद्धि सुनिश्चित गरी जनताको अधिकार स्थापित गर्छ।
1: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
2: के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
3: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
2: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागरचोकगढी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अङ्कित श्रेष्ठ 98 41 057 105।
4: हेलम्बु FM 89.6 MHz।

0: wait just a minute. We will return back. Return back.
1: बा
2: हजुर बुहारी,
1: ग्रिल मेसिन, फर्निचर का मेसिन, ट्रैक्टर का पार्ट्सहरु चाहिए थियो, लिन पठाउनु भएको छ का जानी होला?
2: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि। सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइज छँदैछ नि। ट्रैक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पार्ट पुर्जा फेर्ने एउटै मात्र पसल त्यही घले इन्टरप्राइज त हो नि। हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्रैक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिंग वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठीक अगाडि। प्रोप्राइटर नारायण घले। मोबाइल 9843940667 र 9818779908। मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस।
3: New Arunico Hotel and Restaurant Private Limited. Restaurant Private Limited. Chautara Sangatsu Gadi Nagarpalika 5 Sindhupalcho. Our services: deluxe room with AC, hot and cool water, LED TV, seminar hall, restaurant and bar, free Wi-Fi, parking area, familiar and joyful environment. Customer satisfaction is our conjugance. New Arunico Hotel and Restaurant Private Limited. Chautara Sangatsu Gadi Nagarpalika 5 Sindhupalcho. Email hotelaruniku@gmail.com. Contact 011-620-326-9860-982293. New Aruniku Hotel and Restaurant Private Limited, Chautara Shankar Subhari Nagarpalika 5, Sindhupalcho.
4: दाई, तीन चार दिनदेखि हेर्नु न, ज्वरो आउँछ, खाना पटक्कै मन लाग्दैन, हात खुट्टा जिउ कटकटी दुख्छ, कुनै एउटा पेन किलर दिनुहोस् न।
5: ओहो, तपाईँको लक्षण सुन्दा त डेङ्गु रोगै भएछ है। यो अवस्थामा औषधि खाने भए सिटामोल बाहेक अरू पेन किलर बिल्कुलै खानु हुँदैन।
4: किन?
5: डेङ्गु रोगमा यस्तो औषधिले झन् चिकित्सा बनाउँछ नि। बरु नजिकैको स्वास्थ्य संस्थामा डेङ्गु परीक्षण गराउन गइहाल्नुहोस् अनि स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि सेवन गर्न मिल्छ नि।
4: अनि दाजु, यो डेङ्गु ज्वरो चाहिँ के हो? डेङ्गु डेङ्गु सुन्छु, यो कसरी लाग्छ?
5: डेङ्गु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो नि। यो रोगबाट बच्नको लागि लामखुट्टेको टोकाईबाट बच्नु नै उत्तम उपाय हो। त्यसैले घरभित्र बाहिर वरिपरि ससाना खाल्डा खुल्डीहरू छन् भने पुर्न पर्छ। पानी जम्ने भाँडा, टायर, बट्टा, बोतल, गमलाको प्लेटमा आदिमा पानी जम्न दिनु हुँदैन। र यदि हामीलाई कुनै कारणले पानी जम्मा गर्नुपर्ने भएमा कम्तीमा हप्ताको एक पटक पानी फेर्ने गर्नुपर्छ। अनि यो लामखुट्टेले साँझ बिहान तथा दिनको समयमा बढी टोक्ने हुनाले लामो बाहुला भएको लुगा लगाउने अनि दिउँसो अथवा राति जति बेला पनि सुत्नुपर्दा झुल लगाउने गरेमा यो रोग लाग्नबाट बच्न सकिन्छ नि।
4: ए, लामखुट्टेको टोकाईबाट चाहिँ बच्नु पर्यो।
5: याद गरौ, डेङ्गु रोगको लक्षण देखिएमा सिटामोल बाहेक अन्य औषधि स्वास्थ्य कर्मी सल्लाह बिना प्रयोग नगरौ।
6: खेरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
7: This is LMWFM 89.6 MHz. 89.6.

0: Time check. It's 5 p.m.
1: अहिले साँझको 5 बजेको छ।

0: प्यारा भाइ बहिनी हो, आज हामी सबैजना मिलेर क देखि ज्ञ सम्म पढ्न सिक्छौ है।
1: हुन्छ
0: ल, अब पढ्न सुरु गरौ है त।
1: हुन्छ
0: क
1: क
0: क बाट कलम,
1: क बाट कलम,
0: ख
1: ख
0: ख बाट खरायो,
1: ख बाट खरायो,
0: ग
1: ग
0: ग बाट गमला,
1: ग बाट गमला,
0: घ
1: घ
0: ग बाट घर,
1: घ बाट घर,
0: ङ
1: ङ
0: ङ बाट नाक थुप्ली,
1: ङ बाट नाक थुप्ली, ङ
0: स्याबास। क बाट ङ सम्म जाने होइन त,
1: जाने हो मिस।
0: रिहान, क देखि ङ सम्म उदाहरण सहित भन त।
2: क कलम, ख खरायो, ग गमला, घ घर, ङ नाका थप्ली, ङ
0: स्याबास। ल, अब च बाट य सम्म पढौ है त।
1: हुन्छ मिस।
0: च
1: च
0: च बाट चरा,
1: च बाट चरा,
0: छ
1: छ
0: छ बाट छाता,
1: छ बाट छाता,
0: ज
1: ज
0: ज बाट जहाज,
1: ज बाट जहाज,
0: झ
1: झ
0: झ बाट झरना,
1: झ बाट झरना,
0: य
1: य
0: य बाट गुरुसिङ्गे, य
1: य बाट गुरुसिङ्गे, य
0: स्याबास। च बाट य सम्म सबैजनाले जान्यौ हैन त,
1: जान्यौ मिस।
0: अर्णव, च देखि य सम्म उदाहरण सहित भन त।
3: च चरा, छ छाता, ज जहाज, झ झरना, य गोरुसिङ्गे, य
0: स्याबास। ल, अब ट बाट अण सम्म पढौ है त।
1: हुन्छ मिस।
0: ट
1: ट
0: ट बाट टपरी,
1: ट बाट टपरी,
0: ठ
1: ठ
0: ठ बाट ठग,
1: ठ बाट ठग,
0: ड
1: ड
0: ड बाट डमरु,
1: ड बाट डमरु,
0: ढ
1: ढ
0: ढ बाट ढक,
1: ढ बाट ढक,
0: अड
1: अड
0: अड बाट तीन धर्के, अड
1: अड बाट तीन धर्के, अड।
0: स्याबास, सबै जनाले बुझ्यौ हैन त।
1: बुझ्यौ मिस।
0: एनरिक, ट देखि अण सम्म उदाहरण सहित भन त।
4: ट टपरी, ठ ठग, ड डमरु, ध ढकनी, अण तीन धर्के, अण।
0: स्याबास। हो, अब त देखि न सम्म पढ्ने है त।
1: हुन्छ मिस।
0: त बाट तबेला,
1: त बाट तबेला,
0: थ
1: थ
0: थ बाट थर्मा,
1: थ बाट थर्मा,
0: द
1: द
0: द बाट दमकल,
1: द बाट दमकल,
0: ध
1: ध
0: ध बाट धनुष,
1: ध बाट धनुष,
0: न
1: न
0: न बाट नरिवल,
1: न बाट नरिवल।
0: हो, सबैजनाले बुझ्यौ हैन त।
1: बुझ्यौ मिस।
0: आशिका, त देखि न सम्म उदाहरण सहित भन त।
5: त तबेला, थ थर्मस, द दमकल, ध धनुष, न नरिवल।
0: स्याबास। ल, फेरि प बाट म सम्म पढौ है त।
1: हुन्छ मिस।
0: प
1: प
0: प बाट परेवा,
1: प बाट परेवा,
0: फ
1: फ
0: फ बाट फल
1: फ बाट फल
0: ब
1: ब
0: ब बाट बस
1: ब बाट बस
6: भ भ बाट भकारी
1: भ बाट भकारी
0: म
1: म
0: म बाट मकै
1: म बाट मकै
0: प बाट म

0: र
1: र
0: र बाट रथ
1: र बाट रथ
0: ल
1: ल
0: ल बाट लसुन
1: ल बाट लसुन
0: व
1: व
0: व बाट वकिल
1: व बाट वकिल
0: मोटो स
1: मोटो स
0: स बाट शङ्ख
1: स बाट शङ्ख
0: पेट चिरेको स
1: पेट चिरेको स
0: स बाट षड्कोण
1: स बाट षड्कोण
0: पातलो स
1: पातलो स
0: स बाट सलाई
1: स बाट सलाई
0: ह
1: ह
0: ह बाट हलो
1: ह बाट हलो
0: छ
1: छ
0: छ बाट छेत्री
1: छ बाट छेत्री
0: त्र
1: त्र
0: त्र बाट त्रिशूल
1: त्र बाट त्रिशूल
0: ज्ञ
1: ज्ञबाट
0: ज्ञानी
1: ज्ञबाट ज्ञानी
0: स्याबास यदेखि ज्ञसम्म आयो होइन त धौलागिरी क्यासेट सेन्टर।

0: Time check. It's 6 p.m.
1: अहिले साँझको 6 बजेको छ।

Elambu FM 89.6 MHz. हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

नमस्कार, हिलम्ब एफएमबाट प्रसारण भइरहेको साँझ 6 बजेको हिलम्ब खबरमा स्वागत छ। म आइसिंह तामाङ। शुरूमा हिलम्ब खबरका मुख्य शीर्षकहरूबाट। नेपाली कांग्रेसको 15 महाधिवेशनमा आइतमान तामाङद्वारा प्रतिनिधि सभामा उम्मेद्वारीको घोषणा। प्रधानमन्त्री बालिन्द्र शाह राष्ट्रिय संघको महासभामा सहभागी भएर स्वदेश फिर्ता। नेपाली कांग्रेसको महाधिवेशन आज क्षेत्रीय अधिवेशनको जारी। नारायणी नदी खतराको नजिक गण्डक ब्यारेजका सबैवटा ढोका खुलियो। नारायणी पसेपछि नवलपुरका तटीय क्षेत्र जलमग्न। 114 जनालाई सुरक्षित स्थानमा सारियो। पाकिस्तानको बलुचिस्तानमा सैन्य कार्यवाही। 16 जनाको मृत्यु। आईसीसी पुरुष टी20 विश्वकपका लागि भूटानी क्रिकेट टोली अभ्यास खेल खेल्न नेपालमा आइपुग्यो। हेलम्बु खबरको शुरूमा स्थानीय खबर। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत सिन्धुपाल्चोक प्रतिनिधि सभा क्षेत्र नम्बर 2 आइतमान तामाङले केन्द्रीय महाधिवेशन प्रतिनिधिमा खुल्ला पदमा उम्मेद्वारीको घोषणा गर्नुभएको छ। पार्टी संगठनमा लामो समयदेखि सक्रिय तामाङले विभिन्न तहमा निर्वाह गरिएको जिम्मेवारी र कार्यकर्ता संघको सहकार्यलाई आधार बनाउँदै महाधिवेशन प्रतिनिधिको रूपमा अगाडि बढ़ने बताउनु भएको हो। हाल तामाङ मेलम्ची नगरपालिकाका प्रमुख रहेका छन्। यसअघि उहाँले नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर 2 क्षेत्रीय सभापतिको जिम्मेवारी समेत सम्हालिसकेका छन्। 2079 सालको स्थानीय तहमा निर्वाचनमा नेपाली कांग्रेसबाट मेलम्ची नगरपालिकाको प्रमुखमा निर्वाचन भएपछि स्थानीय सरकार सञ्चालनसँगै पार्टी गतिविधिमा समेत सक्रियता देखाउँदै आएका थिए। महाधिवेशनमा प्रतिनिधिको रूपमा प्राप्त अनुभवलाई पार्टी संगठन सुदृढीकरणमा उपयोग गर्ने तामाङले बताएको छ। कार्यकर्तासँगै नियमित सम्वाद संगठनमा पनि समन्वय तथा पार्टीको विधि र विधानको पालना आफ्नो प्राथमिकतामा रहेको पनि उल्लेख गरिएको छ। नेपाली कांग्रेसभित्र अग्रजको अनुभव र नयाँ पुस्तालाई ऊर्जासँग जोडेर संगठनलाई थप गतिशील बनाउनु पर्नेमा तामाङले जोड़ दिएका छन्। पार्टीलाई बलियो बनाउन नेतृत्वसँगै तल्लो तहको कार्यकर्ताको भूमिका महत्वपूर्ण हुने समेत बताउनु भएको छ। दोलखाको जिरी नगरपालिकामा कोरोना संक्रमण देखिएको छ। जिरी नगरपालिका 9 ठूलो पातल स्थित एक विद्यालयको शिक्षकमा कोरोना भाइरस COVID-19 संक्रमण पुष्टि भएको हो। काठमाडौँ गएर फर्किए लगतै बिरामी परेकी शिक्षकको स्वास्थ्य परीक्षणको क्रममा कोरोना भाइरस संक्रमण पुष्टि भएको जिरी नगरपालिकाका स्वास्थ्य शाखाले जानकारी गराएको छ। संक्रमित शिक्षकलाई आइसोलेशनमा राखिएको र थप व्यक्तिमा संक्रमण हुन नदिन उच्च सतर्कता अपनाएको स्वास्थ्य शाखाका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत केशव दाहालले जानकारी दिनुभएको हो। केही दिन अघि ठूलो पातलको एक विद्यालयमा शिक्षक र विद्यार्थीमा एकै साथ ज्वरो देखिएपछि 2 दिनसम्म विद्यालय बन्द समेत गरिएको थियो। त्यसपछि पुगिएको स्वास्थ्य कर्मीको टोलीले 7 जनाको नमूना संकलन गरी परीक्षणका क्रममा पठाएको 6 जनाको पोजिटिभ रिपोर्ट आएको थियो। तीमध्ये 1 जना COVID-19 र 5 जनामा भाइरल इन्फ्लुएन्जा पोजिटिभ देखिएको थियो। खबरमा अब राष्ट्रिय खबर। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रिय संघको 81 महासभामा सहभागी भई आज स्वदेशमा फर्किनु भएको छ। उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अर्थमन्त्री डाक्टर सोनी बुवागले, गृहमन्त्री सुदन गुरूङ, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्ग राज पौडेलले स्वागत गर्नुभएको थियो। प्रधानमन्त्री बालेन्द्र शाह नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै महासभाको उच्च स्तरीय सप्ताहमा सहभागी हुन यही असोज 6 गते संयुक्त राज्य अमेरिकाको न्यूयर्क प्रस्थान गर्नुभएको थियो। वहाँ नेतृत्वको प्रतिनिधि मण्डलमा परराष्ट्र मन्त्री सुशील खनाल, प्रधानमन्त्रीका प्रमुख राजनैतिक सल्लाहकार कुमार व्यञ्जनकार, परराष्ट्र सचिव अमृत बहादुर राई लगायतका व्यक्ति रहेको थियो। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले यसअघि भन्दा पनि न्यूयर्क प्रस्थान गर्नुभएको परराष्ट्र खनाल भने राष्ट्रिय संघीय महासभा अन्तर्गत विभिन्न कार्यक्रममा सहभागी भइरहनु भएको परराष्ट्र मन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्रीले हिजो महासभालाई सम्बोधन गर्नुभएको थियो। सो अवसरमा प्रधानमन्त्री शाहले जलवायु न्याय संयुक्त राष्ट्रिय संघको दस्तावेजमा सुन्दर वाक्यमा मात्र सीमित नरहने उल्लेख गर्दै हाम्रो देशका मानिसलाई बारम्बार विगतका पुननिर्माणमा संलग्न गराइनुको साटो आफ्नो भविष्य बनाउने अवसर दिइनुपर्नेमा जोड़ दिनुभएको थियो। गत भदौ 10 गते भोटेकोशी नदीमा आएको बाढ़ीबाट भएको जनधनको क्षतिका बारेमा जानकारी गराउनु हुँदै
उक्त विपद स्थानीय त्रसादी मात्रै नभई विश्वका लागि एउटा चेतावनी भएको पनि उल्लेख गर्नुभएको थियो। भ्रमणका क्रममा उहाँले संयुक्त राष्ट्रसंघ महासचिव एन्टोनियो गुटेरेससँग पनि भेटवार्ता गर्नुभएको थियो। नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत अधिकांश संघीय निर्वाचन क्षेत्र र प्रदेश निर्वाचन क्षेत्रमा शनिबार आज क्षेत्रीय स्तरको अधिवेशन आयोजन गरिएको छ। अत्याधिक वर्षाका कारण केही निर्वाचन क्षेत्रमा अधिवेशन सारिए पनि अधिकांश निर्वाचन क्षेत्रमा पूर्वनिर्धारित समय तालिका अनुसार आज क्षेत्रीय अधिवेशन भएको छ। उपत्यका अन्तर्गत काठमाडौँमा वर्षाका कारण अधिवेशन स्थगन गरिए तापनि ललितपुरमा भने आज नै अधिवेशन गरिएको छ र 13 गते अनुकूलता अनुसार अधिवेशन सम्पन्न गर्न सकिने गरी विकल्प दिएको कांग्रेस निर्वाचन समितिले जनाएको छ। पालिका सभापति र प्रदेश निर्वाचन क्षेत्रका क्षेत्रीय सभापति भने संघीय निर्वाचन क्षेत्र कार्य समिति र प्रदेशसभा निर्वाचन क्षेत्रीय कार्य समितिको पदमा पदीन सदस्य र स्वतन्त्र महाधिवेशन प्रतिनिधि हुने व्यवस्था पनि गरिएको छ भने प्रतिनिधि सभा क्षेत्रीय कार्य समितिमा सभापति र सचिव 1-1 जना निर्वाचित हुनेछ। सहसचिवमा 1 महिलासहित 2 जना र कोष अध्यक्षमा सभापतिले मनोनयन गरेका 1 जना रहने व्यवस्था गरिएको छ भने कांग्रेसको अधिवेशन असोज 3 गते वडा अधिवेशनबाट शुरू भएको हो। कांग्रेसको केन्द्रीय अधिवेशन यही असोज 16 गतेदेखि 19 गतेसम्म काठमाडौँमा गर्ने यसअघि नै तयार गरिसकेका छन्। नारायणी नदीमा आएको बाढ़ी खतराको तह नजिकै पुगेको छ। आज दिउँसो 3 बजे नदीको पानीको सतह 8.98 मिटर पुगेको देवघाट स्थित जलमापन केन्द्रले जनाएको छ। देवघाट स्थित जलमापन केन्द्रमा पानीको सतह 9 मिटर पुगेपछि खतराको तह मानिन्छ र देवघाटमा पानीको सतह निरन्तर बढ़दो क्रममा छ। नदी तटीयमा 7.3 मिटरको सतहको तह पुग्दा चेतावनीको तह मानिन्छ। शुक्रबार राति नै नदीको बहाव बढ़ेको चेतावनी तह पार गरेको केन्द्रले जनाएको छ। बाढ़ीपछि नदी तटीय क्षेत्रका बासिन्दाहरूलाई सुरक्षित स्थानमा सार्ने कार्य भइरहेको नलपरासी बर्दघाट सुस्तपूर्वका प्रमुख जिल्ला अधिकारी जगदीश उपाध्यायले जानकारी दिनुभएको छ। उहाँको अनुसार बाढ़ीबाट प्रभावितको उद्धार र राहतका लागि जिल्लाको सुरक्षा निकायहरूलाई हाई अलर्टमा राखिएको छ। नारायणी नदीमा पानीको बहाव चेतावनीको तह पार गरेपछि गण्डक ब्यारेजका सबैवटा ढोका खुल्ला गरिएको छ। निरन्तर वर्षाले नारायणी नदीको बहाव बढ़ेपछि बस्तीमा पसेर नवलपुरको तटीय क्षेत्रमा जलमग्न भएको छ। कावासुती 17, अमलटारी र गैंडाकोट 2 को बोटे बस्तीमा नारायणी परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। कार्यालयका प्रमुख प्रहरी उपरीक्षक युवराज खड्काको अनुसार बोटेलबाट 18 घर परिवारका 114 जनालाई प्रहरी, नेपाली सेना र स्थानीयवासीको सहयोगमा स्थानान्तरण गरिएको छ। उनीहरूलाई आफन्तको घरमा स्थानान्तरण गरिएको खड्काले बताएको छ। हालसम्म कुनै पनि मानवीय क्षति भएको छैन। कावासुती 17 अमलटारीमा पनि नारायणी नदीको चपेटामा परेको छ। त्यहाँ बासिन्दाले वस्तुभाव अन्यन्त्रै स्थानान्तरण गरेको र परिवार तथा सरसामान भने घरको छत र माथि तलमा राखेर जोगाइरहेको खड्काले जानकारी दिएको छ। यस क्षेत्रमा निरन्तर पानी परिरहेकाले जोखिम पनि बढ़िरहेको छ। देवघाट जनमापन केन्द्रको अनुसार नारायणी नदीको बहाव खतराको तह नजिकै पुगेको छ। काठमाडौँ उपत्यकाको पानीको आवश्यकता पूरा गर्न तथा वर्षायाममा संकलित पानी सुखायाममा उपयोग गर्ने उद्देश्यका साथ निर्माण गरिएको धाप ड्यामको धाप बाँधको मुख्य संरचना हालसम्म कुनै पनि असामान्य अवस्था नदेखिएको आयोजनाले जनाएको छ। मनसूनजन्य वर्षातका कारण जलाशय र बाँध आसपासको क्षेत्रमा पानीको बहाव बढ़ेपछि आयोजनाले जलाशयको पानीको सतह, बाँधको अवस्था, पानीको आवश्यक र निकास नियमित रूपमा निरीक्षण र निगरानी गरिरहेको छ। धाप बाँध कन्ट्रेक सीएफआरडी प्रविधिमा निर्माण गरिएको छ। आयोजनाका अनुसार बाँधको जलाशय सामान्य पानीको सतह 2087.14 मिटर रहेको छ। सबभन्दा माथि पानीको सतह पुगेपछि अतिरिक्त पानीबाट स्वतः बाहिर जाने व्यवस्था गरिएको छ। विगतका मौसम मनसून अवधिमा करिब 15 दिन 40 मिलिमिटर वर्षा हुँदा 400 मिलिमिटर वर्षा हुँदा बाँधमा आउने पानीको अभावका करिब 80 मिटर प्रति सेकेण्डमा पुगेको थियो। त्यो समयमा
जलाशय करिब 400 लिटर प्रति सेकेण्ड पानी निरन्तर बाहिर पठाएको र जलाशयको पानीको सतह 4.52 मिटर घटेको छ। यसै गरी 2083 भदौ 24 गते साँझ एक नजिकै किनारमा पहिरो गएपछि सुरक्षाको दृष्टिले सोही दिनदेखि साँझ करिब 400 लिटर प्रति सेकेण्ड पानी इगिगत मार्फत निरन्तर रूपमा बाहिर पठाएको छ। पछिल्लो 24 घण्टामा कास्कीको 85 क्षेत्रमा सबैभन्दा बढ़ी 189 मिलिमिटर वर्षा भएको छ। जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको अनुसार फाल्पको अर्चलेमा 172 मिलिमिटर, गुल्मीको भर्सेसमा 170.8 मिलिमिटर, म्याग्दीको कुनहमा 165.2 मिलिमिटर र दरवाङमा 161 मिलिमिटर वर्षा मापन गरिएको छ। हेलम्बु खबरमा अब विदेशको खबर। पाकिस्तानको दक्षिण पश्चिमी बलुचिस्तान प्रान्तमा पछिल्लो 24 घण्टामा भएको छुट्टा छुट्टै सैन्य कार्यवाहीमा 16 आतंकवादी मारिएको पाकिस्तानी सेनाले जनाएको छ। सेनाको संचार शाखा अन्तर सेवा जनसम्पर्क विभाग अनुसार प्रान्तीय राजधानी क्वाटा नजिकैको साबान क्षेत्रमा बिहिबार आतंकवादीहरूको आश्रयस्थललाई लक्षित गरी गरिएको आक्रमणमा 5 मारिएको थियो। घटनास्थलबाट हतियार, गोलीगोटा र अन्य विस्फोटक पदार्थहरू समेत बरामद गरियो दिएको सेनाले जनाएको छ। खबरमा अब खेल खबरमा आईसीसी पुरूष टी20 विश्वकप एसिया सुनौटको तयारीमा रहेको भूटान राष्ट्रिय क्रिकेट टोली पोखरामा 4 अभ्यास खेल खेल्ने भएको छ। आज बिहान काठमाडौँमा आइपुगेको भूटानी टोलीलाई गण्डकी प्रदेश क्रिकेट संघका सचिव सुमन राज कार्कीले स्वागत गरेको छ। काठमाडौँ पोखरा सड़क मार्गको अवस्थाका कारण टोली शनिबार आज काठमाडौँमा रहनेछ। त्यसपछि पोखरा पुगेर सोमबारदेखि अभ्यास खेलमा सहभागी हुनेछ। गण्डकी क्रिकेट

0: का मुख्य मुख्य शीर्षक पुनः एकपटक। नेपाली कांग्रेसको पन्ध्रौं महाधिवेशन आइतमान तामाङद्वारा प्रतिनिधिको उम्मेद्वारी घोषणा। प्रधानमन्त्री बालेन्द्र शाहको संयुक्त राष्ट्रिय संघमा सहभागी भएर स्वदेश फिर्ता। कांग्रेसको महाधिवेशन आज क्षेत्रीय अधिवेशन जारी। नारायणी नदी खतराको नजिक गण्डक ब्यारेजका सबैवटा ढोका खुलियो। नारायणी पसेपछि नवलपुरका तटीय क्षेत्रमा जलमग्न 114 जनालाई उद्धार। पाकिस्तानको बलुची स्थानमा सैन्य कार्यवाही। 16 जनाको मृत्यु। आईसीसी पुरुष टी20 विश्वकपका लागि भूटानी क्रिकेट टोली अभ्यास खेल खेल्न नेपालमा आइपुग्यो। आज 6 बजेको समाचार सकियो। अर्को समाचारका साथमा भोलि 11 गते बिहान 5:40 को ताजा समाचारका साथमा उपस्थित हुने नै छौ। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई धन्यवाद दिँदै म आइसिंह तामाङ बिदा हुन चाहन्छु। हवस् त, नमस्कार।
1: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
2: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
1: डेंगू रोगको रोकथामका उपायहरू:
2: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
1: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
2: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
1: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
2: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
3: खेरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
4: दाई, 3-4 दिनदेखि हेर्नु न, ज्वरो आउँछ, खाना पटक्कै मन लाग्दैन, हात खुट्टा जिउ कटकटे दुख्छ, कुनै एउटा पेन किलर दिनुहोस् न।
5: ओहो, तपाईँको लक्षण सुन्दा त डेङ्गु रोगै भएछ त है। यो अवस्थामा औषधि खाने भए सिटामोल बाहेक अरू पेन किलर बिल्कुलै खानु हुँदैन।
4: किन?
5: डेङ्गु रोगमा यस्तो औषधिले झन् चिकित्स बनाउँछ नि। बरु नजिकैको स्वास्थ्य संस्थामा डेङ्गु परीक्षण गराउन गइहाल्नुहोस् अनि स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि सेवन गर्न मिल्छ नि।
4: अनि दाजु, यो डेङ्गु ज्वरो चाहिँ के हो? डेङ्गु सुन्छु, यो कसरी लाग्छ?
5: डेङ्गु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो नि। यो रोगबाट बच्नको लागि लामखुट्टेको टोकाईबाट बच्नु नै उत्तम उपाय हो। त्यसैले घरभित्र बाहिर वरिपरि ससाना खाल्डा खुल्डीहरू छन् भने पुर्न पर्छ। पानी जम्ने भाँडा, टायर, बट्टा, बोतल, गमलाको प्लेटमा आदिमा पानी जम्न दिनु हुँदैन। र यदि हामीलाई कुनै कारणले पानी जम्मा गर्नुपर्ने भएमा कम्तीमा हप्ताको एक पटक पानी फेर्ने गर्नुपर्छ। अनि यो लामखुट्टेले साँझ बिहान तथा दिनको समयमा बढी टोक्ने हुनाले लामो बाहुला भएको लुगा लगाउने अनि दिउँसो अथवा राति जति बेला पनि सुत्नुपर्दा झुल लगाउने गरेमा यो रोग लाग्नबाट बच्न सकिन्छ नि।
4: ए, लामखुट्टेको टोकाईबाट चाहिँ बच्नु पर्यो।
5: याद गरौ, डेङ्गु रोगको लक्षण देखिएमा सिटामोल बाहेक अन्य औषधि स्वास्थ्य कर्मी सल्लाह बिना प्रयोग नगरौ।
3: खेरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
6: हेलम्बु FM 89.6 MHz।

Ilambwe FM 89.6 MHz. Zeevan Parmeshwar.

0: आधार हो।
1: परमेश्वरको वचन हाम्रो आत्मिक भोजन हो, जो सत्य छ, जीवित छ र अकाट्य छ।
0: वचनले हाम्रो जीवनलाई तृप्त पार्दछ र हरेक दिन हरेक पल हाम्रो जीवनलाई धार्मिकतामा डोर्याउँदछ।

0: कार्यक्रम जीवनको वचन
1: बाइबलीय वचन जीवन गवाही र भोगाईका साथै ख्रिस्तीय वचनको सत्य घटनामा आधारित नाटक सहितको प्रस्तुति नेपाल क्रिश्चियन सामुदायिक संघद्वारा सञ्चालित रेडियो कार्यक्रम

आदरणीय प्रिय विश्वासीहरू, जयमसी तथा नमस्कार। म गोविन्द विश्वकर्मा कार्यक्रम जीवनको वचनको प्रश्न उत्तर सेगमेन्टमा म यहाँहरूको बीचमा उपस्थित भएको छु। नेपाल क्रिश्चियन सामुदायिक मण्डलीद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाडौँमा तयार भई तपाईँहरूको घर आँगनको रेडियो स्टेशन मार्फत प्रसारण हुने गर्दछ। आज हामी कार्यक्रमको विशेष भाग अर्थात प्रश्न उत्तर बाइबल सम्बन्धी तथा क्रिश्चियन समुदाय र मान्यता सम्बन्धी तपाईँका विभिन्न प्रश्न तथा जिज्ञासाको हामी यताबाट उत्तर दिने प्रयास गर्नेछौं। आज हामीसँग सदा झैं पुमा बाइबल कलेजका प्रधानाध्यापक तथा प्रोफेसर सुमन राई हाम्रो माझमा हुनुहुन्छ। उहाँसँगको कुराकानी एकैछिनपछि अगाडि बढाउनेछौ, तर शुरूमा एउटा आशिषित भजन तपाईँहरूको लागि।

0: आदरणीय श्रोता, तपाईँलाई स्वागत छ कार्यक्रम जीवनको वचनको यो नयाँ श्रृंखलामा। हामीले आजको श्रृंखलामा प्रश्न उत्तर श्रृंखला तपाईँहरूको बीचमा लिएर आएका छौं र यो श्रृंखलामा हामीले विगतका दिनहरू जस्तै आज पनि तपाईँहरूका अनेकन जिज्ञासाहरू, प्रश्नहरू, बाइबल सम्बन्धीका विभिन्न अन्यलताहरू तपाईँमा छ होला। पक्कै पनि तपाईँ यदि बाइबल पढ्नुहुन्छ अथवा तपाईँले बाइबलको अध्ययन गरेर त्यसमा मनमा लागेका कतिपय जिज्ञासाहरू, क्वेशनहरू तपाईँमा छ र कहाँ गएर मैले यो प्रश्नको उत्तर पाउन सक्छु भन्ने तपाईँलाई लागेको छ भने पक्कै पनि तपाईँलाई यस कार्यक्रमले सघाउनेछ, सहायता गर्नेछ भन्ने हामीले विश्वास लिएका छौं र त्यही उद्देश्यका साथ आज हामी उपस्थित भएका छौं। तपाईँका दुई चारवटा प्रश्नहरू हामीसँग छन् र ती प्रश्नहरूसँग रहेर हामी कुराकानी गर्नेछौं र आज हामीसँग कुराकानी गर्नको लागि पुमा बाइबल ट्रेनिङ सेन्टरका प्रधानाध्यापक सुमन राई हुनुहुन्छ। तपाईँलाई कार्यक्रममा स्वागत छ सर।
1: हुन्छ, धन्यवाद। जय मसीह सबैलाई।
0: आराम हुनुहुन्छ?
1: हजुर, एकदमै आराम छु प्रभुको अनुग्रहमा।
0: हजुर, यो पछिल्लो समयमा कोविड संक्रमण र यी जस्ता विभिन्न यावत समस्याले गर्दा मण्डलीहरू कतिपय खुल्न सकेनन् होइन, अनि धेरैजना हामी अनलाइन संगतिहरू मार्फत संगति गर्न गइरहेका छौँ, गर्दैछौँ कतिपय ठाउँमा। अब अहिले अनलाइन संगतिहरूबाट संगति गरिरहँदाखेरि बाइबलीय शिक्षा तपाईँले कसरी दिइरहनु भएको छ?
1: अहिले भर्चुअल माध्यम अथवा अनलाइनबाट नै अनि राम्रोसँगले शिक्षा भइरहेछ, यो किनकि एउटा प्रविधि, विद्युतीय प्रविधि भन्न मिल्छ, जसलाई परमेश्वरले यो जेनेरेसनमा यो प्रकारले चलाउनु भयो।
0: ढिलो नगरिकन अब हामी श्रोताको प्रश्नतिर लाग्नेछौँ। हामीलाई एकजना श्रोताले सोध्नु भएको छ, के रुमाल हल्लाएर विभिन्न जटिल रोगहरू निको पार्न सकिन्छ र विभिन्न पास्टरहरू र अगुवाहरूले यसरी रुमाल हल्लाएर धेरैको बिरामीहरू निको पारेको, भूतहरू दबाएको उदाहरणहरू देखिन्छ, सामाजिक सञ्जालमा पनि पाइन्छ, के यो सत्य हो र बाइबल्य हो भनेर एकजना साथीले सोध्नु भएको छ।
1: एकदमै यो समसामयिक प्रश्न हो, किन बाइबलमा हामीले हेर्दाखेरि बिमारलाई निको पार्ने यो अलौकिक ईश्वरीय काम हामी देख्छौ, भूत निकाल्ने अनि काम भूत धपाउने कामहरू पनि हामी देख्छौ, तर यो भूत निकाल्ने, बिरामी निको पार्ने चाहिँ कतिसम्म चाहिँ यसको हद छ भन्ने कुरामा चाहिँ यसको प्रश्नको निहित हुन्छ। किनभने तपाईँको अहिलेको यो समयमा धेरैजना पास्टर अगुवा भनाउँदाहरूले आफूले आफूलाई एक प्रकारको परमेश्वरलाई महिमा दिने ठाउँमा उनीहरू आफै नै महिमा लिइरहेको जस्तो पनि लाग्छ, किनभने कतिपल्ट उनीहरूले आफैले आफैलाई नै उचालिरहेको छ, परमेश्वर उचालिने बेलामा। अनि त्यस्तै गरेर अनि बाइबलमा थुप्रै उदाहरण छ, तेल लगाएर प्रार्थना गरेको उदाहरणहरू याकुबको पत्रमा छ, तर उनीहरूले तेललाई अभिषेक गरेर प्रार्थना गरेका कुराहरू पनि छन्। यसलाई भन्नुपर्दा अलिकति बाइबलीय विश्लेषण गर्नुपर्दा, जस्तो पुरानो करारमा पनि यहुदीहरूलाई निको हुने र रोगबाट सुरक्षित रहने प्रतिज्ञाहरू गरिएको थियो, प्रस्थान 15 हामी त्यो पाउँछौं। अनि यो पनि भनेको छ कि भजन संग्रह 103 तपाईँले एकदेखि 5 पढ्नुभयो भने रोगहरूको स्रोत चाहिँ शैतान हो भनेको छ है। अनि लुकाको 13:16 पनि यो कुरा छ, अनि प्रेरितको 10:38 पनि यो कुरा लेखिएको छ। अनि यीशु चाहिँ पवित्र आत्माको शक्तिले अभिषेक हुनुभएको धेरै कारणहरू मध्येमा एउटा कारण चाहिँ, अनि उहाँ मानिसलाई उहाँ मानिसलाई निको पार्न सकुन् है अनि भन्ने पनि हो है, छुटकारा दिन सकौँ दबिएकाहरूलाई। अनि यीशुले पनि हामीले हेऱ्यौँ भने हरेक किसिमको रोग, शारीरिक दुर्बलता निको पार्नुभएको छ मत्तीको 4:23। अनि उहाँले जति बिरामी थिए सबैलाई निको पार्नुभएको छ। अनि यो पनि गर्नुभएको छ कि यीशुका चेलाहरूलाई पनि यस्तै निको पार्ने शक्ति दिएको छ होइन। अनि त्यसपछि यसरी भन्नुभएको छ मत्तीको 8:17 कि यीशु आफैले हाम्रो दुर्बलताहरूलाई लिनुभयो है र हाम्रो रोगहरूलाई उठाइलानुभयो। त्यसले गर्दा कतिले यसरी पनि भन्छ, ख्रिस्टमा विश्वास गर्नेहरूको एउटा चिन्ह चाहिँ निको पार्ने शक्ति पनि हो भनेर भन्छ, मर्कुस 16:16-18 पदलाई यो राख्छन्। अनि प्रेरितहरूको काम भन्ने प्रेरितहरूको पुस्तकमा पनि हामीले हेऱ्यौँ भने धेरै अनि उदाहरणहरू प्रशस्त छन् कि मण्डलीका एल्डरहरूले बिरामीलाई प्रार्थना गरेको छ, अनि त्यसपछि प्रार्थना गरेर तेल लगाएर प्रार्थना गरेर निको पारेको पनि छ, अभिषेक गरेको कुरा पनि याकुबको पत्रमा छ है। अनि तपाईँको पवित्र आत्माको वरदान मध्ये रोक्नेको पार्ने आश्चर्य काम गर्ने वरदान पनि एक हो। त्यो चाहिँ हामीलाई पहिलो कोरन्थीको 12:9-10 हामीले हेर्न सक्छौ है त। त्यसले गर्दाखेरि थुप्रै छन् यस्ता कुराहरू, अनि एउटा महत्वपूर्ण कुरा चाहिँ हामीलाई आरोग्यको लागि प्रार्थना गर्नुपर्छ भनेर हामीलाई अनि बाइबलले पनि दिएको छ यो कुरा, बिरामीहरूको लागि प्रार्थना गर्नुपर्छ, आरोग्यताको लागि प्रार्थना गर्नुपर्छ भनेर हामीलाई दिएको छ। अनि तर पनि यहाँनिर अब धेरै छ, अब जस्तो तपाईँले हेर्नुभयो भने रोगीहरूमाथि हात राखेर प्रार्थना गरेको छ बाइबलमा, अनि तिनीहरू निको हुन्छन् भनेर पनि भनेको छ। तपाईँ मर्कुसको 16:18 अघि भने हिब्रूको 6:1 त्यो छ, अनि त्यसो यीशुको लुगा छोएर कोही कोही अनौठो तरिकाले निको परेको पनि हामी पाउँछौ होइन, लुगाको तपाईँले 6:19-8:43 यो कुरा उल्लेख भएको छ। अनि अरूहरू पनि छन् उदाहरण, जस्तो पत्रुसको छायाबाट पनि निको भएको छ होइन, प्रेरितको 5:15, अनि तपाईँको पावलको रुमाल अथवा पछ्यौराबाट पनि प्रेरितको 19 तपाईँले हेर्नुभयो भने त्यहाँनिर निको भएका छ होइन। एक रोगीमाथि यीशुद्वारा दोहोऱ्याइकन हात राख्ने कुराको आवश्यकता पनि भएको जस्तो हामी देख्छौँ त्यहाँ मर्कुसको 8:22-25। अनि तर अब यसले चाहिँ के कुरा देखाउँछ भने, अब पहिलाको प्राचीन मण्डलीमा जुन प्रकारको एउटा सक्रियता थियो, अब अहिलेको मण्डलीमा यो सक्रियता छ कि छैन भन्ने कुरा चाहिँ भर पर्छ। अब यहाँ चाहिँ धेरै सम्प्रदायहरूको बीचमा झगडा भइरहेको छ, अनि एउटा सम्प्रदायले भन्छ अनि एकदमै लुगा हल्लाएर रुमाल हल्लाएर प्रेरितहरूको जस्तै त्यही अधिकार दाबी गरेर उनीहरू एकदमै त्यो खालको गर्छन् भने, अर्कोतिर फेरि एकदमै चुपचाप बसेर यो अर्कोलाई विरोध गरेर बसेको छ। यो चाहिँ परमेश्वरको राज्यमा चाहिँ अलिकति मेरो विचारमा चाहिँ यो चाहिँ अलिकति दुःख लाग्दो कुरा हो कि,
0: भनेको अर्थ इसाईहरू बीचमा पनि कसैले रोग चङ्गाई हुन्छ भनेर वाई वाई गरिरहेको अवस्था छ, कसैले रोग चङ्गाई हुँदैन भनेर एउटा विमति जनाइरहेको अवस्था
1: हो। त्यो भन्न र पनि एउटा त्यो विरोध गर्नु, एकअर्कामा विरोध गर्नु पनि त्यसको आफ्नै पछि कारणहरू छन्। उनीहरूले पनि के गरिरहेछ भने अर्को समूहले एकदम एक्सट्रिमिस्ट भन्छ, जस्तो उनीहरूले एकदमै त्यसैलाई नै एक प्रकारको आधार बनाएर चाहिँ अनि अरू शिक्षा प्रेरितको शिक्षा सिद्धान्तलाई नै उजेलमा पारिकन उनीहरूले चाहिँ खालि चङ्गाईकै पछाडि दौडिरहेका छन्, तेलहरू बेचिरहेछन्, यो चाहिँ हुनु भएन। अनि अर्कोतिर पर फेरि एकदमै पवित्र आत्माको कामै छैन भनेर विरोध गरेर पनि हिँडेका छन्। त्यसले गर्दा मेरो विचारमा पत्रुस प्रेरितहरूको समयमा जुन प्रकारको एउटा लहर थियो त्यो है, अनि छुवाईबाट पनि निको हुने, रुमालबाट पनि होइन, अनि त्यही तरिकाले प्रभुले काम अहिले चाहिँ गर्न नहुनु पनि सक्छ, तर पनि हामीलाई चाहिँ के दिएको छन् भने आधुनिक औषधि दिएको छ, वैज्ञानिक उपचारहरू दिएको छ, त्यसलाई इन्कार पनि गर्नु भएन नि त होइन, त्यो किनकि वैज्ञानिकद्वारा उपचार आधुनिक विधिहरूबाट होइन औषधिहरूबाट उपचार हुनु भनेको त्यो पनि परमेश्वरको एउटा आशिष नै हो, तर कति सम्प्रदायले चाहिँ फेरि औषधि पनि खानु हुँदैन भनेर त्यस्तो खालको अपवाह फैलाइरहेको छ। अनि त्यसले गर्दा त्यो कुराहरू चाहिँ हामीले एकदमै कुन प्रकारले विश्लेषण गर्नुपर्छ भन्दा चाहिँ एउटा सन्तुलित प्रकारले विश्लेषण गर्नुपर्छ।
0: हाम्रो श्रोताले अहिले भर्खर सोध्नु भएको के चङ्गाई हुन्छ त भन्ने प्रश्नको ठ्याक्कै उत्तर भन्नुपर्दा के भन्नुहुन्छ?
1: चङ्गाई हुन्छ तर परमेश्वरको इच्छा अनुरूप हुन्छ, परमेश्वरलाई चाहिँ हामीले चलाउने होइन, परमेश्वरले चाहिँ खुसी भएर उहाँले चाहिँ निको बनाउनुहुन्छ, हाम्रो प्रार्थनामा चाहिँ निको बनाउने हो क्या, हाम्रो आफैले हामीले चङ्गाई गर्ने होइन, हाम्रो प्रार्थना चाहिँ प्रभुले सुन्नुहुन्छ र निको पनि बनाउनुहुन्छ।
0: भनेपछि रोग चङ्गाईको लागि म बिरामी निको हुन्छु भनेर चर्चमा मण्डलीहरूमा आउने त्यस्ता व्यक्तिहरूले चाहिँ के कुरा बुझ्नुपर्छ यो आजको प्रश्नहरूबाट?
1: अब त्यो चाहिँ हाम्रो मुख्य उद्देश्य चाहिँ चङ्गाईको लागि मात्रै होइन, हाम्रो चाहिँ शारीरिक चङ्गाई भन्दा पनि आत्मिक चङ्गाई चाहिँ महत्वपूर्ण छ। अनि त्यसले गर्दाखेरि चाहिँ मण्डलीमा एउटा आश्वासन लिएर आउँछ ठिक छ, तर पनि त्योभन्दा महत्वपूर्ण कुरा चाहिँ हाम्रो मुक्ति र उद्धार अनन्त जीवन छ। अनि परमेश्वरले फेरि यो भन्दै गर्दाखेरि कुनै पनि आश्चर्य तरिकाले निको बनाउन सक्नुहुन्न पनि होइन, उहाँले निको बनाउनु पनि सक्नुहुन्छ। तर अर्को तर्फ हेऱ्यौँ भने चाहिँ हाम्रोतिर आधुनिक प्रविधिको अघि मैले भने दबाई औषधि उपचार पनि प्रस्तुत छन्, त्यो पनि परमेश्वरकै अनुग्रहबाट आएका हुन्।
0: त्यही त यो पछिल्लो समय कतिपय अलिकति अवैज्ञानिक कुरा गर्यो विश्वासीहरूले अथवा इसाई गजनहरूले भनेर त्यस्तो खालको आक्षेपहरू लागेको छ। यो औषधिहरू त्यसै गरी मेडिसिनहरू नखानु पनि भनेर भनेको पनि पाउँछौँ हामीले कुनै कुनै व्यक्तिहरूले, त्यो चाहिँ गलत हो भन्नुहुन्छ यहाँले चाहिँ?
1: हो, एकदमै गलत हो, किनभने बाइबलमा चाहिँ औषधिको बारेमा प्रशस्त भनेका कुरा छ, होइन? पावलले पनि भनेको छ तिमोथीलाई पेटको लागि होइन घरिघरि समस्या आउँदाखेरि चाहिँ तिमीले औषधिको रूपमा अलिअलि दाखमत पिउने सल्लाह दिएको पनि कुरा पाउँछौ, होइन? त्यसपछि लुकालाई पनि प्रिय डाक्टर भनेर सम्बोधन गरिएको छ कलसीको 4:14, होइन? अनि परमेश्वरले सिधै हुने आश्चर्यजनक तरिकाहरू र उहाँका प्राकृतिक वा वैज्ञानिक किसिमको निको पार्ने माध्यमहरू लाई हामीले एकदमै अलग गरी चाहिँ छुट्याउनु हुँदैन, है? दुई राजाको 20:5-7 पनि हामीले अनि ती कुराहरू हामी पाउँछौ, है? अनि औषधिका कुराहरू पाउँछौ। अब अनि निष्कर्षमा भन्नु पर्दाखेरि चाहिँ प्रार्थना र औषधि दुवै प्रयोग गर्नुपर्छ, र यी दुवै मध्ये उहाँले जसरी निको पारे तापनि त्यसको लागि परमेश्वरलाई धन्यवाद दिनुपर्छ। परमेश्वरको प्रेम सबभन्दा ठूलो कुरा हो, छैन? परमेश्वरको प्रेम, अगाप्य प्रेम छ सबभन्दा ठूलो कुरा। अनि यी सबै कुरा जस्तो आश्चर्यकर्मा निको बनाउने कुराहरू, यी सबै आरोग्यता, यी सबै कुराद्वारा चाहिँ परमेश्वरको आशय मानिसहरूप्रति चाहिँ के हो भन्दा उहाँको प्रेम देखाउनु भएको महत्वपूर्ण कुरा चाहिँ यो हो, होइन? परमेश्वरले हाम्रो आत्मा मात्र होइन तर शरीर हाम्रो मन पनि उहाँले स्वस्थ भएको हेर्न चाहनुहुन्छ, होइन? हाम्रो रोग र कमजोरीहरू निको पार्नु, भूत आत्माको बन्धनबाट छुटकारा दिनु, अनि परमेश्वर सबै कुरामा यो गर्न चाहिँ तयार हुनुहुन्छ। त्यसले गर्दा अनि 3 युहन्नाको 2 पदमा हामीले हेर्छौँ कि के भन्नुहुन्छ भने, अनि सबै कुरामा तिम्रो भलो होस् र तिम्रो स्वास्थ्य ठिक रहोस् भन्ने परमेश्वरको इच्छा छ। त्यसैले गर्दाखेरि हामी जुनै तर्फबाट हामीलाई परमेश्वरले निको बनाउनु भयो, निको बनाउनु भएन भने पनि हामी धन्यवादी हुनुपर्छ।
0: पक्कै पनि यो हाम्रो बातचितबाट र तपाईँले दिनुभएको यो बाइबलबाटै नै दिनुभएको यो उत्तरले हाम्रो श्रोताले पक्कै पनि यी कुराहरू बुझ्नुभयो होला। र हामी हाम्रो श्रोताले जसले पठाउनु भएको छ यो प्रश्न, कृपया तपाईँले बुझ्नुभयो भएन अथवा तपाईँलाई के लाग्छ, तपाईँका केही धारणा अथवा प्रश्नहरू अझै पनि कौतूहलका छन् भने यो विषयमा तपाईँले हामीलाई पछि पनि पठाउन सक्नुहुन्छ।

हुन्छ। आजको कार्यक्रम जीवनको वचनमा हामीले एकदमै महत्वपूर्ण कुराको बारेमा छलफल गर्यौं र यो प्रश्न विभिन्न नेपाल लगायत विभिन्न ठाउँका मण्डलीहरूले गर्ने क्वेशन हो, जिज्ञासा हो र यो अन्यलको हामीले चिर्ने प्रयास गरेका छौं। अवश्य पनि यहाँहरूले धेरै कुराहरू बुझ्नुभयो होला। आदरणीय श्रोता, यिनै प्रस्तुतिसँगै आजको कार्यक्रमको निर्धारित समय सकिएको छ। अब भने हामी यहाँहरूबाट छुट्नुपर्ने हुन्छ। छुट्नुभन्दा पहिले यदि यहाँसँग यस्तै कुनै जिज्ञासा तथा प्रश्नहरू छन् भने हामीलाई पठाउनुहोला। हामीलाई तपाईँले पठाउनको लागि फोन तथा इमेल मार्फत आफ्ना जिज्ञासा तथा प्रश्न टिपाउन सक्नुहुनेछ, जसको लागि मोबाइल नम्बर 9851385016 र 9851568064 र हाम्रो इमेल ठेगाना www.radio.krs55@gmail.com प्रश्न पठाउन सक्नुहुनेछ। हामीलाई तपाईँको प्रश्न तथा जिज्ञासाको अपेक्षा रहनेछ। आज हामीसँग तपाईँका जिज्ञासाको उत्तर दिने क्रममा हुनुहुन्थ्यो पुमा बाइबल कलेजका प्रधानाध्यापक तथा एनटीसी र एबिनेजर बाइबल कलेजका प्रोफेसर सुमन राई। हामीले उहाँसँग रहेर तपाईँका जिज्ञासाको उत्तर दिने प्रयास गर्यौं। हवस् त श्रोता, आजको लागि कार्यक्रमबाट म प्रस्तोता गोविन्द विश्वकर्मा पनि बिदा हुन चाहन्छु। कार्यक्रमलाई तपाईँले नियमित सुनेर प्रतिक्रिया दिँदै गर्नुहोला। जय मसीह, नमस्कार।

0: नमस्ते नमस्ते, म लोकदोरी गायक इन्द्र मगर। हाम्रो यस्तै यस्तै रमाइलो दोरी हेर्नको लागि हाम्रो च्यानललाई सब्सक्राइब गरिदिनु होला, लाइक कमेन्ट सेयर पनि गरिदिनु हुन लागि हार्दिक अनुरोध गर्दछु। धन्यवाद
1: सबैजनालाई। नमस्ते, म गायिका सञ्जिता चिपाङ धादिङबाट। यस्तै यस्तै भिडियो हेर्नलाई चाहिँ हाम्रो च्यानल सेयर सब्सक्राइब गर्नुहोला सबैजनाले।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: CIN को साझा खबरबाट लील प्रकाश चन्दको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो CIN को फेसबुक पेज र युट्यूब CIN च्यानलबाट पनि सुन्न सकिन्छ। आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा धेरै ठूलोदेखि अति धेरै पानी पर्ने सम्भावना, बागमती प्रदेशको एक दुई स्थानमा ठूलो पानी पर्ने, पश्चिम नेपालमा बाढ़ी र पहिरोको जोखिम।
1: पहाड़ी क्षेत्रमा कुरा गर्दाखेरि पहिरोको जोखिम छ, पहाड़ी कमजोर भिरालो जमिनमा जति पनि बस्तीहरू छन् आम सर्वसाधारण चाहिँ आजको रात र भोलि उच्च सतर्कताका साथ बस्नुपर्नेछ।
0: विदेशमा रहेका नेपालीको मताधिकार बारे सरोकारवालासँगको संवादमा निर्वाचन आयोग, प्रधानमन्त्री बालेन स्वदेश फिर्ता, अमेरिका भ्रमण उपलब्धिमूलक रहेको सरकारको दावी।
2: भोटेकोशी विपदबाट नेपालले ठूलो क्षति बेहोरेको उल्लेख गर्दै प्रधानमन्त्रीले हिमताल फुट्ने जोखिम अझै उच्च रहेको बताउनु भएको थियो।
0: कांग्रेस संस्थापन र इतर पक्ष समानान्तर महाधिवेशनको तयारीमा, 13 देशका लागि प्रस्तावित राजदूत विरूद्ध उजुरी दिन संसदीय समितिको आह्वान, 3 महिनामा मध्य प्रदेशबाट 27 करोड़ भन्दा बढ़ीको अवैध सामान बरामद।
3: रणनीति अन्तर्गत मध्य प्रदेशमा स्वास्थ्य प्रहरी बलले उच्च निगरानी गरिरहेको छ, सीमा सुरक्षा र सहजीकरणतर्फ समेत स्वास्थ्य प्रहरी बलले काम गर्दै आइरहेको छ।
0: र एसियाड क्रिकेटमा नेपाल क्वार्टर फाइनलमा सेमी फाइनलका लागि श्रीलंकासँग प्रतिस्पर्धा गर्ने, भूटानी क्रिकेट टोलीले पोखरामा 4 अभ्यास खेल खेल्ने।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: नेपालले पछिल्ला दशकमा महत्वपूर्ण राजनैतिक परिवर्तनहरू हासिल गरेको छ। गणतन्त्र, संघीयता, समावेशिता र लोकतान्त्रिक अधिकारका क्षेत्रमा भएका उपलब्धि नेपाली राजनैतिक इतिहासका महत्वपूर्ण उपलब्धि र घटनाहरू हुन्। तर राजनैतिक परिवर्तनको उपलब्धि नागरिकको दैनिक जीवनमा अनुभूत हुन नसक्दा व्यवस्था परिवर्तनले मात्रै अवस्था परिवर्तन हुँदैन भन्ने नागरिकलाई लाग्न थालेको छ। यस विषयमा सरोकारवाला निकायले समयमा नै ध्यान दिन आवश्यक छ।
5: आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा भारीदेखि धेरै भारी तथा मधेस र बागमती प्रदेशको एक दुई स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेकाले नदी किनार र डुबान भइरहने क्षेत्रका नागरिकले उच्च सतर्कता अपनाउनु पर्ने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी र लुम्बिनी प्रदेशको एक दुई स्थानमा अति ठूलो पानी पर्ने सम्भावना छ। मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका केही साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभागका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ। सीआईएनसँग कुरा गर्दै मौसमविद सञ्जीव अधिकारी,
6: आज रातिको लागि पनि मधेस, बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम प्रदेशको तराई भूभागमा चाहिँ अलिक ठूलो हावाहुरी चल्न सक्ने सम्भावना छ र भोलि दिउँसो भइसक्दाखेरि चाहिँ यो जुन गण्डकी, लुम्बिनी प्रदेशतिर पनि धेरै हदसम्म वर्षाको गतिविधि कम भइसक्छ र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मात्रै वर्षाको गतिविधि चाहिँ अलिक बढी हुन सक्ने देखिन्छ र हावाहुरीको कुरा गर्नुपर्दाखेरि पनि भोलि दिउँसोको लागि लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईमा थोरै ठाउँमा मात्रै हावाहुरीको सम्भावना छ। भोलि दिउँसो चाहिँ कतै पनि यस्तो धेरै भारी अति भारी वर्षाको सम्भावना छैन, सुदूरपश्चिम प्रदेशमा मात्रै थोरै ठाउँमा अनि यो गण्डकी, लुम्बिनी, कर्णालीमा हिमाली पहाड़ी भूभागमा एक दुई ठाउँमा चाहिँ भारीसम्मको वर्षा हुन सक्छ।
5: सम्भावित जोखिमलाई ख्याल गरेर स्थानीय प्रशासनले सुदूरपश्चिम प्रदेशका पहाड़ी जिल्लाहरूमा गाड़ी चलाउन रोक लगाएका छन्। कैलाली र कञ्चनपुर बाहेक सुदूरपश्चिमका सातवटै पहाड़ी जिल्लामा आज बिहान 7 बजेदेखि भोलि बिहान 7 बजेसम्मका लागि छोटो तथा लामो दूरीका कुनै पनि गाड़ी चलाउन नपाइने सम्बन्धित जिल्ला प्रशासन कार्यालयले जनाएका छन्। ट्राफिक प्रहरीले सूचना थाहा नपाएर पहाड़तर्फ गएका गाड़ीलाई बीच बाटोबाट फर्काएको छ। यसैबीच अस्ति बिहिबारदेखि भइरहेको लगातारको वर्षाका कारण आएको बाढ़ी र पहिरोले यातायात क्षेत्र अस्तव्यस्त बनेको छ। पश्चिम नेपालमा बाढ़ी र पहिरोको जोखिमका बारेमा सीआईएनसँग कुरा गर्दै बाढ़ी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुली,
1: देशको मध्य क्षेत्रमा देखि पश्चिम क्षेत्रसम्म, सुदूरपश्चिम क्षेत्रसम्मै वर्षा भइराखेको छ। कतै हल्का वर्षा छ, कतै मध्यम छ र कतै भारी वर्षा पनि भइरहेको अवस्था छ। यो क्रम मुख्यत पश्चिमी क्षेत्रमा भोलिसम्मै जारी रहने देखिन्छ। अहिले यतिखेर काठमाडौँ उपत्यकामा पनि वर्षा भइरहेको छ, ठूलो जोखिम हुने गरी वर्षा भइसकेको अवस्था चाहिँ होइन, तर रातिसम्म केही वर्षा भइराखेको कारणले नदीको छेउछाउ चाहिँ कोरिडोरको क्षेत्रमा अलिकति सतर्कता जरुरी छ, उच्च जोखिम भने छैन। नारायणी नदी जलाधारमा अहिले यतिखेर पानी परिरहेको छ र हिजोदेखि नै परिरहेको हो र नारायणी नदीमा आज बिहानैदेखि सतर्कताभन्दा माथि छ बाढी र अहिले खतराको तहको नजिक पनि छ र सुस्ता क्षेत्रमा डुबान भएको र त्यहाँ उद्धार भइसकेको भन्ने जानकारी पनि छ र त्यहाँको जोखिम चाहिँ भोलि बेलुकासम्म नै रहने देखिन्छ। तिनाउ, पाणगंगा, बबई, पश्चिम राप्ती लगायत सबै नदीहरूमा बहाव चाहिँ सतर्कता नजिक छ, सतर्क रहनुपर्नेछ आज र भोलि। कर्णालीमा पनि भोलि र पर्सीलाई सतर्कता रहनुपर्ने आवश्यकता छ, कर्णालीमा बहाव बढ़िरहेको छ, सतर्कताको त नजिक पुग्ने सम्भावना छ आज राति। र भने महाकालीमा चाहिँ त्यति ठूलो बाढ़ी छैन तर पनि छेउछाउ सतर्कताको खाँचो छ। पहाड़ी क्षेत्रमा कुरा गर्दाखेरि पहिरोको जोखिम छ, पहाड़ी कमजोर भिरालो जमिनमा जति पनि बस्तीहरू छन् आम सर्वसाधारण चाहिँ आजको रात र भोलि उच्च सतर्कताका साथ बस्नुपर्नेछ। कहीँ कतै पहिरोको जोखिम देखिएमा, ढाँचा फाटेमा, रूखहरू कोल्टिएमा, ठूलो आवाजहरू आएमा तुरन्तै नजिकैको सुरक्षित ठाउँतर्फ जानुपर्ने हुन्छ।
5: बाढ़ी र पहिरोका कारण राष्ट्रिय राजमार्ग तथा सड़कहरूको पछिल्लो अवस्था विवरण अनुसार सातवटा राजमार्ग र अन्य सड़क अवरूद्ध छन्। पृथ्वी राजमार्ग, बीपी राजमार्ग, कान्ति राजमार्ग, सिद्धिचरण राजमार्ग, मध्य पहाड़ी राजमार्ग, काली गण्डकी करिडोर, बागलुङ बेनी सड़क, तमोर करिडोर, मूलघाट फिदिम, राप्ती राजमार्ग, कर्णाली राजमार्ग, भालुवाङ चकचके लिवाङ सड़क अवरूद्ध रहेको प्रहरीले जनाएको छ। सुस्ता गाउँपालिका पाँच सुस्ता स्थित नारायणी नदीमा आएको बाढ़ी स्थानीय थारू टोलमा प्रवेश गरेको छ। नेपाली सेना सशस्त्र प्रहरी बल लगायतको सक्रियतामा डुबानमा परेका 25 जना स्थानीयवासी र केही चौपाईहरूको उद्धार गरी सोही ठाउँमा रहेको होल्डिङ सेन्टरमा स्थानान्तरण गरिएको त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। संयुक्त राष्ट्र संघको 81 महासभामा सहभागी भएर प्रधानमन्त्री बालिन शाह आज स्वदेश फर्किनु भएको छ। प्रधानमन्त्री शाहलाई स्वागत गर्न कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डाक्टर सोडिम वाग्ले, गृहमन्त्री सुधन गुरूङ र संस्कृति नागरिक तथा उड्डयन मन्त्री खड्गराज पौडेल विमानस्थल जानुभएको थियो। महासभामा सहभागी हुन गएको मंगलबार साँझ अमेरिकाको न्यूयोर्क जानुभएका प्रधानमन्त्री शाह भ्रमण सकेर आज फर्किनु भएको हो। प्रधानमन्त्री शाहको भ्रमणबारे जानकारी गराउन विमानस्थलमा परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलन आयोजना गरेको थियो। परराष्ट्र मन्त्रालयका निमित्त सचिव गणेश प्रसाद ढकालले महासभामा नेपालको सक्रिय र सफल सहभागिता रहेको बताउनुभयो।
2: जलवायु मुद्दामा संयुक्त राष्ट्रसंघ नेपालसँग एकबद्ध रहेको जनाउनु भएको थियो। प्रधानमन्त्री शाहले नेपाल प्रतिको सद्भावका लागि महासचिव गुटरेसलाई धन्यवाद दिँदै उहाँको सफल कार्यकालका लागि बधाई दिनुभएको थियो। भोटेकोशी विपदबाट नेपालले ठूलो क्षति बेहोरेको उल्लेख गर्दै प्रधानमन्त्रीले हिमताल फुट्ने जोखिम अझै उच्च रहेको बताउनु भएको थियो। सामान्य प्रधानमन्त्रीज्यूले अस्ट्रेलियाका प्रधानमन्त्री एन्थनी एल्बानीसँग समेत भेटवार्ता गर्नुभएको थियो। भ्रमणका विषयमा परराष्ट्र मन्त्रालय तथा न्यूयोर्क स्थित नेपाली स्थायी नियोगले जारी गरेका प्रेस विज्ञप्ति तथा सामाजिक सञ्जाल मार्फत जानकारी प्राप्त गर्नुभएकै छ।
5: नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले उम्मेद्वारहरूसँग 15 महाधिवेशन निर्वाचन निर्देशिकामा तोकिएको शुल्क भन्दा बढ़ी रकम नलिन निर्देशन दिएको छ। जिल्ला निर्वाचन समितिले निर्देशिकाका विपरीत उम्मेद्वारी मनोनय शुल्क लिएको गुनासो आएको भन्दै समितिले तोकिएको शुल्क बाहेक अतिरिक्त कुनै पनि रकम नलिन निर्देशन दिएको हो। सीआईएनसँग कुरा गर्दै कार्यवाहक मुख्य सचिव कृष्ण दुलाल,
7: आज केन्द्रीय निर्वाचन समितिले तोकिएको समय तालिका अनुसार आज प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधिको निर्वाचनको कार्यतालिका थियो। बाढ़ी पहिरोको कारणबाट ठूलो पानी आउँछ, बाढ़ी आउँछ भनेर मौसमको कारणले गर्दा हामीले हिजो नै एउटा नेपाली कंग्रेसको केन्द्रीय निर्वाचन समितिले निर्णय गरेर सम्बन्धित जिल्लाका जिल्ला सभापति, प्रतिनिधि सभाका सभापति, क्षेत्र सभापति र नेता गाउँहरूसँग सल्लाह र समन्वय गरी प्रकोपको आधारमा निर्वाचन हुन सक्ने नसक्ने सम्बन्धित जिल्लाका निर्वाचन अधिकृतले निर्णय गरी सिफारिश गरी केन्द्रमा पठाउने र केन्द्रबाट निर्णय गर्ने भन्ने किसिमको निर्वाचन समितिले निर्णय गरेको छ।
5: पछिल्लो 3 महिनाको अवधिमा सशस्त्र प्रहरी बल नेपालले मध्य प्रदेशबाट झण्डै 27,85,00,000 बराबरको अवैध किराना सामान, लत्ता कपड़ा, सुर्ती जन्य पदार्थ, इलेक्ट्रोनिक्स, हार्डवेयर, मोटर बोट, पर्स तथा कस्मेटिक लगायतका सामान बरामद गरेको छ। सशस्त्र प्रहरीले उक्त सामान ओसार पसारमा संलग्न 10,22,00,000 भन्दा बढ़ी मूल्यको सवारी साधन समेत नियन्त्रणमा लिई भन्सार दाखिला गरेको सह प्रवक्ता डीएसपी शैलेन्द्र थापाले सीआईएनसँग बताउनुभयो।
3: मध्य प्रदेशका सिमानागाबाट हुन सक्ने अवैध चोरी निकासी पैठारीलाई नियन्त्रण गर्नको लागि सशस्त्र प्रहरी बल सक्रियताका साथ लागेको छ। फलस्वरूप पछिल्लो 3 महिनामा मध्य प्रदेशबाट मात्रै 27,85,00,000 भन्दा बढ़ीको अवैध सामान बरामद गरिएको छ र सोही अवधिमा सिमानागामा हुन सक्ने लागू औषध असर पसारलाई समेत उच्च निगरानीमा राख्दै आइएको छ र पछिल्लो समयमा यही 3 महिनाको अवधिमा ब्राउन सुगर 193 ग्राम, चरेस 9 किलो 500 ग्राम र गाँजा 1,606 किलो भन्दा बढ़ी बरामद भएको छ। 5 थान भन्दा बढ़ी हतियार बरामद भएका छन्। पछिल्लो समयमा तस्करलाई सुख नदिने र आम जनतालाई दुःख नदिने रणनीति अन्तर्गत मध्य प्रदेशमा सशस्त्र प्रहरी बलले उच्च निगरानी गरिरहेको छ। सीमा सुरक्षा र सहजीकरणतर्फ समेत सशस्त्र प्रहरी बलले काम गर्दै आइरहेको छ।
5: सोही अवधिमा 30,00,000 भन्दा बढ़ी रूपियाँ बराबरको 1,101 क्युफिट काठ बरामद गर्नुका साथै 102 ग्राम चाँदी समेत बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ। संसदीय सुनवाई समितिले विभिन्नतिर देशका लागि प्रस्तावित राजदूत विरूद्ध उजुरी दिन सर्वसाधारणसँग आह्वान गरेको छ। आज सार्वजनिक सूचना निकालेर समितिले प्रस्तावित व्यक्तिहरू नियुक्तिका लागि उपयुक्त नभएको लागिमा स्पष्ट आधार प्रमाण सहित उजुरी दिन आग्रह गरेको हो। इच्छुक व्यक्तिले 10 दिनभित्र संघीय संसद सचिवालय वा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा रितपूर्वक उजुरी दर्ता गराउन सक्नेछन्। सरकारले भारतका लागि डाक्टर निश्चलनाथ पाण्डे, चीनका लागि डाक्टर कल्याणराज शर्मा, अमेरिकाका लागि चिरञ्जङ थापा, बेलायतका लागि गौरव शमशेर, जंगबहादुर राणा र जर्मनीका लागि सरू जोशीलाई सिफारिश गरेको छ। साझा खबरमा अब खेल खबर। जापानमा जारी 20 एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटमा नेपाल क्वार्टर फाइनलमा पुगेको छ। वर्षाका कारण जापान विरूद्धको आजको खेल रद्द भएपछि नेपाल 3 अंकसहित नेपाल समूह 1 को विजेताका रूपमा अन्तिम 8 पुगेको हो। नेपालले मंगलबार श्रीलंकासँग सेमी फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ। हिजो नेपालसँग 5 विकेटले पराजित भए पनि अघि बढ़ेको अफगानिस्तानले भारतसँग क्वार्टर फाइनलमा खेल्नेछ। समूहमा नेपालको 3, अफगानिस्तानको 2 र प्रतियोगिताबाट बाहिरिएको जापानको 1 अंक जोड़्यो। र आईसीसी पुरूष टी20 विश्वकप एसिया छनौटको तयारीमा रहेको भूटान राष्ट्रिय क्रिकेट टोलीले पोखरामा 4 अभ्यास खेल खेल्ने भएको छ। आज बिहान काठमाण्डु आइपुगेको भूटानी टोली गण्डकी प्रदेश क्रिकेट संघका सचिव सुमन राज कार्कीले स्वागत गरेका थिए। गण्डकी प्रदेश क्रिकेट संघको आयोजना तथा नेपाल क्रिकेट संघ क्यानको सहयोगमा हुने अभ्यास खेल मध्ये भूटानले शुरूआती 2 खेल गण्डकी 11 विरूद्ध खेल्नेछ। त्यसपछि 2 खेल क्यान 11 विरूद्ध हुनेछ। 11 विरूद्ध बताइएको छ।
0: भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा मौसमी रुघाखोकीको जोखिम र बच्ने उपाय।
8: अब संक्रमित व्यक्ति छ होइन, उसलाई चाहिँ अब आँच्यो आउँछ भने आफ्नो कुहिलोले यसरी गर्ने, त्यसले गर्दा चाहिँ छिट्टाबाट अरू मान्छेमा सर्ने सम्भावना कम हुन्छ।
0: सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलिजुली नेपाली। चाडबाड नजिकै गर्दा बजार अनुगमन प्रभावकारी बनाउन माग, उपभोक्ता बढ़ी सचेत हुनुपर्ने लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: क्यास फिर्ता लिनु भयो त, एनसेल प्याक किन्नु भयो त, जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
10: शीतल, जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
11: रमिला सुन न, म त अब प्याकेटमा राखिएका रेडीमेड खानेकुराहरू नखाने, आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
10: ओहो, तिमी त घरको खाने भएछौ नि।
12: के को सर सल्लाह हो दुईजनाको?
11: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
12: सही भन्यौ शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
10: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाउ खाना छोड्न सक्छु होला र?
12: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
13: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोसिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
14: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानमा सहभागी गराउने विषयमा छलफल चलाइरहेको जनाएको छ। विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकार दिने सवालमा प्रमुख आयुक्त मानबहादुर कार्की सहितका पदाधिकारीले सरोकारवाला एवं जानकारहरूसँग छलफल गरिरहेको आयोगको भनाई छ। आयोगले सम्बन्धित मुलुकमा रहेका नेपाली नागरिकको संख्या, मतदाता नामावली संकलनको सम्भावित प्रक्रिया, मतदानको सम्भावित विधि तथा निर्वाचन संचालनमा कूटनीतिक नियोगको भूमिकाबारे विचार विमर्श गरिरहेको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले सीआईएनसँग बताउनुभयो। लेन्डी खोलाबाट भोटिकोशी त्रिशुली नदीमा मिसिएको विनाशकारी बाढ़ीले नुवाकोट र रसुवामा तहस नहस तथा जनधनको क्षति पुर्याएको आज एक महिना पूरा भएको छ। बाढ़ीले क्षति पुर्याउने क्रममा देवीघाटको वृद्धाश्रममा समेत क्षति पुर्याएको छ भने 1000 भन्दा बढ़ीको मृत्यु भएको छ भने 5000 भन्दा बढ़ी अझै बेपत्ता छन् र भग्नावशेषको रूपमा परिणत भएका कतिपय बस्तीहरूमा सरकारले अझ पुनर्निर्माणको लागि काम गर्नुपर्ने माग पनि उठिरहेको छ। कतिपय स्थानमा पुनर्निर्माणमा तीव्रता नदिइएकोमा नागरिकहरूले गुनासो पनि गरिरहेको रेडियो भैरवी नुवाकोटले खबर पठाएको छ। साझा खबरमा अब मिलीजुली नेपाली सुशीला श्रेष्ठबाट।
15: आज पनि देशका विभिन्न ठाउँमा पानी परिरहेको छ। रसुवा भोटेकोशी बाढ़ी प्रभावित जिल्लाहरूमा आज बेलुका र भोलि दिउँसोको मौसम कस्तो रहला? मौसमविद डेभिड ठकाल।
16: त्रिशुली भोटेकोशी बाढ़ीले प्रभावित जिल्लाहरू विशेष गरी रसुवा, नुवाकोट र राधिङमा आज पनि दिउँसोको तुलनामा साँझ या राति चाहिँ वर्षा अलिकति बढ्ने जस्तो देखिन्छ भने यो वर्षाको गतिविधि भोलि दिउँसो पनि अलिकति रहने र चाहिँ लगातार वर्षाको सम्भावना कम देखिएको छ, क्षणिक वर्षाको सम्भावना देखिएको छ भने भोलि रातिबाट चाहिँ बिस्तारै मौसममा सुधार हुने जस्तो देखिन्छ। आज रातिको लागि चाहिँ विशेष गरी चितवन, गोर्खा, धादिङ, तनहु आसपासका क्षेत्रहरूमा चाहिँ एक दुई स्थानहरूमा चाहिँ भारी वर्षाको सम्भावना पनि देखिएको छ। यो वर्षाको क्रम चाहिँ भोलिको रातिबाट चाहिँ क्रमिक रूपमा सुधार हुँदै जाने जस्तो देखिन्छ।
15: रसुवा भोटेकोशी बाढ़ी प्रभावित जिल्लाहरूमा आज बेलुका र भोलि दिउँसो पानी पर्ने सम्भावना रहेको बताउँदै हुनुहुन्थ्यो मौसमविद डेभिड ठकाल। मौसमको फेरबदलसँगै रुघा खोकी र ज्वरोको लक्षण देखिन सक्ने चिकित्सकहरूले बताएका छन्। रुघा खोकी लाग्न नदिन के गर्ने? सशस्त्र प्रहरी अस्पतालका डाक्टर अरूण कुवर।
8: अहिलेको समयमा मौसमी रुघा खोकी चाहिँ अलि धेरै नै बढेको छ। यसबाट बच्नले अब अरू संक्रमित व्यक्तिबाट टाढा रहनुपर्छ। त्यसको लागि मास्कहरू लाउने, अलि दूरी मेन्टेन गर्ने, रुघा खोकी लगाइसकेको मान्छेहरूले चाहिँ औषधिहरू सेवन गर्नुपर्छ। ज्वरो आएको छ भने ज्वरो सम्बन्धी औषधिहरू, पसिलो खाना खानु पर्यो, झोलिलो पदार्थ त्योहरूको मात्रा बढाउनु पर्यो, अरू भनेको नियमित व्यायामहरू एक्सर्साइजहरू कन्टिन्यू गरेर राख्नु पर्यो, हातहरू धुनुपर्छ, सफा पानीहरू खानुपर्छ र खानाहरू पनि दूषित चाहिँ खानु भएन। खोकी अहिलेको समयमा भनेको हामीले ड्रपलेट इन्फेक्सन भन्छौँ, त्यो भनेको हामीले आँच्यो गर्दा खोकी गर्दा होइन हाम्रो नाकबाट निस्किने फ्लुइडहरूमा केही ब्याक्टेरिया भाइरसको कणहरू हुन्छ, त्यो चाहिँ अर्को मान्छेले स्पर्श प्रश्वास लिँदा उसकोमा सर्ने हुन्छ। त्यसै कारणले मास्क लगायो भने त्यहाँबाट जोगिन सकिन्छ। मास्क भएन भने अब संक्रमित व्यक्ति छ होइन उसलाई चाहिँ अब आँच्यो आउँछ भने आफ्नो कुहिलोले यसरी गरेर गर्ने, त्यसले गर्दा चाहिँ छिट्टाबाट अरू मान्छेमा सर्ने सम्भावना कम हुन्छ। आफूसँग पर्सनल युज गर्ने रुमालहरू त्यो युज गर्न सकिन्छ। रुघा खोकी लाग्दा ज्वरो आउने, शरीर दुख्ने, मांसपेशी दुख्ने, आँखाको गिडीहरू दुख्ने, नाकमा धेरै सिङ्गान बग्ने, घाँटीहरू दुख्ने, धेरै छिटो छिटछिट पसिना आउने, यिनीहरू नै सामान्य लक्षणहरू यिनीहरू नै हुन्। ज्वरोको लागि हामीले घरमा हुने प्यारासिटामोल चक्की खाने, धेरै नै ज्वरो छ भने पानी पट्टी गर्ने, झोलिलो खाना खाने, धेरै नै ज्वरो भएमा ज्वरो नघटेमा श्वास प्रश्वासमा धेरै गाह्रो भएमा, बान्ताहरू भएमा, शरीर काप्ने होइन समस्याहरू भएमा त्यतिखेर अस्पताल पुगिहाल्नुपर्छ। नुवाकोटको तल्लो पिपलटार स्थित आयुर्वेद अस्पतालमा सेवा दिइरहेको छौँ हामीले। नुवाकोटको क्षेत्रमा जति होल्डिङ सेन्टर छ त्यहाँ पनि सानो मेडिकल टिमहरू हुनुहुन्छ। अर्को भनेको हामीले मोबाइल टिममा गस्ती गरेर सामान्य उपचार गरेर ठिक हुने बिरामीहरूले त्यहाँ उपचार गर्ने, थप उपचार चाहिएमा, थप इन्भेस्टिगेसनहरू चाहिएमा त्यो व्यक्तिलाई चाहिँ हामीले यहाँ आयुर्वेद अस्पताल र आयुर्वेद अस्पतालमा नहुन सक्ने खण्डमा काठमाडौँ अस्पतालमा रिफर गर्ने गरेको छौँ।
15: उमालेको वा फिल्टर गरेको पानी खाइरहन, रुघाखोकी लागेको मानिसले मास्क लगाउन, अलिक टाढै बस्न अनि धेरै ज्वरो आए नजिकको स्वास्थ्य चौकीमा जान सुझाव दिँदै हुनुहुन्थ्यो डाक्टर अरूण कुवर। नुवाकोटको विदुर नगरपालिकाले बाढ़ी प्रभावित बसिरहेको ठाउँबाट दिनदिनै फोहोर संकलन गरिरहेको छ। कोठा भाडामा बस्नेहरूका लागि चाहिँ फोहोर राख्न चोक चोकमा डस्टबिन छन् अनि सरकारी र निजी घरहरूको फोहोर लिने बार सहितको समय तालिका तोकिएको छ।
17: बाढाको चौतारामा सर्यो, पिपलटारमा सरेको छ, त्यसमा चाहिँ हामीले माइकिङ गर्दै जान्छौँ र होल्डिङ सेन्टरको फोहोरहरू चाहिँ डेली जसो निकाल्छौँ। होल्डिङ सेन्टरमा चाहिँ बढी बच्चाहरू प्याकेटका सामानहरू खाने हुँदाखेरि त्यहाँ बढी फोहोर चाहिँ उत्पादन हुन्छ। अनि हामीले चाहिँ पहिला कुहिने फोहोर जस्तो भातहरू भयो, घरमा खाने दाल अन्नहरू चाहिँ कुहिने फोहोरहरू चाहिँ पहिलाका खोलाका किनारहरूमा चाहिँ बङ्गुर पालनहरू थिए, ती बङ्गुर पालनका मान्छेहरूले जति फोहोर लिएर जान्थे भने अहिले त्यो सम्पूर्ण बङ्गुर पालन व्यवसायहरू चाहिँ यहाँबाट पलायन भयो। पलायन भएपछि जनावरले खाने कुराहरू पनि हामीले फोहोरमा गर्ने, अहिले शनिबार पनि हामी होल्डिङ सेन्टरका फोहोरहरू उठाइरहेको छौँ। पब्लिकका फोहोरहरू र सरकारी अफिसका फोहोरहरू चाहिँ तालिका अनुसार हुन्छ भने होल्डिङ सेन्टरका फोहोरहरू चाहिँ हामी डेली नै उठाइरहेको छौँ। कसैको घरको एउटा फ्ल्याटमा या रुममा बस्नुभएको छ भने तपाईँको त्यो रुमभित्र चाहिँ फोहोर बढी उत्पादन हुन्छ भने तपाईँले चोकमा जस्तो संगम चोक भयो, मेन मेन चोकहरूमा चाहिँ डस्टबिन राखिदिएको छ विदुर नगरपालिका वा साझेदार संस्था या कुनै स्कुलहरूले जिल्ला वन कार्यालयले यिनीहरूले चाहिँ डस्टबिन राखिदिएको छ। फोहोर डस्टबिन अलग राखिदिनुहोस्। डस्टबिन अलग राखेपछि त्यो फोहोर चाहिँ हाम्रो डेली जस्तो विदुर नगरपालिकाले प्रायः जस्तो डेली उठाएको हुन्छ। सार्वजनिक स्थानमा गएर फोहोर नफालिदिनु होला।
15: विदुर नगरपालिकाको फोहोर व्यवस्थापन गर्ने जिम्मा पाएको क्लिन द नेपालका प्रतिनिधि रामहरि रिमाल, तपाईंलाई पनि बाढ़ी तथा विपदबारे आफ्नो अनुभव सुनाउन मन छ भने हाम्रो पैसा नलाग्ने आईभीआर नम्बर 01-5268-661 फोन गरेर आफ्नो अनुभव सुनाउन सक्नुहुनेछ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौला।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। उपभोग्य वस्तु खरिददेखि उपभोगको समयमा सजग हुनुपर्ने,
18: 5 ड्रम तोरीको तेलमा तपाईँको 2 ड्रम त्यो लोएस्ट कस्टको सोयाबिन तेल राखिदिन्छ,
0: बजार अनुगमन प्रभावकारी बनाउन सरोकारवालाको माग, रिपोर्ट लगायतका सामग्री बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
19: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्, क्लासिक टेकको 200 MBPS इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
14: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। दशैं लगायतका चाडपर्व नजिकै गर्दा मासु र अन्य खाद्य पदार्थको माग पनि बढ्छ। बजार अनुगमन त्यति प्रभावकारी नभएकाले यस्तो बेला अस्वस्थकर मिस आउट भएका खाद्य वस्तु र मासुको असुरक्षित भण्डारणबाट जोगिनको लागि उपभोक्ताको भूमिका महत्वपूर्ण हुन्छ।
18: म पनि एउटा उपभोक्ता कर्मीको हिसाबले पनि म के भन्छु भने ग्यास नभएको होइन, ग्यास छ, तर कुरो के छ भने व्यवसायहरूले सिन्डिकेट गरेर एकै दिनमा एकै रातमा तपाईँको 1.5 अर्ब रुपियाँसम्म कमाउँछन् एउटा सिलिन्डर 150 रुपियाँमा बिक्री गर्दाखेरि।
20: राष्ट्रिय उपभोक्ता मञ्च बागमती प्रदेशका उपाध्यक्ष मनोज थापा, बजारमा उपभोक्ताले सचेत भएन भने ठाउँ ठाउँमा ठगिनुपर्ने र अस्वस्थ कुराहरू खानुपर्ने अवस्था रहेको बताउँदै,
18: 5 ड्रम तोरीको तेल 200 लिटरको 5 ड्रम भनेपछि 1000 लिटर भयो, 5 ड्रम तोरीको तेलमा तपाईँको 2 ड्रम त्यो लोएस्ट कस्टको सोयाबिन तेल राखिदिन्छ,
20: घिउ नौनीमा मिसावट, दहीमा मिसावट, अन्नमा मिसावट, जताततै स्वास्थ्यका लागि घातक हुन सक्ने वस्तुको मिसावट कसरी बस्ने,
18: यस्तो चाहिँ मिसावट छ तपाईँको त्यस सारलाई त भने त बच्चाहरूलाई दिँदै नदिनुहोस् भन्छु म त है आफ्नो छोराछोरीहरू। यहाँ
20: खाद्य वस्तुको मूल्य र गुणस्तर दुवैमा ठगी हुने गरे जस्तै माछा मासुको अवस्था पनि त्यस्तै छ। नेपाल पशु चिकित्सा परिषदका अध्यक्ष डाक्टर हेमराज अवस्थी चाडपर्वको बेलामा पशु रोज्दा र मासु किन्दादेखि नै सावधानी अप्नाउनु पर्ने र बध गरिसकेपछिको सरसफाईमा विशेष सचेत हुनुपर्ने बताउनुहुन्छ।
4: त्यही झिङ्गा कहाँ कहाँ पुगेर त्यही मासुमा आउँदो होला, हामी त्यही चरणमा छौँ। म अहिले पनि भनिरहेको छु कि हामी खुल्ला दिशा पिसा वास भनिरहेछौ नि, मासु जहाँ चयन कार्यान्वयन वासकै एउटा निरन्तरता हो। यदि अस्वस्थ मासु या रोगी पशुको चाहिने मासु सेवन गरियो भने जुनोटिक रोगहरू जस्तो हामी टिबी भन्छौ, बोभाइन ट्युबरकुलोसिस सर्छ, ब्रुसेलोसिस भन्ने होइन, अर्को अब प्यारासाइटको कुरा गर्नुहुन्छ भने ट्राइचिनाला स्पाइरालिस होइन त्यो छ, टेपवर्म्सहरू टेनिया स्पेसिसका जति पनि टेनिया मल्टिसेप्स भन्छौ, टेनिया सोलियम, टेनिया स्याजिनेटा होइन, यस्ता प्रकारका सिस्ट बनाएका चाहिने प्यारासाइटहरू सर्ने धेरै सम्भावना।
20: विषाक्तता तथा विभिन्न रोगको जोखिमबाट बस्दै स्वच्छ र सुरक्षित मासु उपभोगमा उपभोक्ता सचेत हुनुपर्ने अवस्था छ। त्यसमा सरोकारवालाले पनि जोड़ दिनुपर्दछ, अनुगमनलाई चुस्त दुरुस्त बनाउनु पर्दछ।
4: खसी काट्ने मान्छेको लागि छुट्टै भाग एउटा कसमली मोलेर दिने चलन छ, त्यो त जसले त्यो खान्छ अझ रगत पनि खाने चलन कहीँ कहीँ त, त्यो एकदमै ब्याड हो होइन। त्यसकारण त्यो खाँदाखेरि काँचो मासु खाँदाखेरि प्यारासाइटको ब्याक्टेरियाको विभिन्न प्रकारले हामी चाहिने जोखिममा जाने, हामीलाई रोगको जोखिम भएको हुनाले पकाएर उमालेर एकदमै राम्रो 70 डिग्री 100 डिग्रीमा वान्स पुगेको मासु मात्रै खाने बानी बसाल्नुपर्छ। काँचो खानु हुँदैन, भुटेर खानुपर्छ, पकाएर खानुपर्छ।
20: गुन्द्रुक, ढिँडो, सिस्नु, कोदो र फापर जस्ता स्थानीय तथा परम्परागत पोषणयुक्त खानेकुराको प्रयोग घट्दै गएको र पिज्जा, बर्गर तथा इनर्जी ड्रिंक जस्ता बजारिया वस्तु प्रयोग हुने र ती वस्तुहरूमा विभिन्न हानिकारक तत्वहरू मिसाएको अवस्था छ। यस्ता वस्तुहरूलाई रोक्ने र स्थानीय उत्पादनलाई प्रवर्धन गर्ने काम स्थानीय पालिकाले गर्नुपर्दछ। प्युठान नगरपालिकाका उपमेयर देवेन्द्र वर्मा
21: र हामी खाद्य सुरक्षाका हिसाबले त्यो जो हाम्रो फाँड छ अब कसरी त्यसलाई कृषि योग्य बनाउने, कसरी आवासीय घटाउने भन्नेमा लागिरहेका छौँ। देशभरि जग्गा वर्गीकरणको अभियान चलिरहँदा धेरैले गरिसक्दा हामी अहिले पनि हाम्रा नागरिकबाट गाली खाएर पनि अहिले पनि हामी सकिरहेका छैनौँ कि, अब बीचमा लगेर घर बनाइदिनु भएको छ, उहाँको जग्गा हो, अब त्यसलाई आवास दिन पर्यो, त्यसलाई आवास दिँदा त्यसको छेउको कित्ता कसरी छुट्याइदिने, त्यो बडो जन्जालयुक्त चिज भइरहेछ हाम्रा लागि। त्यो फाँटलाई बचाएर सकेसम्म धेरै कृषि योग्य बनाउन पाए हुन्थ्यो भन्नेमा हामी लागिरहेका छौँ।
20: बजार अनुगमन, नियमन र कार्यवाहीको अधिकार स्थानीय तहमा भएकाले त्यस अनुसारको अभ्यास गर्ने दायित्व पालिकाले निर्वाह गर्नु नै पर्दछ।
21: स्थानीय सरकार सञ्चालन ऐनले के भन्छ भने तिमीहरू बोलियो भन, 10 करोड़ भन्दा तल हुने गाउँपालिकाले हजुरहरूले नगरपालिकाले पनि हजुरहरूले भनेका सोचेका जस्ता अपेक्षा कसरी पूरा गर्न सक्छ। हाम्रो खास समस्या यहाँ हो खानेपानीको, यहाँ ट्याङ्की बनाउँदै गर्दा यसको सुरक्षा कोषको पनि राख है, यो मर्मसम्हार कोषको पनि व्यवस्था गर है। प्युठानको एउटा गाउँपालिकाले गरेको राम्रोलाई अर्को गाउँपालिका वा नगरपालिकाले रिप्लिकेट गरौन भन्दाखेरि त्यसलाई फेरि यो त अर्का कपी गर्यो, यसको इनोभेटिभनेस त रहेन भन्ने खालको यो प्रकारको चिजलाई घटाउ।
20: ललितपुरमा रहेको नोबेल कलेजमा जनस्वास्थ्य विषय अध्ययन गरिरहेका विद्यार्थी चन्दन शाह पनि खान नजानेर कुपोषण धेरै हुने गरेको, त्यसैले पोषणको बारेमा धेरै भन्दा धेरै छलफल गर्नुपर्ने बताउनुहुन्छ।
22: ग्रामीण क्षेत्रमा त अब के के भन्छ, अब खान नपाएर, खान नजानेर पनि भनौँ, नजानेर त्यहाँ अब कुपोषण भएर जान्छ। तर अर्कोतर्फ के हुन्छ, यता शहरी क्षेत्रमा अब हामीले भनौँ न जङ्क फुडको बढी सेवन होइन, अनि खानपिन नमिलेर ओबिसिटीदेखि लिएर अरू अरू रोगहरूको निम्ति आउँछ, त्यही भएर हामीले डबल बर्डन अफ डिजिज भन्छौँ। अनि त्यो कुरा अहिले हामीले अब एज अ पब्लिक हेल्थको सेक्टरको कुरा गर्दाखेरि यो आज हामीले च्यालेन्जेसको रूपमा भइरहेको छ है। अब त्यो कुरालाई अब हामीले च्यालेन्जेस भएको छ, तर एज अ नीतिगत कुरा गर्दाखेरि यसलाई हामीले अब जस्तै अब पोलिसी र पोलिसी बनाउँदाखेरि अब दुईटै पाटो हेर्नु पर्यो हामीले।
23: अहिले बेलुकीको 8 बजेको छ।